सम्पूर्ण रूपले समर्पित भएर लाग्दछ र तिनै वस्तुहरूमा जीवनको सार देख्दछ, त्यो व्यक्ति बुद्ध भएर सकिन्छ भने ती क्षणभङ्गुर वस्तुहरूभन्दा पर पनि हाम्रो जीवन छ, शाश्वत जीवन, अमर जीवन, सनातन जीवन। त्यो अमर जीवन प्राप्त गर्नु छ, बोधलाई प्राप्त गर्नु छ, बुद्धत्वलाई प्राप्त गर्नु छ। यस्तो किसिमले जो लाग्दछ त्यो व्यक्ति वास्तवमा बुद्ध पुरुष सुप्रियेसु छ। त्यसैले भगवान् गौतम बुद्धले भन्नुभयो, जसले असार वस्तुमा सार देख्दछ त्यसले सार प्राप्त गर्न सक्दैन, अनि सारयुक्त वस्तुमा असार देख्दछ त्यसले पनि सार प्राप्त गर्न सक्दैन। सारयुक्त वस्तु ध्यान, योग, प्राणायाम, यी मिन्स हुन्, यी हाम्रा मेजर्सहरू हुन्, यिनका माध्यमले हामीले बोधिलाई प्राप्त गर्न सक्दछौँ। जसले यी स्रोतहरूलाई निरर्थक ठान्दछ, बोध र प्रज्ञाको मार्गलाई निरर्थक ठान्दछ, त्यो व्यक्तिले पनि जीवनमा सार प्राप्त गर्न सक्दैन। भगवान गौतम बुद्धले अगाडि बताउनु भएको छ, सारम च सारतो यत्वा असारम च असारतो ते सारम अधिगच्छन्ति सम्मासं कपगोचरा। प्राकृत भाषामा भन्नुभएको छ, प्राकृत भाषालाई पाली भाषा पनि भनेर भनिन्छ। भगवान गौतम बुद्धको आफ्नो भाषा, यो समयको भाषा, उहाँले भन्नुभएको छ, बताउनु भएको छ, सारम च सारतो यत्वा असारम च असारतो ते सारम अधिगच्छन्ति सम्मासं कपगोचरा। जसले सारलाई सार भनेर बुझ्दछ र असारलाई असार भनेर बुझ्दछ, त्यस्ता किसिमका सम्यक संकल्पयुक्त मानिसले मात्रै सार प्राप्त गर्न सक्दछन्। भगवान गौतम बुद्धले सम्यक संकल्पको कुरा गर्नुभएको छ, सत्य संकल्प, ठिक हो भन्ने किसिमको दृढ अठोट, यही नै संकल्प हो सम्यक संकल्प। प्रिय सज्जन, हामीले जे ठिक हो त्यसैलाई स्वीकार गर्नुपर्दछ, जे बेठिक हो त्यसलाई अस्वीकार गर्न सक्नुपर्दछ। यस्तो नहोस् कि हाम्रो स्वीकृति बेठिकका निमित्त अनि अस्वीकृति ठिकका निमित्त, यस्तो भयो भने विपरीत हुन्छ। सांसारिक मानिसहरू जो अधिक रूपमा भौतिक ऐश्वर्यप्रति एकहोरो ढङ्गले लागिरहेका हुन्छन् ती मानिसहरूको बुद्धिमा पनि भ्रम पैदा भएको हुन्छ, त्यसैले उनीहरूलाई सार के हो असार के हो केही पनि थाहा हुँदैन, अनि सारलाई असार र असारलाई सारका रूपमा पनि उनीहरूले स्वीकार गर्ने अवस्था सिर्जना हुन्छ, भ्रमका कारण, अस्थिर चित्त बुद्धिका कारण। प्रिय सुन्छन्, त्यसैले भगवान गौतम बुद्धले भन्नुभएका वचनहरूलाई हामीले हृदयङ्गम गर्ने प्रयत्न गरौँ। सारम च सारत्व यत्वा असारम च असारति ते सारम अधिगच्छन्ति सम्मा संकपगोचरा। जसले सारलाई सार हो भनेर बुझ्दछन् र असारलाई असार भनेर जान्दछन् ती मानिसहरू नै सम्यक संकल्पयुक्त मानिसहरू हुन्। त्यस्तो सम्यक संकल्पयुक्त मानिसहरूले मात्रै सार प्राप्त गर्न सक्दछन्। प्रिय सज्जन, यसैले असार के हो सार के हो त्यसको निर्णय क्षमताको विकास गर्नु छ हामी सबैले। जुन क्षणभङ्गुर छन्, क्षणभङ्गुरको अर्थ रेपुटेटिभ, ट्रान्जिटरी, अर्थात् केही समयमै समाप्त भएर जाने, केही कालमै नष्ट भएर जाने, त्यस्ता किसिमका अस्थायी, अस्थिर र विनाशकारी विषयहरू, असार विषयहरू। तर आजको संसारले यिनै वस्तुहरूमा सार देखेको छ, भौतिक संसारमा सार देखेको छ, क्षणभङ्गुर विषय र वस्तुहरूमाथि सार देखेको छ, र यीभन्दा परको जुन वास्तविक सारयुक्त दुनियाँ हो त्यसलाई देख्न सकेको छैन। जो देखिँदैन त्यो हुँदैन भन्ने किसिमको भ्रममा आजको मानिस बाँचेको देखिन्छ। प्रिय सुन्छन्, 21 औं शताब्दीको यो विशिष्ट चेतनाले युक्त भनिएको दुनियाँमा हामीले झन् संवेदनशील भएर यो कुरालाई आत्मसात गर्नुपर्दछ।

जो देखिँदैन त्यो झन् शाश्वत हुन्छ। नदेखिने कहिले मर्ने सम्भावना पनि हुँदैन, जसको आदि हुँदैन त्यसको अन्त्य पनि हुँदैन। बोध जागरण प्रज्ञा हामीले देख्दैनौँ, तर ती छैनन् भनेर हामीले भन्न सक्दैनौँ। नदेखिने झन् बढी महत्त्वपूर्ण हुन्छन् प्रिय सज्जन। हामीले हावा देख्दैनौँ, हामीले मानिसका विचार देख्दैनौँ, तर तिनै विचारहरू अत्यन्त महत्त्वपूर्ण छन्। नदेखिने विचारले हाम्रो शरीरलाई परिचालित गरिरहेको हुन्छ। त्यसैले प्रिय सज्जन, बोध प्रज्ञा आदि इत्यादि देखिने संसारभन्दा परका नदेखिने सम्पत्तिहरू हुन्, शक्तिहरू हुन्, शाश्वत मूल्यहरू हुन् प्रिय सज्जन। त्यसैले हामीले ती शाश्वत मूल्यहरूमा जीवनको सार देख्ने कोसिस गरौँ। त्यसो भए पनि हाम्रो जीवन पनि सारपूर्ण बन्न सक्दछ। आज मानिस धेरै पाएर पनि दुखी छ, धेरै कमाएर पनि धेरै गुमाएको छ। क्षणभङ्गुर र भौतिक सम्पत्ति त कमाएको छ, तर शाश्वत आनन्दलाई गुमाएको छ, सारलाई गुमाएको छ, असारलाई कमाएको छ, निरर्थकतालाई कमाएको छ, सार्थकतालाई गुमाएको छ, अशान्ति कमाएको छ, शान्ति गुमाएको छ, भ्रम कमाएको छ, बोध गुमाएको छ, आनन्द गुमाएको छ, पीडा कमाएको छ। किन यस्तो भयो त भन्दा हामीले असार वस्तुहरूमा सार देख्ने दुष्प्रयत्न गर्यौँ। हामीले यो जुन प्रवृत्ति छ, असार वस्तुहरूमा सार देख्ने प्रवृत्ति, यिनमा परिमार्जन नगरेसम्म हाम्रो जीवन यस्तै दुःखमय हुने क्रम कहिले रोकिने छैन प्रिय सज्जन। यसैले भगवान् गौतम बुद्धले भन्नुभएका वचनहरू निकै महत्त्वपूर्ण छन्। असारे सारमतिनो सारे चा सार दस्सिनो ती सारम नादिगच्छन्ति मिच्छा संकल्प गोचर। जो असार वस्तुमा सार देख्दछन्, जो वास्तवमा सारयुक्त छन् ती वस्तुमा असार देख्दछन्, मिथ्या आकांक्षाहरू पछ्याउँछन्, मिथ्या आकांक्षाहरू, व्यर्थ आकांक्षाहरू, क्षणभङ्गुर केही समयका आकांक्षाहरू, केही समय मस्ती हुने आकांक्षाहरू, चाहनाहरू शाश्वत चाहनाहरू होइनन्। मृत्युपछि पनि कायम रहने चाहनाहरूलाई वास्तवमा सत्य आकांक्षा भनेर भनिन्छ, सत्य चाहना भनिन्छ। तर आज त मान्छे क्षणभङ्गुर चाहनाको पछाडि दौडिएको छ, मिथ्या आकाङ्क्षालाई पछ्याइरहेको छ। त्यस्तो मिथ्या आकाङ्क्षा पछ्याउनेहरूले जीवनमा सार प्राप्त गर्न सक्दैनन् प्रिय सज्जन। त्यसैले सारम च सारतो यत्वा असारम च असारतो ती सारम अधिगच्छन्ति सम्मा संकल्प गोचर। जसले सारलाई सार भनेर बुझ्दछन् र असारलाई असार भनेर जान्दछन् ती व्यक्तिहरू सम्यक संकल्पयुक्त व्यक्तिहरू हुन्। त्यस्तै किसिमको सम्यक संकल्पयुक्त मानिसले सार प्राप्त गर्दछन्, यसमा कुनै शङ्का छैन प्रिय सज्जन। अब हामी पनि अन्तस्करणभित्र प्रवेश गरौँ, आँखा बन्द गरेर स्वयंलाई हेरौँ, विश्लेषण गरौँ, अवलोकन गरौँ, अन्वेषण गरौँ के कस्ता राम्रा विचारहरू छन्, के कस्ता नराम्रा विचारहरू छन्, के कस्ता सारलाई हामीले निस्सार ठान्यौँ, के कस्ता निस्सारलाई हामीले सार ठान्यौँ। उचित विवेचन गरौँ र सारयुक्त जीवन बाँच्ने प्रयत्न गरौँ। सारलाई सार भनेर जानौँ, निस्सारलाई निस्सार भनेर जानौँ। यसो भयो भने हामी भगवान् गौतम बुद्धको बुद्धत्वलाई प्राप्त गर्न सफल बन्दछौँ। जुन बोधि जुन प्रज्ञा सिद्धार्थ गौतमले प्राप्त गर्नुभयो, हामीले पनि त्यो बोधि त्यो प्रज्ञा प्राप्त गरेर स्वयं बुद्ध बन्न सक्दछौँ, शुद्ध बन्न सक्दछौँ, बुद्ध होइन अशुद्ध होइन। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्, नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता।
2: नमस्कार, म खगेन्द्र खोल्सा गरे। मेरो पुरा नाम खगेन्द्र प्रसाद निरोला। म सोलुखुम्बु सल्यान दुई मा जन्म भई अहिले म काठमाडौँ महानगरपालिका वडा नम्बर 15 बसोबास गर्छु। पानी शीर्षक राखिएको छ मन्दाक्रान्त छन्दमा।

0: मिलदा रसमय बने नीर कई हो जवानी पानी कई हो भुवन रसिलो बन्छ पानी रसाई पानी आफै गजब रस हो चल्छ आफै रसाई पानी नै हो मधुर ससरी पिउँदा सञ्जीव जीव फुल्ने फल्ने फल रस सबै नीर नै हो सजीव पानी पानी अलग रसमा घुल्छ जीवत्व पानी पानी कै हो सकल दुनिया सृष्टि धान्दै छ पानी पानी आफै रज रस छ त्यो जीवको जीव पानी पानी सुक्ता रज मृत हुने जीव जिउँदा छ पानी पानी सुक्ता रज मृत हुने जीव जिउँदा छ पानी
1: आजको कविता
2: आजको कविता।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 25 गते सोमबार, नेपाल सम्बत 1146, जुन 8 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदमा पेश भएका अध्यादेश स्वीकृतिमा सरकारको अरुचि, चार हप्तादेखि अलमल, नयाँ विधेयक बनाउने तयारी।
0: गर्मी बढेसँगै तराईमा विषालु सर्पको बिगबिगी, स्वास्थ्य क्षेत्रमा थपियो झण्डै 1000 दरबन्दी।
1: आधा सिलिन्डर ग्यास बिक्री गर्दा आयल निगमलाई मासिक 68 करोड घाटा। 14 लाख रुपियाँको बोरा किन्न नसक्दा 6 करोड मूल्यको उदयपुर सिमेन्ट गोदाममै नष्ट।
0: इरान अमेरिका युद्धका 100 दिन पुरा, 7000 बढीको मृत्यु, द्विपक्षीय वार्ताले मूर्त रूप लिन नसक्दा अन्यल।
1: र एसियन गेम्स छनौटको उपाधिको लागि नेपालले हङकङको सामना गर्ने।

0: ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढाएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफलमा जुटिरहेको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 गतेसम्म जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढाइएको छैन। प्रतिनिधि सभाले आगामी असार 15 गतेसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश गरिएको छैन। संसदमा पेश भएको 60 दिनभित्र दुवै संसद सदनबाट अध्यादेश पारित भई राष्ट्रिय सभाबाट राष्ट्रपतिबाट प्रमाणीकरण गरेपछि स्थायी ऐनका रूपमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 गतेपछि अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सीट सत्तारूढ रासोपाको रहेकाले अध्यादेश अघि बढाउँदा सरकारलाई समस्या छैन, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य छ। विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव दर्ता गरिसकेका छन्। यही कारण सरकारले अध्यादेश अघि बढाउन चाहेको छैन। विधेयक भने राष्ट्रिय सभाले दिएको संशोधन सुझावलाई ग्रहण नगरी प्रतिनिधि सभाले अघि बढाउन सक्छ। सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको, राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको, अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृति प्रक्रिया अघि बढाइएको एक मन्त्रीले बताएका छन्। अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको साटो सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटो बारे छलफल भइरहेको छ। विपक्षी दल मात्र रहेको राष्ट्रिय सभामा एमाले 8 तथा कंग्रेस र नेकपाले 2-2 अध्यादेश अस्वीकृत गरियोस् भन्ने सूचना दर्ता गराएका छन्। सरकारले अध्यादेशमा चासो नदिनुको अर्को कारण भने प्रतिनिधि सभामा बजेटमाथि छलफल पनि सवार्द रूपमा हुन नसक्नु हो। कानून मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले प्रतिस्थापन विधेयकको सट्टा छुट्टै विधेयक संसदमा अघि बढाउने विषयमा छलफल चलिरहेको बताउनुभयो। संसदमा अघि बढाइएन अध्यादेश, विधेयक नै लाने तयारी। कान्तिपुरमा समाचार छ।
4: यसैबीच संसदमा सत्ता पक्ष र प्रतिपक्ष बीच टकराव र सांसदहरू बीच पनि छेडखानी तथा आरोप प्रत्यारोप चलिरहेको बेला सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ। सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधका बीच रासोपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गर्नुभएको हो। महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनैतिक विषयमा छलफलको लागि बैठक आह्वान गरेको बताउनु भएको छ। आज बिहान 9 सिंहदरबार स्थित संसदको सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष सभापति सहित 2 सहभागिताको लागि आमन्त्रण गरिएको छ। बढिरहेकै बीचमा 18 जेठमा स्थगित बैठक आज बस्दैछ। बैठक अगावै प्रतिपक्षसँग बढेको दूरी कम गरी संसद बैठक सुचारू गर्ने काममा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाउनु भएको हो। त्यसक्रममा उहाँले आफ्नो भारत भ्रमण लगायत समसामयिक राजनीतिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी समेत दिने उद्देश्य रहेको बताइएको छ। रविले बोलाए सर्वदलीय बैठक शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालको 3 भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनैतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातर्फ नेपालले लिपुले, कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवाद आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रणाली ऊर्जा व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरी सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ। शनिबार नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री एस जयशंकरसँग भएको औपचारिक भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आर्थिक साझेदारी विस्तार गर्ने तथा नयाँ प्रविधिमा आधारित सहकार्य अघि बढाउने विषयमा छलफल गरेका थिए। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत नेपाल भारत सम्बन्धलाई विशेष र अद्वितीय भन्दै अहिले दुई देशबीचको सम्बन्धलाई निर्णायक रूपमा सकारात्मक दिशामा अघि बढाउने अवसर रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले पनि भारतलाई नेपालको सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै सम्बन्धलाई विगतको अविश्वास र विवादको घेराबाट बाहिर निकालेर आर्थिक समृद्धि र साझा विकासको आधारमा अघि बढ्नुपर्ने बताउनु भएको छ। तर भ्रमणको सबैभन्दा चर्चित पक्ष भने परराष्ट्र मन्त्री खनालले सीमा विवाद सम्बन्धी नेपालको स्पष्ट र दृढ अभिव्यक्ति रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय संचार माध्यमसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरी गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाइ छ। उहाँले लिपुलेख कालापानी र लिम्पियादुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोर्याउनु भएको छ। खनालले सीमा विवादलाई भावात्मक वा राजनैतिक नाराका आधारमा होइन ऐतिहासिक तथ्य प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्नुपर्ने धारणा राख्नुभयो। भ्रमणका क्रममा अर्को महत्वपूर्ण विषय बेलायतको मध्यस्थता सम्बन्धी बहस रह्यो। केही भारतीय संचार माध्यममा नेपालले सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता खोजेको भन्ने चर्चा चलेपछि मन्त्री खनालले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभयो। सीमा विवादमा अडान यथावत शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
4: गर्मी सँगै बर्खा सुरु भयो। तराई मधेसमा विषालु सर्पको बिग बिग्रियो छ। त्यसै कारण विशेष सतर्क हुनुपर्ने अवस्था रहेको छ, किनभने घर आँगन खेतबारी तथा वन जंगलमा गोवन करेत र बाधे सर्पको गतिविधि उल्लेख्य रूपमा बढ़िरहेका छन्। यस्तो जोखिम तराईमा मात्र सीमित छैन, पहाड़ी क्षेत्रमा पनि चन्द्रनाक, हरियो सर्पा र हिमालयन करेत देखिन थालेका छन्। सर्पहरूको बढ्दो सक्रियताले स्थानीयमा त्रास बढेको छ। नेपालगंज मेडिकल कलेजकी चिकित्सक डाक्टर सञ्जना श्रेष्ठ पनि सर्पाको बिगबिगीबाट आफूहरू चिन्तित भएको बताउनुहुन्छ। सर्पदंशबारे जनचेतना फैलाउन बैजनाथका जंगल छेउका बस्तीमा पुगेकी डाक्टर श्रेष्ठ भन्नुहुन्छ, जाडो मौसममा सर्पहरू ऊर्जा संरक्षण गर्न माटोमुनि वा विभिन्न फुवालभित्र निष्क्रिय अवस्थामा बस्छन्। गर्मी सुरु भएसँगै पुनः सक्रिय भएर बाहिर निस्कन्छन्। उहाँका अनुसार सर्पबाट जोगिन सावधानी नै सबैभन्दा प्रभावकारी उपाय हो। विषालु सर्पको जोखिमबाट प्रभावित बस्तीका नागरिकलाई सुरक्षित राख्ने अभियानमा डाक्टर सञ्जना श्रेष्ठ मात्रै होइन, अन्य थुप्रै युवा चिकित्सक पनि सक्रिय रहेका छन्। बाँकेको बैजनाथ गाउँपालिका यस अभियानको प्रमुख केन्द्र बनेको छ। 441.75 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका नेपालकै ठूलो गाउँपालिका मध्ये एक हो। यहाँ घना खोला जंगल, खोला नाला र झाडीहरू पर्याप्त छन्। नेपालगंजका मेडिकल कलेजको प्याथोलोजी विभागमा कार्यरत डाक्टर प्रज्ञा घिमिरे भन्नुहुन्छ, नेपालमा अहिलेसम्म आफ्नै एन्टी स्नेक भेनम उत्पादन भएको छैन। यसबारे अनुसन्धान भइरहेको भए पनि सर्पदंशका बिरामीलाई भारतबाट आयात गरिएको एन्टी स्नेक भेनम प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ, तर त्यो नेपालको सबै विषालु सर्पको लागि पर्याप्त प्रभावकारी देखिएको छैन। नेपालमा पाइने केही सर्पका विषको प्रकृति फरक भएकोले धेरै मात्रा अर्थात् डोज प्रयोग गर्नुपर्ने अवस्था आउँछ। चिकित्सकहरूका अनुसार विषालु सर्पले टोकेको बिरामीलाई 45 मिनटदेखि 1 घण्टाभित्र अस्पताल पुर्याउन सके ज्यान जोगिने सम्भावना निकै हुन्छ, तर ग्रामीण क्षेत्रमा धेरै परिवारसँग तत्काल सवारी साधन उपलब्ध हुँदैन। यही कारण उपचारमा ढिलाइ हुने र जोखिम बढ्ने गरेको छ। समस्या यतिमै सीमित छैन, कतिपय अस्पतालहरूमा बिरामीलाई उपचार सुरु गर्नु अघि कुन प्रजातिको सर्पले टोकेको हो भन्ने जानकारी खोज्ने, आफन्तसँग सोधपुछ गर्ने र सर्पको तस्विर माग्ने प्रवृत्ति पनि देखिन्छ। चिकित्सकीय रूपमा सर्पको पहिचान पनि समस्याको रूपमा रहेको छ। नेपालमा वास्तविक संख्या सरकारी तथ्याङ्क भन्दा धेरै हुन सक्ने देखिएको छ। डब्ल्युएचओले उद्धृत गरेको एक अध्ययनमा सन् 2000 सरकारी अभिलेखमा 22 जनाको मृत्यु भएको देखिए पनि यो सामुदायिक अध्ययनले 396 को मृत्यु भएको उल्लेख गरेको छ। हालका अनुसन्धानहरूले नेपालमा वार्षिक करिब 1000 देखि 3225 जनासम्म सर्पदंशका कारण मृत्यु हुन सक्ने अनुमान गरिएको छ। विषालु सर्पको बिगबिगी औषधिको अभाव शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।

0: आपके डीटीएच सेवा दिस होम
1: डिश होम खुशी को कनेक्शन
2: भाई भाई भाई सामान पुराने आने आया ले और सामान पुराने सा
3: मार्बल को पाइप जलान करें घर ले बन किए भुन बच्चा एकदम ठीक है कुरा मिला
2: ओ मंदे नमस्कार
3: अरे घर सर बिजनेस छोड़े ये तो तेरे कता नहीं
2: जो तो साइड जब दाई यो चाहिँ मेन जाउ न
3: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: साथ जीवन घरको
5: यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
6: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
7: अब बाँकी समाचार सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ जबकि नागरिकलाई सहज स्वास्थ्य संस्थामा 1,00,000 सहज सेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक छ अहिले 2048 को स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ यसअघि पुलमा 831 दरबन्दी कायम छन् थपिएका दरबन्दीमा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा संघ अन्तर्गत 3,480 मात्रै छन् पुल दरबन्दी अन्तर्गत हालै थपिएको 977 समेत गर्दा संघ अन्तर्गत 4,457 दरबन्दी पुग्छ पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयको आवश्यकताका आधारमा संघीय अस्पतालमा खटाउन सक्ने जनशक्ति हो यस्तै प्रदेशमा 7,000 र स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ हालै स्वीकृत दरबन्दी ठूला अस्पताल केन्द्रित भएकोले त्यहाँ जनशक्ति वितरणमा राहत मिल्ने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्तबहादुर केसीले बताउनु भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार संघीय सरकारी अस्पतालमा 1,200 मात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् त्यसमध्ये करिब 50 मात्रै संघीय अस्पताल र स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघ संस्थामा प्रमुखका रूपमा कार्यरत छन् राजधानी सहित देशभर 26 संघीय अस्पताल रहेका छन् सरकारी तथ्याङ्कले देशमा स्वास्थ्य जनशक्ति उत्पादन भने चाहिँदो मात्रामा भएको देखाउँछ आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार 2082 फागुनसम्म नेपाल मेडिकल काउन्सिल नेपाल नर्सिङ काउन्सिल नेपाल स्वास्थ्य व्यवसाय परिषद नेपाल आयुर्वेद मेडिकल परिषद नेपाल फार्मेसी परिषद लगायत निकायमा दर्ता भएका स्वास्थ्य कर्मीको संख्या 385,370 पुगेको छ स्वास्थ्यमा 35 वर्षपछि थपियो 977 दरबन्दी देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक दरबन्दी बल्ल 34,457 नयाँ पत्रिकामा समाचार छ
8: पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता उद्योगी र विक्रेता मारमा परेका छन् ग्यास आपूर्तिको अवस्था सामान्य भइसक्दा पनि नेपाल आयल निगमले आधा सिलिण्डर बिक्री गर्ने निर्णय पुनरावलोकन नगर्दा मासिक करिब 68 करोड रुपियाँ लागत बढेको छ अहिले मागका आधारमा इन्डियन आयल कर्पोरेशन आइओसीबाट नियमित ग्यास आइरहेको अवस्थामा पनि आयल निगमले आधा सिलिण्डरको व्यवस्था हटाएर 14.2 किलोका पूरा सिलिण्डर बिक्री गर्ने निर्णय नगर्दा करोडौं रुपियाँ लागत खेर गइरहेको छ आधा सिलिण्डर हटाएर भारी सिलिण्डरको व्यवस्थाका कारण व्यवस्था कायम नहुँदा उद्योगीदेखि उपभोक्ताले ठूलो घाटा बेहोर्नु परेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ आधा र भरी सिलिन्डरको ढुवानीदेखि व्यवस्थापकीय खर्च उस्तै भएकाले करोडौं रुपियाँ लागत बढेको संघका अध्यक्ष दिवान चन्दको भनाइ छ। एउटा सिलिन्डर पठाए पनि हुने ठाउँमा आधा सिलिन्डर अर्को बिक्री गर्दा दुई रिफिलिङदेखि ढुवानीसम्मको दोब्बर खर्च भइरहेको छ। ग्यास उद्योगीहरूका अनुसार आधा सिलिन्डर भर्ने, परीक्षण गर्ने, वितरण तथा ढुवानी गर्ने प्रक्रियामा अतिरिक्त लागत लाग्ने गरेको छ। 14.2 किलोको भरी सिलिन्डर बराबरको लागत आधा सिलिन्डरमा पनि खर्च भइरहेको छ। एउटै सिलिन्डरलाई विभिन्न चरणमा पुनः व्यवस्थापन गर्नुपर्दा उत्पादन तथा वितरण खर्च बढेको छ। उद्योगी मात्र नभएर विक्रेताले पनि घाटा बेहोर्नु परेको छ। ग्यास उद्योगीले भरी सिलिन्डर ग्यास ढुवानी गर्दा लाग्ने खर्च 45.88 रुपियाँ पर्छ। आधा सिलिन्डरमा पनि सोही बराबर खर्च हुन्छ। त्यसै गरी ग्यास सिलिन्डरमा सिल र क्याप प्रयोग गर्दा प्रति सिलिन्डर 7 रुपियाँ खर्च हुन्छ। ग्यास रिफिलिङ गर्दा प्रति सिलिन्डर 11.50 रुपियाँ खर्च हुन्छ। ग्यास उद्योगीले एउटा भरी सिलिन्डरको 31.90 रुपियाँ कमिसन पाउँछन्। आधा सिलिन्डर बिक्री गर्दा त्यसको आधा मात्र कमिसन पाएका छन्। तर विक्रेताको खर्च भने उत्तिकै छ। आधा सिलिन्डर ग्यासले मासिक 68 करोड लागत बढ्यो। नागरिकमा समाचार छ।
7: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड बराबर मूल्यको सिमेन्ट र क्लिङ्कर गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिङ्कर उद्योगमै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्नै नमिल्ने भएको र बाँकी पनि केही महिनामा नष्ट हुने हालतमा पुगेको छ। उद्योगका उत्पादन विभाग प्रमुख नगेन्द्र प्रसाद देवका अनुसार 82,000 बोरा सिमेन्ट नष्ट हुँदा उद्योगलाई 6,35,50,000 रुपियाँ क्षति हुन्छ। यो मूल्य उद्योगले विगतमा बिक्री गर्दै आएको प्रति बोरा 775 रुपियाँ दरको आधारमा हो। जबकि उद्योगले विगतमा गरेको खरिद दरलाई आधार मान्दा उक्त सिमेन्ट प्याकिङ गर्ने बोरा प्रति गोटा 17 रुपियाँका दरले 82,000 बोराको 13,94,000 मात्रै पर्छ। उद्योग प्रशासनले बोरा खरिद गर्न आवश्यक रकम नभएकोले उत्पादित सिमेन्ट बिक्री गर्न नसकिएको जनाएको छ। प्रशासन प्रमुख गम्भीर जङ खत्रीले प्रति बोरा 775 रुपियाँका दरले मूल्याङ्कन गर्दा 6,35,50,000 मूल्य बराबरको सिमेन्ट र क्लिङ्कर मौजदात रहेको तर प्याकिङका लागि आवश्यक बोरा किन्ने पैसा नभएको बताउनुभयो। 14 लाखको बोरा किन्न नसक्दा गोदाममै नष्ट हुँदै 6 करोडको उदयपुर सिमेन्ट। नयाँ पत्रिकामा समाचार छ।
8: भौतिक पूर्वाधार तथा यातायात शहरी विकास र खानेपानी मन्त्रालयलाई मर्ज गरी पूर्वाधार विकास मन्त्रालय बनाइएसँगै बजेट विनियोजन पनि बढी गरिएको छ। मर्ज गरिएपछि यस मन्त्रालयले कुल विनियोजित बजेटमा सबैभन्दा धेरै 3,82,83,52,00,000 रुपियाँ पाएको छ। यस मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्षमा सड़क सुरक्षामा ध्यान दिँदै छुट्टै शीर्षक राखेर बजेट विनियोजन गरिएको छ। विभिन्न शीर्षकमा सड़क सुरक्षाका लागि मात्र 34,15,00,000,000 रुपियाँ विनियोजन गरिएको छ। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्न भन्दै पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा शुरू गर्न र त्यसको दिगो व्यवस्थापनका लागि 3,17,00,000,000 रुपियाँ विनियोजन गरिएको छ। छुट्याइएको बजेटबाट राजमार्गमा समस्याका रूपमा रहेका पहिरोमा काम हुने सड़क विभागका महानिर्देशक विजय जैसीले बताउनुभयो। अछामको साफे मार्तडी सड़क खण्डमा पर्ने बेल्दे पहिरोको व्यवस्थापन गर्ने तयारी छ। अरणीको राजमार्ग अन्तर्गत तातोपानी नाका जाने कोदारी खण्डमा पर्ने डाकलाङको पहिरो पनि मुख्य समस्याका रूपमा छ। नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलाको पहिरो रोकथामका लागि चालू आर्थिक वर्षमै ठेक्का गरिएको प्रवक्ता खड्काको भनाइ छ। पहिरोको समस्या भएको ठाउँमा नाम पठाउन विभागबाट भनिएअनुसार पठाउने तयारीमा रहेको डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो। मेची राजमार्ग चालू वर्ष र विगतमा गरी ठूलो पहिरोले समस्या भएको थियो। एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा विस्तार भइरहेको नागडुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रहरू फुर्के खोला, झ्याप्ले खोला, 13 किमी 4 किलो, नागडुङ्गा सुरुङको मुख, रातमाटे, शीतल बजार नजिक, मलिङ्गा विशाल बजार नजिक, ज्यामिरे घाट, जवान खोला, मौवा खोला र घोप्टे भीर लगायत रहेका छन्। सड़क व्यवस्थापन र सुरक्षामा 34 अर्ब विनियोजन, थालियो पहिरो व्यवस्थापन शीर्षकमा कान्तिपुरमा समाचार छ।
7: मदन भण्डारी राजमार्गको प्युठान गुल्मी खण्ड वर्षौंदेखि अलपत्र परेको छ। निर्माण थालेको चार वर्ष हुन लाग्दा पनि कामले गति नलिएपछि गुल्मीको सिमलटारदेखि प्युठानको मच्छीसम्म जोड्ने 31.8 किलोमिटर सड़क अलपत्र परेको हो। निर्माण शुरू हुँदा राष्ट्रिय राजमार्गले जोड्ने भएपछि हर्षित भएका दुवै जिल्लाका नागरिकहरू अहिले अलपत्र सड़कको दुर्दशा देखेर निराश छन्। 2079 कार्तिक 6 गतेदेखि निर्माण शुरू गरेर 3 वर्षभित्र योजना पूरा गर्ने सम्झौता भएको थियो। श्रेष्ठ सक्षम जेबी निर्माण कम्पनीसँग मदन भण्डारी राजमार्ग योजना कार्यालय तमघास गुल्मीले सम्झौता गरेको थियो। निर्माण कम्पनीले सुरुमा भुक्तानी नपाएको र काम गर्ने स्थलमा स्थानीयवासी लगायत सरकारवाला निकायको साथ नपाउँदा काममा ढिलाइ भएको प्रतिक्रिया दिने गरेको छ। तर दुवै जिल्लाका स्थानीयवासीले ठेकेदारबाटै काममा ढिलाइ हुँदा कामले गति लिन नसकेको आरोप लगाएका छन्। काङ्ग्रेस नेता ठेकेदार प्युठान गुल्मी सड़क खण्ड अलपत्र शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
9: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
10: खै जन्म दर्ता दिनुस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: नेपाल परिवेशमा अब बाँकी समाचार। बजेट ल्याउन एक साता मात्र बाँकी रहँदा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू फेरबदल गर्न लागिएको छ। संसदीय दलभित्र देखिएको विवाद मिलाउन सत्ताको नेतृत्व गरिरहेको कंग्रेसले आफ्ना सबै मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि सत्ता साझेदार एमाले पनि मन्त्रीहरू फिर्ता बोलाई नयाँलाई पठाउने तयारी गरेको छ। आज मन्त्री नियुक्ति र शपथ गराउने तयारी भइरहेको छ। सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै नयाँ पत्रिकामा समाचार छ।
7: देशभर विद्युतीय सवारी साधन इभीको थप प्रवर्धनका लागि मुलुकभरि थप 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्रालयले नेपालमा इभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी गरेको अध्ययन प्रतिवेदनले त्यस्तो सुझाव दिएको हो। नेपालको दिगो विकास लक्ष्य र सन् 2045 सम्मको नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यो कदम महत्वपूर्ण मानिएको मन्त्रालयले जनाएको छ। नेपालमा विद्युतीय सवारी साधन प्रवर्धनको लागि सन् 2030 कम्तीमा थप 10,000 चार्जिङ स्टेशन आवश्यक पर्ने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। गोर्खापत्रमा समाचार छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कंग्रेस भने आन्तरिक कलामा छ। गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ्दै गएको कंग्रेसभित्रको विवाद अहिले पार्टी विभाजन उन्मुक्त तहसम्म पुगेको छ। पुष अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कंग्रेस विभाजित रहेको छ। यता रासोपाले भने राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको रासोपाले भने ओडा हुँदै जिल्ला तहको अधिवेशन गर्ने क्रममा रहेकाले अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरेको छ। रासोपा महाधिवेशनमा कंग्रेस कलहमा नागरिक दैनिकमा समाचार छ।
7: सम्पत्ति छानबिन आयोगले उच्च कर्मचारी तथा सार्वजनिक पदमा बसेका पदाधिकारीको सम्पत्ति विवरण व्यक्तिगत र सम्बन्धित कार्यालय दुवैतर्फबाट मागेको छ। व्यक्तिले पठाएको सम्पत्ति विवरणलाई रुजु गर्न सम्बन्धित कार्यालयबाट पनि सम्बन्धित व्यक्तिको विवरण मागिएको आयोगका अधिकारीहरूले जनाएका छन्। व्यक्तिले पठाएको विवरण तथा सम्बन्धित कार्यालय तथा आयोगबाट पनि विवरण मागेका छौं। आयोगका सदस्य गणेश केसीले भन्नुभयो, हामीले सार्वजनिक पदमा बसेका पदाधिकारी तथा उच्च कर्मचारीसँग विवरण मागेका छौं। उहाँका अनुसार आयोगले सम्बन्धित कार्यालय आयोगको तथा निकायबाट पनि सम्बन्धित कर्मचारीको विवरण कार्यालयबाट एकमुष्ट मागेको छ। व्यक्ति र कार्यालय दुवैतिरबाट सम्पत्ति विवरण माग शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
0: र यस वर्षको मनसुन एक सातापछि नेपालभित्र नै भएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक दीपक अरियालले जुन 15-17 भित्र मनसुन नेपाल भित्रिसक्ने बताउनुभयो। उहाँका अनुसार पानी पर्ने प्रणाली जुनदेखि सेप्टेम्बरसम्म सक्रिय रहनेछ। गत वर्षको तुलनामा यो सुक्खा वर्ष हो। यो वर्ष बंगालको खाडीमा मौसमी प्रणाली विकास हुन ढिलो भएकाले नेपाल भित्रन ढिलो भएको मौसमविद अरियालको भनाइ छ। मौसम विज्ञान विभागले यो वर्ष वर्षाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। एक साताभित्र मनसुन भित्रने शीर्षकमा नेपाल समाचार पत्रमा समाचार छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेको हिजो 100 दिन पुगेको छ। हिजो नै अमेरिकाले हर्मुज जलमार्गमा 2 इरानी ड्रोन खसालेको घोषणा गरेको छ। यसअघि इरानले शनिबार बहराइन र कुवेतमा आक्रमण गरेको थियो। यद्यपि द्विपक्ष बीच अप्रत्यक्ष वार्ताहरू जारी छन्, तत्काल लडाईँ रोक्ने र इरानले आणविक कार्यक्रमका विषयमा भविष्यमा सम्झौता गर्न दुवै पक्ष सहमत भएको अल जजिराले समाचारमा उल्लेख गरेको छ। आइतबार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरानको राजधानी तेहरानको भ्रमण गर्नुभएको छ। उहाँले इरानी सर्वोच्च नेता मुस्ताफा खमेनीलाई अमेरिकाको सन्देश सुनाउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताबारे आफू आशावादी रहेको बताउँदै आउनु भएको छ। इरानका विदेश मन्त्री अब्बास अरगचीले पनि दुई देश बीच संचार खुल्ला रहेको बताउनु भएको छ, तर अप्रत्यक्ष वार्तामा ठोस प्रगति हुन सकेको छैन। इरानले लेबनान स्थित सबै मोर्चामा शत्रुताको अन्त्य रोका गरिएको अर्बौं डलरको सम्पत्तिमा पहुँच, कच्चा तेल निर्यातमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध फुकुवा, अमेरिकाले आफ्ना बन्दरगाहमा लगाएको नाकाबन्दी खुल्ला गर्नुपर्ने लगायत माग राखेको छ। इरान युद्धमा अहिलेसम्म 7,000 भन्दा धेरैको मृत्यु भइसकेको छ।
0: अब खेल समाचार। एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङको सामना गर्दैछ। दिउँसो सभा 12 बजे खेल सिङ्गापुरमा हुनेछ। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा हिजो मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँग भेट पक्का गरेको। हिजो भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरी नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म टी20मा 12 खेल हुँदा 2 खेल नतिजाविहीन भएका छन् भने दुवै टोलीले 5-5 खेल खेलेका छन्। हङकङ विरुद्धको फाइनलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल खेल्नेछन्। यो उनको अन्तर्राष्ट्रिय करियरको 100 खेल हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि ओमान र मलेसियाले बिहान 7:15 बजेदेखि खेल्नेछन्। नेपाल सहित सेमी फाइनल पुगेका 4 टोली एसियन गेम्सका लागि छनौट भइसकेका छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: संसदमा पेश भएका अध्यादेश स्वीकृतिमा सरकारको अरुचि, 4 हप्तादेखि अलमल नयाँ विधेयक बनाउने तयारी।
0: गर्मी बढेसँगै तराईमा विषालु सर्पको बिगबिगी, स्वास्थ्य क्षेत्रमा थपियो झण्डै 1,000 दरबन्दी।
7: आधा सिलिन्डर ग्यास बिक्री गर्दा आयल निगमलाई मासिक 68 करोड घाटा, 14 लाख रुपियाँको बोरा किन्न नसक्दा 6 करोड मूल्यको उदयपुर सिमेन्ट गोदामै नष्ट।
0: इरान अमेरिका युद्धको 100 दिन पूरा, 7,000 बढीको मृत्यु, द्विपक्षीय वार्ताले मूर्त रूप लिन नसक्दा अन्यल।
7: र एसियन गेम्स छनौटको उपाधिको लागि नेपालले आज हङकङको सामना गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
16: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
17: Coming up next,
16: the news plus. विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
18: AIO.
19: AIO?
18: Yes, AIO. All in one mart. The best place for shopping.
19: के छ र हो खास त्यहाँ?
18: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
19: वाउ, कहाँ छ र यो?
18: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
16: All in one mart, helping make your life easier.

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहासंचार.com र थाहाखबर.com पनि सुन्न सक्नुहुन्छ। अहिले छिमेकी मुलुक भारतसँगको सीमा विवाद फेरि सत्तामा आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोलेको अभिव्यक्ति र लगत्तै भएको राजसभा सभापति रवि लामिछानेको भारत भ्रमण र अहिले परराष्ट्र मन्त्रीको भारत भ्रमणसँग जोडेर यसको समाधानका लागि उच्चस्तरीय वार्ता गरिनुपर्ने विषयमा पनि छलफल भइरहेको छ। अहिले सत्तारूढ पार्टीका सभापति र सरकारका तर्फबाट परराष्ट्र मन्त्रीको भारत भ्रमण के का लागि भइरहेको छ, गर्नुपर्ने के हो र भारतसँगको सम्बन्ध सुधारका लागि अथवा भारतसँग लिन सकिने आर्थिक लाभ पनि के हुनसक्छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि हाम्रो सम्पर्कमा हुनुहुन्छ भारतका लागि नेपालका पूर्व राजदूत दीप कुमार उपाध्याय। अहिले राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमण लगत्तै परराष्ट्र मन्त्री जानुभएको छ। यो सरकारका तर्फबाट भएको उच्चस्तरीय भेट वार्ता पनि भारतमा भएको छ। यसबाट भारतले जुन सन्देश दिन खोजिरहेको छ, भारतले के चाहिरहेको छ, तपाईँ के पाउनुहुन्छ?
1: सबै कुराहरूको त दुइटै पहलु हुन्छ होइन, सकारात्मक नकारात्मक। हामी सकारात्मक हुनै पर्दछ। नेपालमा हेर्नु एउटा परिवर्तन भएको छ होइन, बलियो सरकार बनेको छ। विश्वभरिमै एउटा चिन्ता पनि चार विषय पनि छ, कसरी यसो सम्भव भयो, अकस्मात नि यस किसिमको तपाईँको हुन्छ नभए घटना र त्यसपछि गरी नेपालको वर्तमान जुन मौजुद हाम्रो निर्वाचन प्रणालीमा हुने द्वितीयको बहुमत आउने भन्ने कुरो यो त एकदम सबै चाहिँ शोधकर्ताहरूले एउटा राम्रो शोधको विषय छ हेर्नुहोस्। अब यो सब भयो, जस्तै भन्छ नि बङ्गलादेशमा पनि अप्रत्याशित घटनाहरू भयो, अब ठाउँ ठाउँ देखाएको छ होइन। यो अब भारतलाई पनि चिन्ता छ, आफ्नो छिमेकमा चाहिँ अलिकति के हुँदैछ भन्ने। त्यसले गर्दाखेरि अब बन्दको एउटा आफ्नो चाहिँ आधार बनाउनु खोज्नुहुन्छ, त्यो कुटनैतिक एउटा आफ्नो मलाई लाग्दछ। परिपक्व सोच हो, उनीहरूले अब प्रयास गर्छन् गरेका छन्। हामीले चाहिँ बरु अलिकति हामी म्याच गर्न सकिरहेका थिएनौँ, किनभने यस किसिमको अब रविजीको त्यहाँ स्वागत भन्ने सायद सरकारलाई थाहा पनि थिएन होला, न त भनेदेखि नि सरकारले त्यसरी होइन। उहाँको व्यक्तिगत पार्टीको सृजनावादी भ्रमण हो, यसमा सरकारको चाहिँ कुनै सरकार छैन भनेर चाहिँ भन्दाखेरि चाहिँ अलिकति मलाई बडा खल्लो लागेको थियो। र बिस्तारै फेरि अब तुरन्तै परराष्ट्र मन्त्रीको पनि भ्रमण भएको छ, त्यसलाई चाहिँ अब एक किसिमले भारतले चाहेको हो भने नेपालीले चाहने कुरै राम्रो कुरो हो, त्यो हो कि होइन भन्ने कुरो चाहिँ अब परिणामलाई विचार गर्नुपर्छ।
0: ओली सरकारको पालामा चाहिँ भारतसँग सम्बन्ध चिसिएको हो अथवा भ्रमण हुन नसक्दाखेरि केही मतभेदहरू छन्, भारतले त्यति न्यानो स्वागत गर्न चाहेन भन्ने हिसाब स्वीकार हुन्छ, तपाईँ मान्नुहुन्छ?
1: त्यो त स्वाभाविक छ, त्यो स्वीकार नै कि त्यो स्वाभाविक कुरो हो त भन्दा फेरि केही हुँदैन। अब तपाईँको मान्छेहरूलाई नि एउटा व्यक्तिगत पनि कुराहरू हुन्छ, आफ्नो व्यक्तिगत युहरू पनि हुन्छन्, कुनै कुनै आफ्नो हर्ट भइराखेको हुन्छ, यो त नभइदिए हुन्थ्यो भनेर भन्दाखेरि दुःख लागिरहेको हुन्छ, कति कुरो व्यक्त गरिन्छ कति गरिदिँदैन, कुटनीतिमा यस्ता हुन्छ हेर्नुहोस् आरोह अवरोहहरू आइरहेको छ। हामीले त्यसिएर चाहिँ हिजो के हो भन्दाखेरि त हिजो त अब यसो धेरै आरोह अब नेपालले खप्यो, नेपालले भन्छु म व्यक्तिको कुरो छोड्नुहोस्, कतिजना प्रधानमन्त्री कति विशिष्ट व्यक्तिहरूको कहिले कस्तो किसिमको चाहिँ रेल कार्पेट बिछाएर भव्य स्वागत हुने, भोलि गएर भेटिनु हुने, त्यो सब हामी देखिरहेको छौँ नि। अब त्यो पुनरावृत्ति हो भनेदेखि त के अर्थ भएन। मुख्य कुरो चाहिँ परिणाममा आउनु पर्यो, सार्थक वार्ताको चाहिँ सुरुवात हुनु पर्यो, सम्वादहरू हुनु पर्यो। हाम्रा समस्या छन्, मैले त भन्ने गरेको छु, कार्पेट हुने प्रशस्त धुलो जमेको छ, त्यसलाई चाहिँ टकटकाएर सफा गरौँ न। ठिक छ, भारतले पनि उनले पनि आफ्नो समस्याहरूलाई चाहिँ राम्रोसँग एकदम मनन गर्छ भनौँ। अहिले त्यो कुराहरू पनि आएको छ, के हो त एजेन्डा, हामी चाहिँ अगाडि बढ्ने चाहिँ तत्कालीन अलिकति दीर्घकालीन के हो सफल गरौँ भन्ने कुरा भएको राम्रो कुरा हो। तर त्यो म्याच त हामीले गर्न सक्नु पऱ्यो, हामीले गर्न सक्नु पऱ्यो, राष्ट्रको एजेन्डा बनाउन सक्नु पऱ्यो।
0: अब पछिल्लो चुनाव भइसकेपछि चाहिँ जुन पार्टीले यहाँ जित्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी शुभकामना दिनुभयो, जसरी सहकारीको प्रस्ताव गर्नुभयो र अहिलेको सरकारले चाहिँ भारतका लागि जसरी उच्चस्तरीय वार्ताहरू संवादहरूको प्रयास गरेको छ र प्रधानमन्त्रीले बालेन्द्र शाह नै अहिले जान नचाहेको, उहाँले केही समय पछाडि जान्छु भनेको कारणले मात्र रोकिएको, हाम्रो तर्फबाट रोकिएको भनेको छ। त्यो भनेको भारतसँग अब नेपालले, नेपालको प्रधानमन्त्रीले कसरी डिल गर्नुपर्छ, कसरी संवाद सुरु गर्नुपर्छ, हाम्रा समस्याहरूमा कसरी कुराकानी गर्नुपर्छ?
1: हेर्नुहोस्, कुटनीतिमा एउटा शब्द तात्पर्यता भन्ने हुन्छ, होइन, परिपक्वता भन्ने हुन्छ, त्यसको चाहिँ ठुलो महत्त्व हुन्छ। जस्तै अब भारतको परराष्ट्र सचिव चाहिँ नेपालको प्रधानमन्त्रीलाई निमन्त्रणा पनि दिने भनेर तारिक भ्रमणमा आउने कुरा हुँदाखेरि अब हाम्रो प्रधानमन्त्रीले पनि एउटा नयाँ आफ्नो सोच दृष्टिकोण बनाउनु भएको थियो, मान्यता साध्नु भएको थियो, म चाहिँ अब नेपाल र अरू देशसँगको सम्बन्धलाई प्रोटोकलमै राख्छु भन्ने खालको मैले हेर्नुहोस् नराम्रो कुरा होइन, राम्रो कुरा हो। किनभने नेपाल र भारतको सम्बन्ध चाहिँ कहिले पनि प्रोटोकलमा रहेन, त्यो ब्युआइन प्रोटोकल रह्यो। व्यक्ति हेरी उनीहरूले व्यवहार गर्ने, व्यक्ति हेरी हेरी आफ्नो चाहिँ नि एउटा एउटा अब लालीको पक्राइदिने र नेपालको समस्या चाहिँ मूल समस्या चाहिँ जहाँको थिएन, त्यो त्यो प्रवृत्ति चाहिँ हिजोसम्म थियो। यदि त्यसबाट भारत डिपार्चर चाहेको भने हामीले पनि डिपार्चर गर्नै पर्दछ। त्यो गरेको चाहिँ कुरो के हो, चुरो कुरो के हो भन्ने कुरो त अब सरकारलाई थाहा हुन्छ। परराष्ट्र नीति सञ्चालन त जो सरकारमा हुन्छ उसैले हो, हेर्नुहोस्, देशको सुरक्षा नीति, परराष्ट्र नीति, अब देशको तपाईँको भन्दैन आर्थिक विकासको अब एउटा ब्लु प्रिन्टहरूको बारेमा त अब गर्न त सरकारले हो नि। सरकारले चाहिँ कति आफ्नो देशभित्र चाहिँ यही कुरालाई चाहिँ क्लस्टर रूपबाट छलफल गरेर राष्ट्रिय एजेन्डा बनाउँछ, त्यसको आधारमा अलिकति अरू देशले गर्ने कुरा हुन्छ। त्यस कारण म चाहिँ के भन्छु भने अब भारतले चाहेको हो भने नेपालले पनि यसलाई नि एकदम तयारीका साथमा अगाडि बढ्नु पर्छ। अब खालि होइन अब यसै गरी अल्मल्याउने हो, त्यहाँ पनि फेरि अब एउटा नयाँ भ्रम सृजना गरेर यो हामीले भन्दाखेरि पनि नेपालको प्रधानमन्त्री मानेको लखादै भनेर चाहिँ भरेको हो भनेदेखि त यस्ता कुराबाट सजग भएन भनेदेखि चाहिँ फेरि अब उहाँहरूलाई पनि धोका हुन सक्छ, दुर्भाग्य हुन्छ। त्यसको
0: अब यही बिचमा चाहिँ सत्तारूढ दलको सभापतिको अथवा परराष्ट्र मन्त्रीको भ्रमण हुनुभन्दा अगाडि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जुन अभिव्यक्ति दिनुभयो, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर, त्यो अभिव्यक्तिले चाहिँ दुई देशको सम्बन्ध, सीमा विवाद समाधानका लागि गर्नुपर्ने कूटनीतिक जुन पहल हुन्छ त्यसमा असर गर्छ कि गर्दैन, त्यसले के प्रभाव पार्छ?
1: गर्छ, हेर्नुहोस्, अब नकारात्मक सोच र नकारात्मक केका टिप्पणीको लागि प्रशस्त ठाउँ हो। प्रधानमन्त्री भनेको देशको कार्यकारी प्रमुख हो, कार्यकारी प्रमुख, अब कार्यकारी प्रमुखले बोल्दाखेरि त धेरै कुराहरू चाहिँ भन्नु साँच्चै अलिकति अन्तर्राष्ट्रिय मामलामा त सोचेर तौलेर बोल्नुपर्ने, अब उहाँको चाहिँ अभिप्राय त्यस्तो होइन भन्ने कुरा त अब सरकारको प्रवक्ता र परराष्ट्र मन्त्रालयले भनेको पनि सुनियो। अब स्वयं प्रधानमन्त्रीले भन्दाखेरि चाहिँ अलिकति त्यो अब शब्दको उहाँले राम्रोसँग चयन गर्न नसकेको कुरा चाहिँ अब हो, हामीले बुझेको थियौँ, लेकिन राष्ट्रले सिमानामा मिचेको भन्ने कुरो हुँदैन। व्यक्तिको अलिकति अब त्यो आफ्नो आफ्नो किसिमबाट भ्रमकारमा पहिले पहिले अब नापीको चाहिँ अब जस्तो जस्तो टेढो मेढो थियो त्यस्तै आधारमा मात्रै हुन्थ्यो, अहिले चाहिँ अब डिजिटल म्यापिङ भएको छ, सिधा सिधा स्ट्रेट म्यापिङ गर्दाखेरि चाहिँ यताको उता उताको यता परेर छ, धेरै सोच धेरै बाँकी छ। अब त्यो कुरालाई लगेर अब कहाँ अब सुस्ता र काला पानीको क्षेत्रको चाहिँ नापी नै भएको छैन, त्यो चाहिँ विवादित क्षेत्र हो भनेर स्वीकारेको कुरालाई पनि त्यहाँ जोडेर नेपालले पनि मिचेको छ भन्ने शब्द त आदि भन्दाखेरि त्यो अलिकति अब त्यस्तै असुलो पर्छ। हेर्नुहोस्, पार्ने पर्नेहरूले अहिले हेर्नु इन्डियन मिडियामा कति होला को को होला हेर, यो त हुन्छ, यो हुन्छ, शब्द चाहिँ चयन गर्दाखेरि बोल्दाखेरि अब तेस्रो पक्षलाई पनि सकपक्षमा विवाद भएको दुई पक्ष हुन्छ, दुई पक्षले गर्ने भएन भनेदेखि त तेस्रो पक्षलाई बोलाउने, अन्तर्राष्ट्रियकरण गर्ने, अन्तर्राष्ट्रिय अदालत जाने कुरा, त्यसो कुरा त कुनै छ त त्यो भनिरहनु पनि पर्दैन। अलिकति यस्ता कुराहरूमा चाहिँ ध्यान नपुगे त्यो पनि मलाई लाग्छ चाँडै अब यसलाई सुधार्नुपर्छ, सुधार्नु होला।
0: व्यवहारिक रूपमा त भारतसँगको सिमानामा त्यस्तो होला, तर जसरी प्रधानमन्त्रीले इङ्ल्यान्डलाई पनि आग्रह गरेका छौँ भन्नुभयो, भारतले त्यसलाई अस्वीकार गर्यो, अब यो एउटा सतहमा त आयो, भारत पनि त्यसका लागि तयार छौँ भनेर कूटनीतिक नोट आदान प्रदान पनि भयो, यो त लामो समयदेखिको समस्या हो। तपाईँ राजदूत हुँदा पनि पहल कुराकानी गर्नुभयो, अब यो सुल्झिने तत्काल सुल्झिने अथवा रासोपाको सरकारले अहिले राजदूत हुँदा पनि पहल कुराकानी गर्नुभयो, अब यो सुल्झिने तत्काल सुल्झिने अथवा रासोपाको

0: 또 섣대 언니꾸로 뒤져 보면서 소리 오세요. 섣대가 배자리가로 옵니다. 아랍생가 매급 불만, 아유생가 매급 불만, 부스럭 성품을 가로 선마라 그리 부스럭 기한 부신자니. 처음에 나갔습니다. 이래서면 네팔에 저디, 아바 알리쿠르네티 그리와 노트로 부탁하니, 그걸 조합이 늦으니, 조합이 늦으니, 아이디 아이디 퍼시 퍼시 원, 퍼시 원니, 선마드 같은 사람한테 그리 사이트 나오니, 무채 네팔 위프라스티 오인다. 이슈 바리마지, 아바 바르스 사이트 사이트 사이트 사이트 사이트 사이트 नेपालमा पनि यत्रो भयो किन ठुलो अब परिवर्तन चाहिँ सरकारी बदलिएको छ यसो बदली सरकारबाट यो बेलामा अब के नयाँ स्रोतहरू दिएको हो भनेदेखि यो अत्यन्त राम्रो अवसर हो भारतको लागि पनि अवसर हो नेपालको लागि त अब हामीलाई भन्छ नि यो त एक किसिमले हाम्रो निकै ठुलो छ नेपालीहरूको चाहिँ मन्दी त्यस्तो बिजेको छ पानीको समस्या छ भारतसँग होइन अब तपाईँको व्यापारका कुरा हाम्रो ट्रेडका पार्वनका कुराहरू छन् धेरै कुरा धेरै कुराहरू छन् सबैलाई मेकानिजमहरू नबनेको होइन राम्रो राम्रो कुनै नभएको होइन कार्यान्वयनको समस्या नै हो त्यसको लागि अहिले चाहिँ राम्रो कुरा पनि आएको छ न ठिक छ दुईटा सरकारले चाहिँ कहाँ चाहिँ के कुरामा चाहिँ हुन्छ के कुराले चाहिँ असिलो परेको छ हेर्नु त भन्ने हो भने त राम्रो हो हामी त्यसको तयारी गरौँ
1: अब भारतसँग अरू पनि विषयहरू छन् जो नेपाल सरकारले प्राथमिकताका साथ उठाउनु पर्ने जस्तो गोर्खा भर्ती रोकिएको छ पिजीको प्रतिवेदन बुझ्न मानिरहेको छैन तपाईँले डुबानको कुरा गरिहाल्नुभयो हरेक वर्ष सो त्यसको समस्या छ होइन यी विषयमा चाहिँ नेपाल सरकारले अघिल्ला हरेक पल्ट प्रधानमन्त्रीहरू जान्छन् हामी तयार छौँ भन्ने सुनिन्छ व्यवहारमा लागू हुँदैन हाम्रो कूटनीतिक असफलता हो कि अथवा कसरी उठाउनु पर्ने थियो कसरी उठाउनु पर्ने हो
0: नेपालले उठाउनु पर्ने नेपालको प्राथमिकता हुनुपर्ने त्यो हुँदैन अब हामी चाहिँ हाम्रो प्राथमिकतामा राख्नै सक्दैनौँ होइन यो अलिकति विवादित कुरा अप्रिय कुरा चाहिँ पछि गर्नु भनेपछि हामी ठ्याक्कै त्रेसन दिन्छौँ अनि त्यो कहिले पनि आउँदैन सत्रमा त्यसले गर्दाखेरि कार्पेट पनि धुलो जमे भनेको त्यही हुनुहोस् जस्तै पानीकै बारे त हुनुभयो अहिले पानी भनेको त एक्काइसौँ शताब्दीमा अहिलेको दशक भनेको त खाने पानीको तपाईँको अत्यन्त ठुलो हेर्नुहोस् महत्त्व चाहिँ यसले अहिले देखाएको छ केवल घट्दा घट्दा भारतमै कुन दुर्दशा होइन तर नेपालसँग सम्बन्ध चाहिँ राम्रो हुन नसकेर हाम्रो पानीमा अन्तर्राष्ट्रिय कानियम अनुसारले हामीले पानीको उपयोग गर्ने हो भने नेपालको तराई पनि स्वर्ग हुन्छ र युपी र बिहारको पनि धेरै चाहिँ क्याचमेन्ट एरियाका भूभाग पनि स्वर्ग नेपालमा पावरको यत्रो क्राइसिस छ है पावरको क्राइसिस भनेर सहयोग हुन्छ तर भारतले चाहिँ अझै पनि अर्कै ल्याइँ गर्छ होइन यो लिन्छु त्यो लिन्न यहाँ यो चाहिँ त्यहाँ यो छ होइन स्थानीय लगानी छ यस्तो भन्ने होइन नि त हामीले के भने स्पष्टताका साथमा यी कुराहरू चाहिँ अगाडि जानुपर्छ ट्रेडमा पानीको उपयोगमा र तेस्रो पक्ष एउटा भारतले पनि मान्ने नेपालले पनि मान्ने तेस्रो पक्षलाई मानु उसले बनाएको मोडलमा डिजाइनमा डिपिआरमा ठुल्ठुला परियोजना गर्ने बारेमा नेपाललाई किन आपत्ति हुन्छ हुँदैन तर हामीले हेर्नुहोस् सधैँभरि अलिकति गण्डकी सम्झौताबाट अहिलेसम्म हामीले चाहिँ त्योबाट चाहिँ त्यो घाउबाट हामी बाहिर उठ्न सकेका छैनौँ त्यो बेलाको अब एक किसिमले थोरैभन्दा थोरै दिएको पानी सम्झौता अनुसारले अहिलेसम्म नेपालले पाउँदैन हिँड्नमा गएर हेर्नु हो भनेदेखि पानी त्यहाँ अब फल्टी स्ट्रक्चर चाहिँ मैले भनेको भनै छु कहिले सुधार्ने भनेको तर सुधारिदिँदैन नेपालले पानी पाउँदैन डुबान र बारीको चाहिँ क्षतिपूर्ति दिने भनेको चाहिँ हिसाब हुन्छ हिसाब पाउँदैनन् किसानहरूले अनि कसरी तपाईँको भनेर नयाँ आयोजनाहरू आउँछ तैपनि भारतले बिस्तारै बिस्तारै पानीको त खास गरेर अब यो हाम्रो अरू अरुणा भ्यालीमा त बिस्तारै एउटा त्यस्तो गर्दै उसले प्रोजेक्टहरू यो भन्यो पानीको चाहिँ पानी सम्बन्धी प्रोजेक्टहरू चाहिँ आफ्नो हातमा पारेकै छ होइन प्रश्न बिस्तारै पारेको छ आफ्नो काम त भारतले गरेको छ मुख्य भारतको भनेर नेपालसँग भनेको तपाईँले भन्नुभयो नि एउटा पानी हो अर्को जमानी भनेको नेपाली युवाहरूको नि भारतको सुरक्षामा भारत जो तपाईँको महत्त्वपूर्ण ठाउँहरूमा सारा नेपालीसँग छ है कुनै पनि भिआइपीको सेक्युरिटीदेखि हरेक कुरामा विश्वासको ठाउँमा नेपाली छन् र त्यस्तो सम्बन्ध भएको देशसँग अब त्यो त उनीहरूलाई पनि त्यहाँ चाहिँ प्रेसर हेर्नुहोस् ए नेपाल चाहिँ अब सम्बन्ध किन बिग्रियो किन बिगार्न थालेको हामी कहाँ भन्दा ठुलो प्रेसर भारतभित्रै पनि छ हेर्नुहोस् त्यति ठुलो नेपालको जनमत भारत र नेपाल चाहिँ हेर्नुपर्छ नेपाली अगाडि हिँड्नु पर्ने पछाडि पर्नु हुँदैन नेपाललाई साथ साथमा लानुपर्छ विश्वासमा लानुपर्छ हाम्रै चाहिँ एउटा हुन्छ संस्कृति इतिहासको धरोहर हाम्रै आफ्नै चाहिँ एउटा नाता सम्बन्धको देश हो भन्ने खालको छ नि त जनतामा त सरकारमा त यस्तो अलिकति देखिने सन्दर्भ तपाईँले भन्नु फेरि कसको पालामा कसैको कसको पालामा व्यक्तिगत कारणले पनि कहिले नाकाबन्दी लगाइनु कहिले अस्ट्रेलिया हुने कहिले नेपालका मालवस्तु किने यी सब कारणहरू नि यसलाई चाहिँ प्रश्नताका साथमा भन्ने बेला आयो जुन मैले चाहिँ फोहोर सफा गर्ने भन्छु नि फोहोर गर्ने भनेको चाहिँ यी सब कुरा हो
1: अहिले अहिलेको सरकारले चाहिँ जस्तो उताबाट आउने जस्तो 100 रुपियाँको राखेको थियो अहिले 500 रुपियाँ बनाएको

0: त्यसमा कर लगाउने कुराहरू, यस्ता यस्ता कुराहरूले पनि दुई देशको सम्बन्धमा अथवा त्यहाँ सीमामा भएका नागरिकहरूमा केही समस्या हुन्छ।
1: नेपाल सरकार आफ्नो नाना के हो, आफ्नो नेपालका आम जनतालाई, आम उपभोक्ताहरूलाई सुलभ सस्तो रूपमा माल वस्तुहरू उपलब्ध गराउन नसक्नु हाम्रो नाना के हो हेर्नुहोस्। अब त्यो भन्छ सेक्युरिटीमा, बोर्डर सेक्युरिटीमा त्यत्रो खर्च गरेको छ, त्यत्रो हुँदै रहेछ भन्छ न, बोर्डर सेक्युरिटी फोर्सहरू एसएसबी भएर चाहिँ गरेको छ 50,000 उनीहरूको चाहिँ भन्छ नि अब फोर्स परिचालित छ। नेपालको चाहिँ प्रत्येक अब दुई दुई किलोमिटरमा उनीहरूको चाहिँ सानो सानो त्यहाँ अब एउटा पोस्टहरू छ सेक्युरिटी हेर्नुहोस् कि हाम्रो नेपालपट्टि छैन। बल्ल बल्ल अलिकति सशस्त्र प्रहरीको त्यो पनि यसो हामीले अब देखाउनुलाई राख्न थालेका छौँ, त धेरै प्रकारको फरक छ हेर्नुहोस्। त्यो त के भनेदेखि अब त्यसले गर्दाखेरि अनिखेरि अब अलिकति इलिगल इन्फर्मल ट्रेडहरू चाहिँ व्यापक बढ्ने, तस्करीहरू बढ्ने, अब त्यो त हिजो पनि थियो आज पनि छ। त्यो अलिकति निर्णय पुरानै सरकारले गरेर यो अहिलेको निर्णय यिनीहरूले लागू गर्न खोज्दाखेरि को होला मान्छे हो होला हो, तर हामीले के भनेदेखि त्यो किसिमको सुविधा त्यो जनतालाई दिनु पनि सक्नु पऱ्यो। सुलभ दरमा नेपालमा सामान मिल्ने पाइने हो भने मान्छेले किन इन्डियन बजारहरू जान्छ र हाम्रो नेपालीको चाहिँ खरिदारीले गर्दा भारतको छिमेकी चाहिँ बजारहरू चाहिँ विचार तपाईँको सुक्न थाल्यो हेर्नुहोस्। त्यसले गर्दाखेरि युपी र बिहार बङ्गालतिर चाहिँ हाकार बच्यो यति दबाब परिवारलाई सरकारले पनि चाहिने चाहिने किसिमको चाहिँ नेपाललाई दुःख दिएपछि अब डराउँछन् कि भनेर चाहिँ कहिले के रोप्ने, कहिले चिया रोप्ने, कहिले के रोप्ने गरी जब त्यसो गर्न मिल्स। हाम्रो त बाँकै त राम्रो चाहिँ ट्रेड ट्रान्जिट ट्रिटीहरू छ, तर के भने लेभल अफ ट्रस्ट कन्फिडेन्स घट्यो भने दुःखै दिने त हामी त हेर्नुहोस्। सबै कुरो गर्न सकिन्छ, भूगोल बदल्न सकिन्न होइन। हामीले नि भोलि गएर कुनै समयमा 50 वर्षपछि सुमुनीबाट 12 महिना चल्ने सुरुम गऱ्यो भनेदेखि त विकल्प होला, होइन भने हामीलाई विकल्प छैन। हामीले हाम्रो आपूर्ति व्यवस्थालाई सुचारू गर्नको लागि हामी उत्पादन पनि गर्न नसक्ने, आपूर्ति व्यवस्था सुचारू गर्न भारतसँग चाहिँ हामीले राम्रो सुमधुर सम्बन्ध राख्नुपर्दछ, त्यसको चाहिँ राम्रो प्रबन्ध गर्नुपर्दछ। हरेक कुरामा नेपालको आर्थिक समृद्धिको लागि भारतको भूमिकालाई झकाट्नु हुँदैन सकारात्मक रूपबाट, तर त्यो भनेर उनीहरूले जे जे भन्छ त्यति गर्ने, जता उतै नाच्ने त्यसै बन्द गर्नुपर्छ।
0: तपाईँ सीमाका केही ठाउँहरूमा पनि हुनु पुग्नु भएको छ, त्यहाँको वस्तुस्थिति पनि निहाल्नु भएको छ, भारतसँग जोडिएको रेलमार्ग, सडक मार्ग, हवाई सम्पर्क विस्तारका कुराहरूमा पनि हामीले त्यति चुस्त रूपले कुरा राख्न नसके हो कि, अथवा त्यसमा प्रगति
1: हुन्छ? प्राथमिक कुरा त राखिन्छ हेर्नुहोस्, बायोलेट्रल मेकानिजमहरू मेकानिजम छ होइन, आफ्नो ठाउँमा चाहिँ अब छलफल पनि हुन्छ, कुरा पनि राखिन्छ, तर च्यालेन्ज नै हुँदै जस्तै हुन्छ नि। तपाईँको अब हामीले अहिले नि ड्राइपोर्टहरू धेरै ठाउँ भन्सारमा चाहिँ भन्सार यार्डहरू बनाइसक्यौँ होइन, स्ट्यान्डर्डको पनि नेपालको स्ट्यान्डर्ड र भारतको स्ट्यान्डर्ड चाहिँ एकदम बिल्कुल समान स्तरबाट व्यवहार गर्ने भनेर भन्यौँ, तर लागु गर्दैन हो, मान्दैन हो फेरि होइन, यो त अब तिमीहरूको स्ट्यान्डर्ड हामी मान्दैनौँ, फलान ठाउँबाट जतारले यो गरेर ल्याएर नेपालमा उत्पादन हुने नेपालकै कृषिका एकदम आधारभूत माल वस्तुहरूलाई विभिन्न किसिमको अडचनहरू आउँछ। अलिअलि त अब व्यापारी कम्पिटिसन छ, अलिअलि हाम्रा व्यापारीहरू पनि बदमासी छ, जे निर्यात गर्ने भने ठ्याक्कै अनि नेपालको उत्पादन बाहिरी सामान मिसाएर अनि एकैचोटि अप्रत्याशित बढाएर चाहिँ निकासी गर्नुपर्ने, त्यसले गर्दा उनीहरूले पनि आफ्नो चाहिँ अदालतका मुद्दाहरू चाहिँ त्यहाँबाट रोक्छन्, गाडी निर्णयहरू गराउँछन्, यो सब त यो हुँदै गर्छ हेर्नुहोस्। यस्ता कुराहरूमा हामीले पनि अलिकति इमान्दारी सजगता देखाउने चाहिँ हाम्रो कुरा हो, तर यी सबै कुराहरूलाई हामीले अब क्षेत्रमा गर्नुपर्दछ। खालि हामीले दोषारोपणको जुन खेल छ नि, भारतले गरेन भारतले गरेन भारतले गर्ने होइन कि, भारतले गर्छु भनेको बेलामा के गर्नु पऱ्यो त भारतले, हामीले भन्नु सक्नु पऱ्यो, तर भारतले पनि हामीले भन्न सक्नु पऱ्यो नेपालले के गरेन त होइन। हामीले यत्रो गर्छौँ नेपाल तै पनि नेपालमा चाहिँ भारत विरोधी एउटा सधैँभरि चाहिँ गतिविधि भारत विरोधी चाहिँ कुराहरू हुन्छ, किन यस्तो हो नहुन भारतको चाहिँ धार्मिक प्रभाव चाहिँ घट्दै गर्दैन चित्त व्यक्त गर्छन्, जबकि त्यस्तो चाहिँ मजाले मलाई चाहिँ लाग्दैन हेर्नुहोस्। जनस्तरमा छैन तर बाहिर त त्यस्तै छ मिडियामा हेर्दाखेरि,
0: भारतसँग तपाईँ त अब त्यत्रा प्रधानमन्त्रीहरू गएर कयौँ पटक कस्ता कस्ता खालका सम्झौताहरू होइन प्रेस ब्रिफिङमा भन्छन्, सहमति हुन्छ, कयौँ आदान प्रदान हुन्छ, त्यो कार्यान्वयन भएको चाहिँ कस्तो पाउनुहुन्छ?
1: एकदम गाह्रो छ, राजनीतिक तहमा राम्रो छ, राजनीतिक तहले गर्ने मान्नुहोस् न, अहिले नेपालले अब नेपालमा अहिले अन्त विश्वमै अहिले अलिकति यसको चाहिँ सर्टेज छ, खास गरेर अब कृषिको समय छ, मलको हाहाकार छ होइन, किसानहरूमा नि हाहाकार छ, भारतबाट प्रत्यक्ष अप्रत्यक्ष मूल आउँदाखेरि नेपाली किसानहरूले पनि सुलभ तरिकाले राम्रोसँग अलिकति खेतीपाती गर्छन् होइन भने पनि अब तराई मात्र तपाईँको भने जसरी पनि बोर्डरबाट ओपन बोर्डर छ, अब ल्याउँछ ल्याउँछ होइन, बढी पर्छ, अलिकति अब कमसे कम माल लाउला उनीहरूले पनि भन्छन् जुन खराब माल त्यो चाहिँ नेपालको बोर्डर तिर पठाएर त्यही बेला चाहिँ व्यक्त गर्छन् यी सब जेले पनि अब काम त जलाउनु पर्छ सधैँ मात्रै काम चल्ला सबै ठाउँमा चल्दैन हामीले त आफैले जानी जानी हिँडेर अब यो केमिकल नेचर भनेको त अहिलेका युवाहरूले ड्रग्स खाएर जस्तै हेर्नुहोस् माटोमा हामीले नि यति अम्लीयपना बढाइसक्यो अब त्यो नाली केन्द्र उत्पादन हुँदैन हाम्रो बाध्यता मिसन छैन र सरकारले दिने भनेर सपोज मान्नुहोस् है र प्रशासन यन्त्रले चाहेन भने ती यस्ता यस्ता अडचनहरू आउँछ त्यो त्यो चाहिँ मल चाहिँ यहाँ आइपुग्न सक्दैन हेर्नुहोस् समयमा अब समयमा आएन भने काम लागेन हाम्रो पनि बेला हो है अब तपाईँको चाहिँ माल्ने मल तपाईँले पाउनुभयो भने के गर्नुहुन्छ
0: आएर
1: पनि फाइदा भएन है अब यस्तै किसिमका यी सब कुराहरू चाहिँ के भन्दाखेरि व्यावहारिक कुरा हुन् अब त्यसलाई अलिकति हामीले आफ्नै किसिमबाट अलिकति त्यसलाई म्यानेज गर्नुपर्छ हेर्नुहोस् मिलाउनुपर्छ जुन एउटा अब अलिकति चातुर्यता त्यो जग्गालाई चाहिँ हामीले कम्प्रोमाइज गरेर ल्याउने भन्ने बारे चाहिँ हुनुपर्छ म एउटा सानो तपाईँ उदाहरण भनौँ फेरि भारतमा चाहिँ कस्तो भने अब परराष्ट्र भनेपछि साह्रो छ त्यो ब्रिटिसको पालादेखि उनीहरूले बनाएको संरचना बलियो छ एकचोटि हाम्रो शैलराज्य प्रधानमन्त्री भएको बेलामा चाहिँ हामीले बोधगयामा उहाँको कार्यक्रम राख्यौँ नाइटिस्ट थिए है उनीहरू गएर अनि बिहारको मुख्यमन्त्रीले चाहिँ भेट्न खोज्नुभयो किन उहाँलाई पनि ठुलो पहिलेदेखि चाहिँ इच्छा लुमिनी आउने कुरा अलिकति अनिखेरि बिहारले पनि नेपालको हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुराहरू थियो अनि भेट्न खोजेको अब उनीहरूको प्रोटोकलले परराष्ट्र मन्त्रालयले मिल्दैन होस् अब एउटा अनकल मन्त्री गएर भेट्छ तर मुख्यमन्त्रीले त भेट्न मिल्दैन पट्टा भाव मिल्थ्यो अन्त त मिल्दैन भन्थ्यो त्यसरी उहाँले फेरि भन्नु मलाई भनेर मैले पनि हाँसेको नि अब तपाईँको चाहिँ अहिले बिजेपीकै किसिमको चाहिँ कोलिसन सरकार त मिलाउनु त छ आफै भनेर मिलाउनुहोस् न भनेको होइन होइन मैले भनेर म त हारिसकेँ तपाईँले यसरी परराष्ट्र मन्त्रालय कुरा गर्नु भन्नु मैले कुरा गरेँ हाम्रो जयशङ्करजी हुनुहुन्थ्यो त्यहाँ मेरो तहबाट हुँदैन यो त विवाहित प्रोटोकल म त मेरो सामर्थ्यभन्दा बाहिर भन्नु मन्त्री हुनुहुन्थ्यो सुषमाजी उहाँले पनि असमर्थता देखाउनु भयो उहाँले गर्नु सल्लाह दिनु होइन एकचोटि प्रधानमन्त्री सचिवालयमै मन्त्री प्रधानमन्त्री मोदीलाई नै एकचोटि तपाईँले यसो छोड्नुभयो यी त्यहाँबाट भयो हुन्छ नि चाहिँ गाह्रो चाहिँ हुँदैन हामी प्रोटोकलभन्दा बाहिर त जान मिल्दैन अब यसरी आफ्नो एउटा मुख्यमन्त्रीले एकदम छिमेकी देशको प्रधानमन्त्रीलाई भेट्न पर्दाखेरि पनि उनीहरूको चाहिँ त्यस्तो कडा छ त्यसलाई पछि कसरी मिलायो भने पछि त्यहाँ सम्पर्क गरेपछि बल्ल बल्ल प्रधानमन्त्री सचिवले ल त्यसो भनेदेखि प्रोटोकल पनि राख्ने तपाईँको समस्या पनि समाधान हुने त्यहाँको मुख्यमन्त्री चाहिँ हेलिकप्टर लिएर आउने तपाईँहरू बसेको होटलमा गएमा है रातिको डिनर दिने डिनर खाने जे जे गर्नुपर्ने आफ्नो कुरा मिटिङ सिधेर फर्कने पट्टै फर्कने अब त्यसरी मिलाइयो मैले भन्न खोजेँ के भने जहाँ तपाईँको समस्या छ भने समाधान पनि छ अनि जहाँ इच्छा उपाय पनि छ तर त्यो इच्छा र उपायको लागि दुवैको फेरि सम्मेलन त हुनु पऱ्यो चाहना त हुनु पऱ्यो स्वीकृति त हुनु पऱ्यो भएन भने अब एउटाले चाहेर एउटा हात बजाएर तालिबद्ध छ त्यस कारण चाहिँ सबै कुरो गर्न सकिन्छ भूगोल बदल्न सकिन्न छिमेकी बदल्न सकिन्न हारा भिगालो पनि नकार्न मिल्दैन त्यसो भनेर सधैँभरि नतमस्तक सधैँभरि लम्पुसा कि शरणागत हुने के त लौ गाली गर्दै बस्ने यो खेलबाट चाहिँ नेपाल मुक्त हुनुपर्छ हामीले यथार्थपरक दृष्टिकोण अप्नाऊ म त धेरै ठुलो सम्भावना देख्छु
0: अन्त्यमा पनि आइपुगेका छौँ यो यो बिचमा चाहिँ अब सार्कदेखि लगेर बिमस्टेकसम्म अलिकति भनौँ न निष्क्रिय जस्तो त्यस्तो यसमा चाहिँ नयाँ सरकारले नेपालले अब यसलाई चाहिँ कसरी यसमा पनि केही भूमिका खेलेर भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै केही गर्न सकिन्छ
1: एकदम सक्छ सक्छ मोदीजीको पनि चाहना हो होइन रामायण सर गीत पनि थिए अब यो तपाईँको जति पनि छ नि अब पिलग्रिमेज रुटहरूलाई यसलाई चाहिँ अब एयर कनेक्सन इन्टरनेसनल एयर कनेक्सन कनेक्सन रोड कनेक्सन यो पनि अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्ने त उहाँहरूको पनि चाहना
0: हो
1: नि त्यसलाई फेरि अब कुनै यस्ता महत्त्वपूर्ण ठाउँहरू चाहिँ कुनै भारत छन् कुनै नेपालमा छन् त्यसलाई हामीले चाहिँ अन्तर्राष्ट्रिय बजारीकरण गर्ने होइन अन्तर्राष्ट्रिय बजारमा हामीले चाहिँ संयुक्त रूपबाट गर्ने कुनै मान्छेहरू कुनै सर्किटमा चाहिँ आउन् सबैलाई फाइदा होस् भन्ने छ त्यो त राम्रो सोच्छ हेर्नुहोस् तर त्यो पुऱ्याउनु सक्छ एयरपोर्टकै कुरा गरौँ न अब महिना एउटा एयरपोर्ट चाहियो भयो त्यो लुम्बिनीको लागि एउटा एयरपोर्ट एउटा विश्वविद्यालय भनेर त अन्तर्राष्ट्रिय जगतले भारतले समेत दसचोटि सबै हामीले त्यति बनायो तर त्यो चलाइसकेका छैन हेर्नुहोस् अलिकति हाम्रो पनि यसमा चाहिँ केही कमी कमजोरीहरू छन् हेर्नुहोस् होइन हामीले यी सब कुराहरूलाई कसैलाई पनि हर्ड होइन तपाईँलाई मैले त्यो हर्ड गरेँ भने
2: जलजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
5: सुबेती ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
7: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
8: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
6: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्री गणेशाय नमः। अस्मत् गुरुभ्यो नमः। अस्मत् परम गुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। ॐ ब्रह्मा मुरारी स्थिपरंतकारी भानु शशि भूमि सुतो बुधस्स गुरुश्च शुक्रा शनि राहु केतव सर्वे ग्रह शांति करा भवन्तु। सर्वे ग्रह शांति करा भवन्तु। देया सदा सवृति मंडल मध्यवर्ती नारायण सरसिदा सरसन्निविष्ट केयूरवान मकर कुंडलवान किरीटी हरि हिरणमय वपुर धृत शंख चक्र। हरि हिरणमय वपुर धृत शंख चक्र। प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9805275223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 मेगाहर्ज दोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज चिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि, तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

समिति 2083 साल जेठ महिनाको आज 25 गते तदनुसार इसेसन 2026 जुन 8 तारिक सकसम्ब 1948 नेपाल सम्बत 1146 अनलागा रोद्र नामक संवत्सर उत्तरायण गृहमरेतो आज सोमबार रहेको छ। अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ। अष्टमी तिथि रहेको छ। अष्टमी तिथि रहेको छ। 22 घडी 27 बेला रहेको छ। नक्षत्रमा रहेको छ पूर्व भाद्रपद नक्षत्र रहेको छ 60 घडी रहेको छ। योगमा रहेको छ विशेष गरी विष्कुम्भ योग रहेको छ 2 घडी 14 पला यानि कि बिहानको 6:30 विष्कुम्भ योग रहेको थियो भने अहिले यतिखेर प्रीतियोग रहेको छ। प्रीतियोग रहेको छ 58 घडी 38 पला रहेको छ। करणमा रहेको छ बालावाह करण रहेको छ 13 घडी 7 पला यानि कि बिहानको 10:24 तदुपरान्त कौलवाह करण रहनेछ। चन्द्रमा कुम्भ राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा आनन्दाद योगमा आज मुसला योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सन्त सूर्यास्त 6:57 हुनेछ र आजको दिनमा घडी 13:47 बेला रहनेछ। दिन विशेष रहेको छ। आज पञ्चक अष्टमी व्रत गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु। आजको अशुभ समय यानि कि आजको काल समय रहेको छ कालबेला रहेको छ बिहानको 6:51:24 बिहानको 8:35:14 आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 8:36:14 बिहानको 10:19:04 आज शुभ बेला रहेको छ। लाभ बेला रहेको छ दिउँसोको 3:30:34 साँझको 5:14:24 लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौँ। सूर्य वृष राशिमा, चन्द्रमा कुम्भ राशिमा, मङ्गल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको प्रथम चरण नाम आउँछ सेवन्त भनेर नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: राशि
1: मेष राशि उनीहरुका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुड्दै जानेछन् भने आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल असल धनको उपयोगबाट मनको लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन लामो समयदेखि प्रतीक्षा गरेको काम सम्पादन हुँदैछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिन्छ। नामदामी नाम प्रतिष्ठा कमाउने बेला रहेको छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्दै जाँदैछ। कीर्तिमुनि काम बन्नाले मूल्यवान वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउँदैछ। आँट्यो काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बढाउने समय पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन काम थाल्न समय लागे पनि सम्भावना खोजी गरे हुने समय रहेको छ। शुभ चिन्तकको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापार पनि सेवाग्रहहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मेहनतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पनि पछि परिन्छ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्ने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन खानपानको असावधानले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने निन उपलब्धिमा चित्त बुझाउनु पर्ला। गोपनीयता बाहिरले समस्या आइपर्ला। आमदामी रोकिनाले केही योजना पनि रोकिन सक्छ। पहिलेका समस्या दोहोर्नाले अलमल बढ्न सक्छ। ठुलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। कामको चापले पनि केही तनाव बढाउन सकिने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आराम तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँग दिन रमाइलो गरी बित्दै जाँदैछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनसँग साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समय सहज बनाउन सकिन्छ। व्यापार पेसामा पनि फाइदै फाइदा हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निरागता आउनेछ। विशेष उपहार समेत प्राप्त हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन साहसी काम गरेर अरूको मन जित्न सकिन्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्दै जानेछन्। रोकिया काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यवसायिक काममा राम्रो फड्को मार्न सकिन्छ। उद्योग तथा व्यापार प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्याङ्कन हुँदै जानेछन् भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन पनि ल्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन परिषद दिवस सीता काममा विलम्ब हुन सक्छ। अवश्यले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुत्नु पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि पर्ने सम्भावना रहेको छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बिहोर्नु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि
1: उनीहरूका लागि आजको दिन परिवारमा असमझदारी देखेला। साथीभाइले पनि नदिन सक्छन्। अरूको फाइदाको लागि उपयोग भइला। साझेदारीमा देखिने समस्याले सम्झौताहरू भङ्ग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ भने उठाउन सकिन्छ, तर विश्वमा दिएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा उठाउन सकिन्छ भने गरिएका कर्मको उचित प्रतिफल पनि प्राप्त हुने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन बोलीको गलत अर्थ लाग्नेले मान सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नु अघि राम्रा विचार पुर्याउनु होला। परिश्रम र श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वाद विवादले अधिकार र कटौती गराउने हुँदा उपलब्धिको लागि समय प्रतीक्षा गर्नु पर्ला। शोकले खर्च बढाउनेछ। काममा केही उल्झन आउन पनि सक्ने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिवेश उल्लासमय रहनेछ भने जीवनशैली व्यस्तता रहनेछ। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। बिछोडीका आफन्तजनसँग भेटघाट हुनेछ, तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धको लागि विशेष ध्यान पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइन्छ, तर अध्यावधिक ज्ञानको अभावले काममा पछि पर्ने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नाले अर्थभाव देखा पर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दावी गर्न सक्छन्। सापटे दिने बानीले पनि समस्या निम्त्याउन सक्छ। आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। अवसरको लागि निकै दौडधुप गर्न पर्ला। समय दिन नसक्दा बन्न लागेको काम पनि बिग्रिन सक्छ। समयमा होस नपुग्नाले विवाह र पछि परेला। टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: कक्षामा बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले गराइसकेका छौँ र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ 9845275223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष जानकारी पनि हामी गराउनेछौँ। फोन गर्दा साल महिना गते अनि समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने सम्पर्क हुने गर्नुहोस्। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले एकदम कन्फर्म गरेर फोन गर्नुभयो भने सजिलो हुन्छ, नभए धेरै मिहिनेत गरेर फोन गर्नुहुन्छ अनि साल महिना गते र समय थाहा भएन भने फोन गरेको बेकार हुनेछ। त्यही भएर साल महिना गते र समयको विषयमा जानकारी तपाईँले प्रष्ट रूपमा लेखेर राख्नुहोस्, फोन गर्नुहोस्। प्रश्नहरू के सोध्न मन लागेको छ कापीमा लेखेर राख्नुहोस्, तपाईँलाई सजिलो हुन्छ। नभए जुन प्रश्न सोध्नुपर्ने थियो त्यही प्रश्न सोध्न बिर्सिनुहुन्छ तपाईँहरूले। त्यो भएर कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धारकेबाट रामबहादुर गुरुङ बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको भान्जाको बारेमा। अनि कार्यक्रम कतिको सुन्नुहुन्छ? गोर्खा धारकेतिर सुनिराख्नुहुन्छ? दिनदिनै सुन्नुहुन्छ कि आज मात्रै सुन्नु भएको हो? सुनिराख्नु भएको छ। जन्ममिति भन्नुहोस् त भान्जाको कति हो? माघको 17 गते। के बार पर्छ? जन्म समय भन्नुहोस् त कति हो? बिहानको 8 बजे हो। जन्म कुन जिल्ला भएको? गोर्खा जिल्लामै भएको जन्म। ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2069 साल माघ कृष्ण पक्षको बुधबार तृतीया तिथिमा जन्म, सिंह राशि पर्छ, पूर्व फाल्गुनीको तेस्रो चरण नाम आउँदो रहेछ, विशेष गरी टीबाट टीका कुमार अथवा टीकाराम भन्ने नाम आउँछ। मध्यनाडी नरगण परेको छ, बाबुको घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर, राशिमा कन्या राशि घातक छ है। दशा भाग्य ग्रह असाध्यै राम्रो ग्रहहरू छ, माङ्गलिक परेका छन्, छिट्टो रिसाउने झ्वाकी स्वभावका छन्, हो कि होइन? पढाइमा अलिकति बाधा र अलिकति रोकआउट आउने ग्रह छ। पढाइमा रुचिहरू कम हुन्छ। बाबुलाई टाउकोमा चोटपटक लाग्ने, टाउकोमा निधारमा खत हुने, चोटपटक लडेर ढुङ्गाबाट अथवा काठबाट लडेर चोट लाग्ने ग्रहहरू परेको छ, अलिकति सावधान हुनुपर्छ। बाबुले फलाम सम्बन्धी कारोबार राम्रो, पछि गएर आर्मी पुलिसमा भर्ती हुनको लागि पनि राम्रो, सरकारी क्षेत्र राम्रो, ठिक छ ग्रह, त्यस्तो नराम्रो छैन। समस्या जिज्ञासा के छ भन्नुहोस् त? हजुर ठिकै छ, ग्रहको शान्ति गर्नुपर्छ। ग्रह शान्ति गरिदिनु भयो भने ठिकै हुन्छ, त्यस्तो चिन्ता गर्नु पर्दैन, राम्रै छ है।
1: विदेशको लागि कस्तो छ?
0: विदेशलाई एकदमै राम्रो छ, ठिक छ। अहिले सङ्कटा ग्रह चल्या छ, शान्ति गर्नुपर्छ है।
1: सरकारी जागिर
0: ठिक छ, अघि भनिसकेँ त मैले, सरकारी जागिर राम्रो छ, अलिक छिटो रिसाउने स्वभावको छ, झ्वाकी स्वभावको छ, आर्मी पुलिसमा भर्ती हुन राम्रो छ, दाजुभाइ नफाप्ने ग्रह परेको छ, है बाबुलाई दाजुभाइ नफा पनि ग्रहहरू परेको छ, विवाह बारीमा माङ्गलिक कन्या खोजेर विवाह गर्नुपर्छ, जुराएर विवाह गर्नुपर्छ, प्रेम विवाह गर्न हुँदैन, मङ्गलबारको दिन व्रत बस्न सकिन्छ भने व्रत बस्ने, नभए चोखो खाने, लसुन प्याज माछा मासु अन्डाहरू नखाने, चाउचाउहरू नखाने है, त्यो गर्नुभयो भने राम्रो भइहाल्छ, चिन्ता लिनै पर्दैन, ठिक छ नि त्यसपछि त है त हुन्छ हुन्छ। फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो गोर्खाबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो भान्जाको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कामरो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: राधे राधे गुरु।
0: राधे राधे, कामरो को बोल्दै हुनुहुन्छ?
2: म दार्जिलिङ ज्वालामुखी चार ढोलाबाट गोमा बोलेको।
0: दार्जिलिङ ज्वालामुखी चारबाट?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: छोराको बारेमा।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले?
2: सुन्छु, मजाले सुन्छु।
0: दैनिक सुन्नुहुन्छ?
2: हजुर हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2073 साल।
0: 2073 साल,
2: दुईको महिना।
0: दुईको महिना भनेको जेठको महिना।
2: जेठको महिना 15 गते।
0: हजुर, के बार पर्छ?
2: सोमबार।
0: मिलेन त जन्ममिति?
2: हजुर,
0: जन्ममिति मिलेन तपाईँको छोराको।
2: मिलेन।
0: 2073 साल जेठको 15 गते अनि कहाँ सोमबार पर्छ त? त्यही त मिलेन। तपाईँको छोराको जन्ममिति नि 73 साल होइन 74 साल हो।
2: म कन्फ्युज भएर के हो त्यसो भए 73 साल भनेको अब अहिले बाबुको अहिले 10 लाग्यो कि?
0: त्यही त
2: 10 लाग्यो भनेको 74 बनेन के त्यो जन्मदातामा चाहिँ?
0: अनि 74 साल के हो त अनि कता 74 सालमा भयो हुँदैन?
2: म चाहिँ कन्फ्युज भइरहेको कि आमा भएर नि थाहा नभएको जस्तो
0: बर्बाद भएछ होइन त।
2: चिना दुईको महिना 15 गते अनि सोमबार है।
0: हजुर,
2: अनि 6/56 बिहान।
0: ए अनि चिना बनाउनु भयो छोराको?
2: हजुर,
0: चिना बनाउनु भयो? चिना
2: बनाएको छैन।
0: अनि अब अहिले 73 भन्ने, कहिले 74 भन्ने, अब अलि बिहाखेरि 72 भन्ने,
2: होइन होइन।
0: अनि चिना त बनाइदिनु पर्यो नि त, बनाइदिनु पर्यो न, बिर्स्यो भने पछि के गर्नुहुन्छ?
2: त्यही पनि अब बनाइदिने हो।
0: बिहानको 6:56 हो?
2: हजुर हजुर।
0: जन्म कुन जिल्लामा भएको हो?
2: धादिङ हस्पिटलमा।
0: धादिङ हस्पिटलमा हो?
2: हजुर।
0: ल सुन्नुहोस् ध्यान दिएर है, 2074 साल जेठ शुक्ल पक्षको सोमबार चौथी तिथिमा जन्म मिथुन राशि, नाम आउँदो रहेछ कोबाट नाम आउँदो रहेछ कोमल भन्ने है बाबुको, आदि नारी देवगण परेको छ। नारायणमा के नाम राख्नु भएको थियो गुरुबाले?
2: नारायणमा त खोइ बबाट आउँछ भन्नुभएको थियो।
0: बबाट आउँदैन, नाम आउँछ कोबाट नाम आउँछ है, आदि नारी देवगण परेको छ, राशि मिथुन राशि पर्छ है। अलिकति बाबुको कुण्डली राम्रो देखिन्छ यहाँबाट हेर्दा, राम्रो नराम्रो दुवै छन्। घातक तिथि द्वितीय सप्तमी द्वादशी हो, सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा बाबुलाई धनु राशि घातक हुन्छ। कुण्डली राम्रो छ नराम्रो छैन, चलाक चतुर छन्, पढाइमा फिटिक्कै मन नजाने ग्रह छ, सरकारी जागिर एकदम राम्रो छ, दाजुभाइमा ग्रह मिल्दैन, अलिकति पितृदोष परेको देखियो क्या यहाँबाट। अनि हजुर पितृदोष परेको छ है तपाईँको छोरालाई, अनि माङ्गलिक पनि परेका छन्, लग्नेश माङ्गलिक, अलिक छिटो छिटो रिसाउने स्वभावको पनि हुन्छन्। महालक्ष्मी योगमा जन्म भएको छ, एकदम राम्रो कुण्डली हो, नराम्रो होइन। पितृदोषले गर्दाखेरि काममा कार्यमा रोकावट बाधाहरू आउने होइन, पढेका कुराहरू दिमागमा नरहने नटिक्ने है, यस्तो ग्रहहरू छ। अब बाबुलाई शनि र अर्को भद्रिका ग्रह चल्न खोज्दैछ, बाबुको अलिक विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू आउँदैछ है। शनि भन्ने ग्रह चल्दैछ भनेको कस्तो कुरा नबुझ्नु भएको यति मजाले बोल्दाखेरि पनि तपाईँको छोरालाई शनि भन्ने ग्रह चल्दैछ शनि भन्ने ग्रह थाहा छ ग्रह बारेमा थाहै छैन केही पनि अनि शनि भन्ने ग्रह चल्दैछ शनि भन्ने ग्रह नराम्रो ग्रह हो भद्रिका भन्ने ग्रह चल्दैछ भद्रिका भन्ने ग्रह पनि नराम्रो हो महालक्ष्मी योगमा जन्म भएको यो राम्रो हो पितृदोष परेको नराम्रो हो बुझ्नु हो अनि अरू के सोध्न मन लागेको छ छोराको बारेमा भन्नुहोस् त
2: अनि के गर्नुपर्छ त नि अब
0: पितृदोषको लागि रत्न कवच पाउँछ हामीसँग हो त्यो रत्न कवच लाउनु पर्छ बाबुले अब रत्न कवच अर्डर गर्नको लागि चाहिँ अहिले बिहान 10 बजेपछि फोन गर्नु यही नम्बरमा अर्डर गर्नुभयो भने म बनाएर पठाइदिन्छु लगाइदिनुहोस् लगाइदिनु भयो भने रिसाउँदैन एकरो हुँदैन जिद्दी हुँदैन पढाइमा रुचि भइरहने पढिराख्ने पढ्यो भने पनि दिमागमा टिक्ने अडिने स्मरण शक्ति बलियो हुने हुन्छ बुझ्नुभयो हो त्यस्तो ग्रहहरू परेको छ तपाईँको र तपाईँको श्रीमानको पनि ग्रह मिल्दैन फिटिक्कै हो यो यो होइन अब यसो तपाईँको र तपाईँको श्रीमानको पनि ग्रह नमिल्ने ग्रहहरू परेको छ श्रीमानको दुई विवाह हुने ग्रह परेको छ तपाईँको श्रीमानको छोराकोबाट देखिएको त्यो कुरा सबैको देखिँदैन कसैको देखिन्छ होइन त्यो देखिया छ अलिकति विशेष ख्याल गर्नु होला अरू त्यस्तो नराम्रो छैन ठिकै छ राम्रै छ तपाईँको श्रीमानसँग कति ग्रह मिल्छ अलिअलि त न जसको पनि मिल्दैन नि धेरै मिल्दैन कि अलिअलि मिल्दैन तपाईँहरूको अलिअलि मिल्दैन कि धेरै मिल्दैन भनेर सोधेको क्या
2: धेरै भनेर धेरै पनि होइन अब कुनै बेला परि पनि हाले फेरि अनि त्यस्तै हुन्छ क्या टाढा टाढा हो नि अनि फेरि कुरा हो नि त्यस्तै हो नहुने भने हुँदैन हुने चाहिँ होइन
0: विवाह गर्दा नजुराइकन बिहा गर्नु भएको होइन त्यही भएर यस्तो भएको अब यसको लागि रत्न कवच लाउनुपर्छ माङ्गलिकको अब को माङ्गलिक हुनुहुन्छ त्यो हेर्नुपर्छ विवाह जुराउनु पर्छ अनि बल्ल राम्रो हुन्छ नभए कमाएको धन बचत हुँदैन पैसाहरू बचत हुँदैन धन नासिन्छ कमाउनुहुन्छ 1000 दिनको 1200 खर्च हुन्छ होइन हो त्यस्तो हुन्छ श्रीमान श्रीमती ग्रह मिलेन भने उन्नति राम्रो प्रगति राम्रो हुँदैन उन्नति राम्रो हुँदैन घर घरेलु जोड्न सकिँदैन जोड्यो भने पनि घाटा लाग्ने नोक्सान हुने यस्तो हुन्छ समस्या है त्यो भएर अलिकति विचार गर्नु होला अरू त्यस्तो नराम्रो छैन अरू त सबै कुरा राम्रै देखिन्छ है हुन्छ अरू केही छ तपाईँ सोध्न मन लागेको कुरा केही छ छोराको बारेमा
2: दाजुभाइको गरा पनि नमिल्ने भन्नुभएको
0: हो मिल्दैन त
2: बाबा
0: मम्मीसँग सम्बन्ध ठिकै छन् नराम्रो छैन पितृदोष परेको छ यो पितृदोषको चाहिँ रत्न कवच लगाइदिइहाल्नु तुरुन्तै जति छिटो लगाउनुहुन्छ उति धेरै तपाईँलाई पनि राम्रो छोरालाई पनि राम्रो हुन्छ है तपाईँको घरमा परिवारमा कसैको अकाल मृत्यु भएको छ कोही बित्नु भएको छ अकालमै काल नआइकन के त्यत्तिकै कोही हराएको हराए कोही सानो बच्चामा कोही बितेको त्यस्तो छ र सोध्नुहोस् तपाईँको नन्द आमाजु देवर जेठाजु कोही हुनुहुन्छ भने सोध्नुहोस् है सासू ससुरालाई थाहा हुन्छ त्यस्तो छ भने दिउँसो फोन गर्नुहोस् त्यसको उपाय पनि भनौँला म है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला राधे राधे उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो राई आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले फोन गर्नुहोस् भूत वर्तमान अनि भविष्यको बारेमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु होला र मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट बोल्दै हुनुहुन्छ। कहाँ बसेर बोल्दै हुनुहुन्छ? तपाईँको आवाज राम्रो आएको छैन त। कता हुनुहुन्छ? घरभित्र हुनुहुन्छ कि घर बाहिर हुनुहुन्छ कि? ल, बाहिर निस्किहाल्नुहोस् त तुरुन्तै, अनि अलि चर्को स्वरले बोल्नुहोस् है। ल, बोल्नुहोस् त। हजुर, घर बाहिर आउनुभयो तपाईँ? ल, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त? आफ्नो विषय। तपाईँको शुभ नाम भन्नुहोस् त।
2: हजुर,
0: संगीता रेग्मी। ल, भन्नु तपाईँको जन्ममिति कति हो?
2: 2058। 4 को महिना 28
0: गते। समय भन्नु। धेरै फरकको रहेछ त, मिल्दैन हेराउनलाई। त्यही त, धेरै फरक परेपछि त हेर्न मैले बोलेको कुरा ठ्याक्कै मिल्दैन। मिल खाएन भने फेरि गुरुले भन्ने कुरा मिल्दो रहेछ भन्नु होला। के बार पर्छ तपाईँको जन्म बार चाहिँ? के बार पर्छ? राशि के आउँछ तपाईँको? राशि पनि कबाट आउँछ? राशि के राशि हो कबाट भने? कन्या हो कि कर्कट हो कि के राशि हो त? तपाईँको 2058 साल भाद्र कृष्ण पक्षको नवमी तिथिमा जन्म। तपाईँको जन्मबार चाहिँ आइतबार पर्दो रहेछ। वृष राशि, कृतिकाको दोस्रो चरण। नाम आउँछ इन्दिरा। नाम आउँछ तपाईँको इन्दिरा। नाम आउँछ वृष राशि पर्छ। कबाट होइन राशि आउने, ब्रीबाट आउँछ वृष राशि। अनि छिटो रिसाउनुहुन्छ तपाईँ? जित्ती जित्ती घमण्डी घमण्डी खालको हुनुहुन्छ। पढ्न छोडिसक्नुभयो कि पढ्दै हुनुहुन्छ? मन लाग्दैन। अनि विवाह हुने ग्रह परेको छ, प्रेम हुने असफल हुन्छ। प्रेममा धोका खाने ग्रह पनि परेको छ। खानुभयो धोका? त्यही त, अनि धोका खानुभयो? खानुभयो नि प्रेममा? छैन। प्रेम गरेर विवाह गर्नु भएको कि माघी विवाह गर्नु भएको? माघी विवाह गर्नु भएको। अहिले को को हुनुहुन्छ त्यहाँ तपाईँहरू? सबैजना हुनुहुन्छ। तपाईँको अब यो जन्ममिति नै मिलेन नानी है। ठ्याक्कै जन्ममिति मिल्यो भने बल्ल मिल खान्छ, नभए खाँदैन। अहिले कतिको रिसाउनुहुन्छ? ठिकै कि धेरै? धेरै रिसाउने, एकदम मनमा नकारात्मक ऊर्जाहरू आउने है, अरूप्रति विश्वास गरि नहाल्ने, शङ्का गर्ने बानी तपाईँको धेरै देखिन्छ यहाँबाट हेर्दा। त्यस्तो छ र हल्का? खै, तपाईँको जन्ममिति नै कन्फ्युज हुनुभयो तपाईँ, म पनि कन्फ्युज भएँ कि। जन्ममिति ठ्याक्कै यो गुरुबा मेरो भन्नुभएको भए हुन्थ्यो, अब केही थाहै रहन्थ्यो तपाईँलाई। मम्मी बाबासँग सोध्नुहोस् न एकचोटि, मम्मी बाबालाई थाहा हुन्छ नि के बार हो, राशि के हो। अनि जन्ममिति चाहिँ यही हो जुन भन्नुभएको छ मलाई तपाईँ, यही हो जन्ममिति ठ्याक्कै? जन्माष्टमीको दिन भन्नुभएको छ? हजुर हजुर, त्यो त ठिक छ, त्यो त मिलेको छ। तपाईँको कुण्डली यही हो नानी, पढाइमा रोकावट आउने, पढाइमा चाहिँ पढेको नपढेको अर्थ नहुने, गुरु चन्द्र योग परेको छ, चन्द्रमा विष योग परेको छ, मांगल योग पर्नु भएको छ है। यसको लागि चाहिँ तपाईँले विशेष सावधान रहनु। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ, विवाह नजुराइकन नहेराइकन विवाह गर्नुभयो भने विशेष सावधान रहनु। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ, विवाह नजुराइकन नहेराइकन

0: hunds her. Sådan at sige, at der er en god dag, der er पूर्णिमाको दिन व्रत बस्नु खुट्टामा पाउजु लाउनुहोस् चाँदीको पाउजु गरेर खुट्टामा लाउनुहोस् मङ्गलबारको दिन पनि सक्नुहुन्छ व्रत नसके चोखो खाने शुद्ध लसुन प्याज मासु मासु नखाने है अनि एकादशीको दिन अन्न नखाने व्रत बस्ने विष्णुको पूजाहरू गर्ने यति कामहरू तपाईँले गर्नुपर्छ त्यसपछि तपाईँको लागि अलिकति राम्रो हुन्छ कि भन्ने हो रिसाउनु भएन तपाईँ छिटो रिसाउनुहुन्छ एकरो स्वभावको अलि घमन्डी स्वभावकी हुनुहुन्छ त्यो चाहिँ तपाईँको परिवारले थाहा हुन्छ तपाईँलाई थाहा हुँदैन त्यो कुराहरू चाहिँ अरू त्यस्तो नराम्रो छैन ठिकै छ कुराहरू चाहिँ है कति समयको विवाह गर्नुभएको तपाईँले
1: 8-9 वर्ष
0: भयो श्रीमानसँग सम्बन्ध कस्तो छ तपाईँको राम्रो छ मिल्छ ग्रहहरू विचार मिल्छ राम्रै छ श्रीमानको जन्ममित्र जन्म समय थाहा छ भने थाहा छ भनौँ नभए थाहा छैन भनौँ न त बोलौँ न हजुर समय थाहा छ तपाईँलाई बिहान 9 बजी भन्नुभएको छ जन्ममिति भन्नु त कति हो 2046 साल वैशाखको 12 गते समय भन्नु बिहानको 9 बजी हो के नाम आउँछ नराम्रो नाम के हो थाहा छ कबाट आउँछ केबाट आउँछ अब मिल्दै मिल्दैन अब यहाँबाट हेर्दाखेरि तपाईँ के पनि मिल्दैन के बार जनबार श्रीमानको थाहा छ अनि थाहा हुनु पर्छ तपाईँलाई थाहा चाहिँ के छ त भन्नुहोस् त केही पनि थाहा छैन तपाईँलाई अनि थाहा हुनु पर्दैन अब यति पढे लेखे मान्छेलाई थाहा हुनुपर्छ नि अब यहाँबाट हेर्दाखेरि कुण्डली चाहिँ मिलेको छ नमिलेको होइन श्रीमान पनि अलिक छिट्टो रिसाउनु हुँदैछ तपाईँको श्रीमान पनि होइन यहाँबाट हेर्दा विदेश यात्राहरू मध्यम खालको छ दाजुभाइ नफाप्ने ग्रह छ श्रीमानलाई यहाँबाट हेर्दाखेरि चाहिँ अब कुण्डली राम्रो छ 25.5 गुण आएको छ उहाँको फोन काटिएको छ 25.5 गुण आएको छ हेर्दाखेरि चाहिँ अरू ठिकै छ है जन्मितिर जन्म समय भयो भने ठ्याक ठ्याक कुरा गर्न मजा आउँछ नभए यो लटपटरले मजा आउँदैन क्या उहाँको चित्त बुझाइदिएको मात्रै हो मैले है 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोला साल महिना गते र समय कन्फर्म छ भने फोन गर्नुहोस् नभए फोन नगर्नुहोस् है दुःख मात्रै हुन्छ तपाईँहरूलाई भनिराखेको छु मैले साल महिना गते र समय तपाईँलाई कन्फर्म छैन भने तपाईँले चाहिँ दिउँसो फोन गर्नुहोस् टिकट काट्नुहोस् पालोमा बस्नुहोस् अथवा प्रत्यक्ष रूपमा भेट्न आउनुहोस् भरतपुरमा हाम्रो ज्योतिष कार्य भरतपुर चितवनमा छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर
0: हजुर हजुर
2: नारायण उदयपुर खसीबासबाट हो
0: उदयपुर खसीबास
2: हजुर 2000 मेरो साल चाहिँ 2051 साल 1 महिना 24 गते के अरे ऊ द के अरे ऊ 24 गते शनिबारको
0: समय भन्नु त
2: समय मेरो 10 बजे
0: 10 बजे बिहान कि बेलुका
2: बिहानको
0: अनि उदयपुरमा खसीबास भन्ने ठाउँ कहाँनिर छ
2: यहाँ कटारी मुनि हो यहाँ गरासतिर दुदोली यताभित्र
0: ए दुदोलीभित्र हो
2: हजुर
0: ए ल सुन्नुहोस् है ध्यान दिएर
2: हजुर
0: 2051 साल वैशाख कृष्ण पक्षको शनिबार द्वादशी तिथिमा जन्म मीन राशि उत्तर भारतको चौथो चरण नाम आउँदो रहेछ गुरुसँग यहाँबाट नाम आउँदो रहेछ तपाईँको मध्यनले नर्गनु परेको छ है घातकमा तिथि नराम्रो तिथिहरू पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक नम्बरमा पाँचमा राशिमा मीन राशि घातक छ तपाईँको लागि चाहिँ ग्रह दशा भाग्य राम्रै छ नराम्रो छैन नाग दोष परेको छ कालो सर्प परेको छ पूजा लगाउनुपर्छ नागको नाग देवताको पूजा गर्नुहोस् फलाम सम्बन्धी कामहरू गर्नुहोस् होटल लाइनमा कामहरू गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ सरकारी जागिर पनि राम्रो देखाउँछ आर्मी पुलिस भर्ती असाध्यै राम्रो देखाउँछ अब जानुभयो जानुभयो के गर्नुभयो होइन अहिले 51 सालको भन्नुभएको छ ग्रह अहिले तपाईँको लागि धान्य र अर्को चलिराखेका

0: शुक्र भन्ने ग्रह चलेको छ, वैशाखदेखि त भ्रामरी, अहिले तपाईँलाई भ्रामरी भन्ने ग्रह चलेको छ अस्ति वैशाखदेखि। यो भ्रामरीले गर्दा के गराउँछ भन्दा स्वास्थ्यमा समस्या, आफ्नो आफन्तसँग मनमुटाव हुने, एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने ग्रहहरू छ, विदेश यात्रा गर्ने हो भने एप्लाई गर्ने भिसा लाग्छ तपाईँको लागि। ग्रह ठिक छ, राम्रो छ, नराम्रो छैन त के छ समस्या भन्नुहोस् त?
1: बुढाबुढीको समस्या के कस्तो होला
0: सर? श्रीमान श्रीमतीको सम्बन्धमा बाधा आउँछ, ग्रह मिल्दैन, तपाईँको श्रीमती छिटो रिसाउनुहुन्छ, एक वर्ष बाबुकी हुनुहुन्छ, हो कि होइन?
1: हो
0: सर। हो, अब उहाँलाई सम्झाइ बुझाइ गर्नुपर्छ, रिसाउनुहुन्न अरे, तिमी रिसायो भने ग्रह लाग्छ अरे, हामीलाई नोक्सान हुन्छ अरे भन्नु पऱ्यो। कहाँ हुनुहुन्छ, त्यहीँ हुनुहुन्छ?
1: अहिले छैन सर, अहिले विदेशतिर छन् हो, अनि त्यही भएर मसँग अहिलेसम्म छैन बोलेको छ।
0: ए, बोलेको छैन तपाईँसँग?
1: हजुर।
0: ग्रह लागेको छ त्यही भएर त्यस्तो भएको, पछि बोल्नुहुन्छ है। छोराछोरी छै छैन नि तपाईँका?
1: छोरीहरू छ, दुईवटा।
0: दुईवटा छोरीहरू छ, पैसा पठाउनुहुन्न तपाईँहरूलाई?
1: छैन, मलाई त अहिलेसम्म पैसा पठाएको छैन।
0: हो र, बर्बाद भएछ, फकाउनु पर्यो, मलाई सम्झाउनु पर्यो, बुझाउनु पर्यो, फोनमा कुरा गर्नु पर्यो है।
1: हजुर।
0: अलिकति छिटो रिसाउनु, एक र सभापति हुनुहुन्छ क्या उहाँ, तपाईँले विवाह गर्दा नहिराई नजुराई आफ्नै तरिकाले बिहा गर्नुभएको हो नि त, हो कि होइन?
1: हो,
0: त्यही भएर यो समस्या भएको हो। अब यसको लागि चाहिँ माङकाल सर तपाईँको रत्न कवच लाउनुपर्छ, तपाईँले रत्न कवच लाउनुहोस्, विदेश जानुहोस्, तपाईँलाई विदेश राम्रै हुन्छ, नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रै छ है।
1: हजुर, म त्यसो भए काठमाडौँतिर आउँछु नि, त्यो ऊहरूलाई कचहरूलाई कति कति पर्छ होला सर?
0: त्यो त हेरी हेरी पर्छ, त्यस्तो लागि दिउँसो 10 बजेपछि फोन गर्नु।
1: हजुर, म अलिकति बिमारी पनि हुन्छु, त्यही भएर म बिरस बिरस हुन्छु घरिघरि, त्यही भएर सर।
0: त्यो नागले गर्दाखेरि यो नागको पूजा गर्नुभयो भने रत्न कवच लाउनु पर्दैन, यो साउनमा नाग पञ्चमी आउँछ, थाहा छ तपाईँलाई? घरमा घरको ढोकामाथि नाक टाख्ने दिन आउँछ नि साउनमा, नाक टाख्नुहुन्छ नि गुरुहरूले, आएर टाख्नुहुन्न तपाईँ घरतिर?
1: छैन, अहिलेसम्म त छैन, मेरो घर पनि छैन अहिले, बाबुको घरमा बसिरहेको छु सर म।
0: अनि बाबुको घर पनि तपाईँको घर त हो नि,
1: आउनु त हो।
0: हो, नाग पञ्चमीको बेलामा नागको पूजा गर्नु, खोलामा गएर नागको पूजा गर्नुपर्छ, एकजना बाहुन लगेर है, त्यसपछि राम्रो हुन्छ, चिन्ता नलिनु है।
1: हुन्छ सर, म पूजा गर्छु, कहिले कहिले गर्दा हुन्छ सर पूजा?
0: नाग पञ्चमीमा, साउनमा पर्छ क्या त्यो चाहिँ।
1: ए, नाग पञ्चमीमा?
0: हजुर हजुर।
1: हुन्छ सर, म पूजा गर्छु।
0: हुन्छ, हस्,
1: ल ल, धन्यवाद।
0: हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ मसँग, प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि पनि ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नु।

0: जयको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक बस्दै रासोपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक। सीमा लगायतका विषयमा विपक्षी संयन्त्र मार्फत समाधान खोजिने राष्ट्रमन्त्रीको भनाई, तराईमा गर्मी उस्तै आज पनि केही ठाउँमा वर्षाको सम्भावना। साउदीमा निधन भएका रोल्पाको लुङ्ग्रीका लालबहादुर थापाको परिवारलाई आर्थिक सहयोग प्रदान। रुकुम पश्चिमको सेरी गाउँमा घर प्लास्टर गर्ने क्रममा खसेर एकजनाको मृत्यु। रासोपा रुकुम पश्चिमको सभापतिमा दोर्ण खड्का निर्वाचित। दाङको भालोबाङबाट ब्राउन सुगर सहित कपिल वस्तुका साकिर खान पक्राउ। र इरानद्वारा इजरायलमा मिसान प्रहार आक्रमण, एक हप्ता चल्ने इरानी सेनाको दावी। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिको लागि नेपालले आज हङकङसँग खेल्ने।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी, दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौ प्रतिनिधि सभा बैठक बस्दै सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक

0: विपक्षको अवरोधले एक हप्ता स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेटमाथि छलफल हुने बताइएको छ। बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने बताएको छ। साथै विभिन्न विधेयकहरू प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले वक्तव्यसहित आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ। व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उहाँले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुको साथै उक्त विधेयक सदनमा पेश हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान 9 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठकमा सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष तथा सभापति सहित 2 जना सहभागी हुन आमन्त्रण गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीच रहेको सीमा लगायत विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ। भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरेर हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भारतसँगको सिमाना लगायत विषयमा 2 देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभएको छ। लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खनालले त्यो भूमि नेपालको रहिआएको ऐतिहासिक अडान दोहोऱ्याउँदै यसबारे भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभएको छ। भारतसँगको सीमानाका विषयमा समाधानको लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै उहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनु भएको छ। नेपाल भारत प्रबुद्ध समूह इपिजी प्रतिवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा परराष्ट्र मन्त्री खनालले प्रतिवेदन 2 देशका प्रधानमन्त्रीहरूको सहमतिमा गठन गरिएको समूहले तयार गरेको उल्लेख गर्दै त्यो प्रतिवेदन केवल 2 प्रधानमन्त्रीलाई मात्रै बुझाउन सकिने स्पष्ट पार्नुभएको छ। परराष्ट्र मन्त्री खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारतको 3 दिने औपचारिक भ्रमणको लागि शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले अस्ति शनिबार आफ्ना भारतीय समकक्षी प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो। वार्तामा विकास, सहकारी, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पार वहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको उहाँले जानकारी दिनुभएको छ। वार्ताका क्रममा विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिको समीक्षा गर्दै नवप्रवर्धन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवं तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउन चालिएको पहलका बारेमा छलफल भएको मन्त्री खनालले बताउनु भएको छ। मन्त्री खनाल आज चीनतर्फ यसलाई पुनः एकपटक सुन्नुहोला। स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवं तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउन चालिएको पहलका बारेमा छलफल भएको मन्त्री खनालले बताउनु भएको छ। काठमाडौँबाट भैरवातर्फ जाँदै गरेको यात्रुवाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ। लु दुई ख 6823 नम्बरको बस लु दुई ख 94 नम्बरको ट्रकसँग ठोकिँदा 7 यात्रु घाइते भएका छन्। बस पछाडिबाट ट्रकसँग ठोकिएर दुर्घटना भएको बर्दघाट ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्सपेक्टर माधव चौधरीले जानकारी दिनुभएको छ। घाइतेको अवस्था सामान्य भएको चौधरीको भनाइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। गैराती, कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ। कोशीको इलाम, सङ्कुवा, सभा र गण्डकीको कास्की, गोर्खा, तनहु लगायतका ठाउँमा पानी परेको छ। गएको 12 घण्टामा इलाममा सबैभन्दा बढी 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ। आज र भोलि मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा बदली भई एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। तपाईँले रेडियो जलजनाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि साउदीमा निधन भएका रोल्पाको लुङ्रीका लाल बहादुर थापाको परिवारलाई आर्थिक सहयोग प्रदान। रुकुम पश्चिमको सेरी गाउँमा घर प्लास्टर गर्ने क्रममा खसेर एकजनाको मृत्यु लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुना।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 14 5452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको लुङ्री गाउँपालिका 1 बाङ लालुबाङ निवासी स्वर्गीय लालबहादुर थापाको साउदी अरबमा निधन भएपछि उहाँको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रोल्पाली सेवा समाज शाखा साउदी अरबले 12,231 आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम शनिबार पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो। रकम हस्तान्तरण कार्यक्रममा स्थानीय बुद्धिजीवी अर्जुन थापा, पूर्ण बहादुर थापा, ज्ञान बहादुर थापा, घन बहादुर थापा, राजेश थापा तथा दिनेश थापाको उपस्थिति रहेको थियो। नौखानी युवा क्लबका अध्यक्ष झक बहादुर पुन र युवा समाजसेवी पुस्त बहादुर पुनको समेत सहभागिता रहेको जनाएको छ। सहयोग रकम पीडित परिवारसम्म पुर्याउन पहल गर्ने रोल्पाली सुवाद समाज साउदी अरबका अध्यक्ष महेन्द्र घरती मगर तथा समाजका सह कोषाध्यक्ष एवं लुङ्गी चार सालडाँडा निवासी समाजसेवी बेगम बहादुर रोकाप्रति स्थानीयवासीले आभार व्यक्त गरेका छन्। लालबहादुर थापाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका पाँच सेरी गाउँमा घर प्लास्टर गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ। हिजो दिउँसो 2:20 समयमा मुसिकोट नगरपालिका पाँच सेरीगाउँ स्थित रमा खड्काको दुई तले घरको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा सोही वडाको बागबजारका 44 वर्षीय कृष्ण बहादुर खड्काको मृत्यु भएको हो। प्लास्टर गर्ने क्रममा उहाँ घरमुनि रहेको शौचालयको छतमा खस्दा टाउको र दाहिने हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते खड्कालाई उपचारको लागि तत्काल जिल्ला अस्पताल सल्ले लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभएको छ। घटनाको समयमा उहाँकी श्रीमती पुष्पा खड्का पनि साथमा रहेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको सभापतिमा दोर्ना खड्का निर्वाचित हुनुभएको छ। प्रतिस्पर्धी पुस्तक चन्दलाई 12 मतले पराजित गर्दै उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँ 42 मत सहित निर्वाचित हुनुभयो भने चन्दले 30 मत प्राप्त गर्नुभएको हो। कुल 113 जना मतदाता रहेकोमा 73 मत खसेको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा रिमप्रसाद शर्मा निर्वाचित हुनुभएको छ। उहाँले 32 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी रविन्द्र कुमार विष्टले 20, इन्द्र गिरी रविले 14 र घमण्ड बहादुर चन्द शिखरले 5 मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाममा उल्लेख रहेको छ। सचिवमा सचिवमा दिपेन्द्र राज विष्ट लोकप्रिय मतका साथ विजय हुनुभएको छ। उहाँले सर्वाधिक 58 मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नवराज मल्लले 14 मत पाउनु भएको छ। सह सचिवमा 27 मत सहित प्रेम बाठा मगर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी ससे खत्री सरोज र पदम ददेलले 23-23 मत प्राप्त गर्नुभएको छ। 5 जना सदस्यको लागि भएको प्रतिस्पर्धामा निरज गिरी 42 मत, एमराज डाँगी 34 मत, लाख बहादुर गिरी 33 मत, विनोद बटाला 33 मत र रमेश गिरी 31 मत ल्याएर विजय हुनुभएको छ। सदस्यमा कृष्ण बहादुर ओली, पल बहादुर खड्का, टो बहादुर थापा पराजित हुनुभएको छ। यस्तै सदस्यमा कल्पना विष्ट, सुनिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनयत गरिएको राशोपाले जनाएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई राशोपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ खुवाउनु भएको छ। साथै नवनिर्वाचितहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ। दाङको राप्ती गाउँपालिका 1 भालुवाङबाट प्रहरीले ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले जेठ 22 गते दिउँसो करिब 3:30 बजेको समयमा लागु औषध ओसार पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा भालुवाङ स्थित सडक खण्डमा निगरानी गरेको थियो। सो क्रममा शङ्कास्पद रूपमा हिँडिरहेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका 5 पर्सिया निवासी 42 वर्षीय साकिर खानलाई नियन्त्रणमा लिए खान तलासी गर्दा उनको साथबाट 8 ग्राम 220 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। बरामद गरिएको पदार्थ सहित पक्राउ परेका खान विरुद्ध लागोसत सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले दाङ जिल्ला अदालतबाट म्याथप अनुमति लिए थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले लागोसत नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी र कारवाही जारी रहने जनाएको छ। इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ। अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ। इजरायली सेनाले पनि यस आक्रमणको प्रतिक्रिया स्वरूप जुनसुकै बेला जवाब दिने चेतावनी दिएको छ। इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कम्पसले यो आक्रमणलाई एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात भएको उल्लेख गरेको छ। इजरायली रक्षा बलका अनुसार इरानले प्रहार गरेको अधिकांश मिसाइललाई आकाशमै सफलतापूर्वक नष्ट गरिएको छ। आक्रमणपछि सुरक्षित आश्रयस्थलमा जान भनिएको इजरायली नागरिकहरूलाई अहिले बाहिर निस्कन अनुमति दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयमता अपनाउन र प्रतिशोध नलिन आग्रह गर्नुभएको छ। ट्रम्पले इरान र इजरायल दुवैले एकअर्कामाथि प्रहार गरिसकेको भन्दै अब थप तनाव नबढाउन दबाव दिनुभएको छ। फक्स न्यूजका अनुसार ट्रम्पले इरानलाई सम्बोधन गर्दै भन्नुभएको छ, तपाईँहरू मिसाइल प्रहार गरिसक्नुभयो, अब यतिमै रोकिनुहोस् र वार्ताको टेबलमा फर्कनुहोस्। ट्रम्पले आफू इरानसँगको एउटा ऐतिहासिक सम्झौताको नजिक रहेको र यो युद्धका कारण उक्त सम्झौता नबिग्रियोस् भन्ने चाहेको बताउनु भएको छ। यो तनावको मुख्य कारण आइतबार हिजो बिहान इजरायलले लेबनानको राजधानी बेरुत स्थित हिजबुल्लाहका सैन्य अखडाहरूलाई गरेको हवाई आक्रमणको हो। उक्त आक्रमणपछि इरानले बदला लिने चेतावनी दिएको थियो। इरानको विदेश मन्त्रालयले इजरायलको आक्रमकताका विरुद्ध आफ्नो राष्ट्रिय हितको रक्षा गर्न यो कदम चालेको स्पष्ट पारेको छ। इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभीरले भने इरानको यो कदम कदमपछि उसलाई घाटा हुने भन्दै कडा प्रतिक्रिया दिनुभएको छ। इजरायली सेनाका प्रमुख लेफ्टनेन्ट जनरल इयाल जामिरले पनि आदेश पाउने बित्तिकै इरानमाथि प्रहार गर्न सेना तयार रहेको बताउनु भएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाले जेरुसेम स्थित आफ्नो दूतावास सोमबारको लागि बन्द गरेको छ। यस्तै इजरायलले गाजा क्षेत्रको रफाह र केरेम सालोम लगायतका सबै नाकाहरू पूर्ण बन्द गरिएको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय समुदायले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बेलायती विदेश सचिव एभेट कपुरले दुवै पक्षलाई तत्काल तनाव कम गर्न र संयमता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले यो द्वन्द कसैको हितमा नरहेको र क्षेत्रको स्थिरताको लागि वार्ता नै उत्तम कदम र विकल्प भएको बताउनु भएको छ। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिको लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिङ्गापुरको नेसनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12:15 सुरु हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनल पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमा नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। 2 खेल नतिजा विहीन सकिएको छ। यसअघि अझै तेस्रो स्थानको लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा भएको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको छनौट भइसकेका छन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक आज बस्दै राष्ट्रपति सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक। सीमा लगायतका विषयमा द्विपक्षीय संयन्त्र मार्फत समाधान खोजिने परराष्ट्र मन्त्रीको भनाई। नवलपरासीको दाउनेमा बस दुर्घटना, सात जना घाइते। तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना। साउदीमा निधन भएका रोल्पाको लुङ्री गाउँपालिकाका लालबहादुर थापाका परिवारलाई आर्थिक सहयोग प्रदान। रुकुम पश्चिमको सेरी गाउँमा घर प्लास्टर गर्ने क्रममा खसेर एकजनाको मृत्यु। रासोपा रुकुम पश्चिमको सभापतिमा दोर्ण खड्का निर्वाचित। दाङको भालोमाङबाट ब्राउन सुगर सहित कपिल वस्तुका साकिर खान पक्राउ। र इरानद्वारा इजरायलमा मिसाइल प्रहार आक्रमण, एक हप्ता चल्ने इरानी सेनाको दावी। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिको लागि नेपालले आज हङकङसँग खेल्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaṭa संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घन्टा तपाईँकै सेवामा तत्पर छौँ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: खै जन्मदाता दिनुस् त
7: जन्मदाता गरेको छैन नि म्याडम
6: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
7: ए पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
9: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-79-93-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओगोदिरी ज्याउ बेला सुनो, भुरी बतास ओचुदिरी ज्याउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए, आउ ए गिमी प्राकृतिक सम्पदा र तखेप्त ज सखेम्ना दे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकेने सुनो, माखा नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुक, जिमगेको ठयल मेला किनाटे, जन धने मे खेप्पा छिति ताउदु हो खोकाई,
3: वन जङ्गल मेलाकी गेमाइए, मेलागि किनी पार्जना खरनामदार मिलिदे बनाई चानज मेके सये,
4: बटास उचलिजु बेलाको हिजिमके कोटल मेके सताङ्गिने हेनोखिम छिन्नी ने चाउसके सये,
3: मेलागि निताए गे मने के बचिए सोनो अरुले मने के बचया,
4: के छ छामला पोयाल मेलागि गिसन किनी गे छका ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए।
3: अनुरोध, सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
5: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
10: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
9: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
10: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
9: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउत तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007।
9: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
11: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू, 83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू,

0: नहीं होने हो
1: खोई खोई क्या आए दस्तो इतनी के पत्ते आल से रोहन सामाजिक संजल माँ उधर इतनी के पत्ते उन पर सदा मिथ्यारो ब्राह्मक सुजना उन्हें सक्स इसे नाती ना ये सब तो ज़ोलेन लगी आल सनी
0: अरे मिथ्या ब्राह्मक बन सा क्यों यो उन्हें कुछ है
1: तुमने था थे ना
0: था थे ना
1: सुना मिथ्या सुजना बने को आपले था नहीं ना पाए को कुरा लिखने वा फैला उन्हें कुरा हो अने ब्राह्मक सुजना बने को जे जानी जानी नियत बस अपनो फायदा वा स्वार्थ का लागी फैला उन्हें गलत सूचना हो इसका सूचना ले समाज लाई भ्रमित बनाऊं छा खंडित पार छा निराशा बढ़ाऊं छा र अविश्वास पर सूचना कर छा
0: ओहो तेसो भए त इसका सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सुवर्ण अवसर
6: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्युपाने नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे
6: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म सम्पर्क मोबाइल नम्बर 086-440-037
5: आयोजक रोल्पा हस्पिटल प्राली टुडीखेल लिबाङ रोल्पा
6: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
8: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
9: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
9: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
8: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ
9: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
7: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
9: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
9: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ
8: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
10: हेलो
11: हेलो हेलो
10: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
11: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
12: हजुर
11: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
12: हेलो हेलो भन्नुहोस् त
10: हेलो हजुर
12: हजुर
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
12: ए

0: मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भन्ने रहेछ? के हो के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
2: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
3: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2006 दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौँ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौँ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
0: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको को तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
10: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खचखच के को झगडा हो यो?
10: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगा

0: जयको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: महासञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: रासुपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै समसामयिक विषयमा छलफल हुने।
0: प्रतिनिधि सभा बैठक आज, बजेटमाथि छलफल गर्ने कार्यसूची, विपक्षीको अवरोध हटाउन सभामुखले छलफल गर्दै।
1: सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद पुनर्गठन हुँदै भूगोलदेखि पार्टीका गुट मिलाएर मन्त्री नियुक्त गर्ने तयारी।
0: दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प सुनामीको चेतावनी जारी, इन्डोनेसियामा सुनामीको असर, जापानमा पनि चेतावनी।
1: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7174 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले समसामयिक राजनैतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। उहाँले अहिले केही बेरमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी बैठक आह्वान गर्नुभएको रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष वा सभापति सहित 2-2 जनालाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति लगायत विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर रूपमा संसद बैठक अवरोध गर्दै आएका बेला सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संसदमा सत्तापक्ष प्रतिपक्ष बीच छेडखानी तथा आरोप प्रत्यारोप चल्दा बैठक प्रभावित हुँदै आएको छ, जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमण लगायत समसामयिक राजनीतिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी समेत दिने उद्देश्यले बैठक बोलाएको बताइएको छ।
1: प्रतिनिधि सभा बैठक आजलाई बोलाइएको छ। बिहान 11 बजे बस्ने बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र आजै उठेका प्रश्नको जवाब दिने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले नै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 पेश गर्नुहुनेछ। यस्तै संस्कृति मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक र युवा तथा श्रम मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिमा श्रम निरीक्षण सम्बन्धी र बाध्यकारी श्रम महासन्धि सम्बन्धी बुदाहरू प्रस्तुत गर्ने कार्यसूची छ। यसअघि पटक पटक बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। संसदको अवरोध हटाउने पहल स्वरूप सभामुख डोल प्रसाद अरियालले आज बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकको बैठक बोलाउनु भएको छ। यस्तै प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएकाले नयाँ समिति गठन हुन नसकेको अवस्थामा सदनको कार्यसूचीबारे छलफल गर्न पनि सभामुख अरियालले बैठक आह्वान गर्नुभएको। बैठक बिहान 9:30 बजे सिंहदरबार स्थित संसद सचिवालयमा बस्नेछ।
0: सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद पुनर्गठन हुँदैछ। बजेट ल्याउन एक साता मात्रै बाँकी रहेका बेला कंग्रेस संसदीय दलभित्र विवाद देखिएपछि मुख्यमन्त्री कमलबहादुर शाह मन्त्री हेरफेर गर्ने अवस्थामा पुग्नु भएको हो। एमाले र काङ्ग्रेसका मन्त्री फेरिने कंग्रेस प्रमुख सचेतक विक्रम सिंह धामीले जानकारी दिनुभयो। नेकपा एमाले सन्तोष थापा शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकी ऐरपम्पको नाम पठाइसकेको छ। अहिले एमाले आन्तरिक मामिला तथा कानून, भूमि व्यवस्था, भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिरहेको छ। त्यहाँ एक राज्यमन्त्री पनि समावेश छ। कंग्रेसमा पनि मुख्यमन्त्री बाहेक 3 मन्त्री र 2 राज्यमन्त्री फेरिनेछन्, तर उसलाई मन्त्री छान्न केही सकस परेको छ। अविश्वासको प्रस्ताव ल्याउने मध्येबाट 2 मन्त्री र 1 राज्यमन्त्री पाउनेछन्। भूगोल मिलाएर मन्त्री नियुक्त गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको प्रमुख सचेतक धामीले बताउनुभयो। पहाडी जिल्लाबाट असमका मानबहादुर रावल र बाजुराका पदमशाही मध्ये 1 मन्त्री बन्नेछन्। तराई भूगोलबाट कञ्चनपुरका बेलबहादुर राणा र गीता चौधरीलाई मन्त्री बनाउने चर्चा पनि चलेको छ। यो पक्षले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ। मुख्यमन्त्री शाहले आफू निकटका एक मन्त्री र एक राज्य मन्त्री बनाउने तयारी गर्नुभएको छ। उहाँको भागमा परेको अर्थ मन्त्रालयमा सचेतक धामीकै चर्चा छ। धामीका अनुसार आजै मन्त्री नियुक्त गर्ने तयारी छ। आफ्नै 9 सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाह दबावमा पर्नु भएको थियो। केन्द्रबाट गएको उदय शमशेर राणा सहितको टोलीले दुवै पक्षबाट मिलाएर मन्त्रीको भागभण्डा गर्ने सहमति गरेपछि विवाद साम्य भएको हो। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्वलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले अस्पतालहरूलाई स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न थालेको छ। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमाको रकम भुक्तानी हुन थालेको हो। पछिल्लो साता मात्र सरकारले स्वास्थ्य बिमा बापत 1 अर्ब 3 करोड सम्बन्धित स्वास्थ्य संस्थाको खातामा पठाएको छ,

0: एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सभा 12 बजे सिंगापुरमा हुनेछ। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा हिजो मलेसियालाई 6 विकेटले पराजित गरेको हङकङले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो। हिजै भएको प्रतियोगिताको पहिलो सेमी फाइनलमा ओमानलाई पराजित गरेर नेपालले फाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणमा चीन र मलेसियालाई हराएको नेपालले अर्को समूहबाट आएको हङकङसँग खेल्न लागेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म T20 12 खेल हुँदा 2 खेल नतिजाविहीन बनेका छन् भने दुवै टोलीले 5-5 खेल खेलेका छन्। हङकङ विरूद्धको फाइनलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल खेल्नेछन्। यो उनको अन्तर्राष्ट्रिय करियरको 100औं खेल हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि ओमान र मलेसियाले बिहान 7:15 बजेदेखि खेलिरहेका छन्। नेपालसहित सेमी फाइनल पुगेका 4 टोली एसियन गेम्सका लागि छनौट भइसकेका छन्।
1: अब मौसम मध्य प्रदेश लगायत अन्य प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य प्रदेश लगायत बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै बाँकी तराई भूभागमा मुख्यतया सफा रहने भएकाले गर्मी बढ़ने देखिएको छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा भने मेकर्सन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपति सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै समसामयिक विषयमा छलफल हुने।
1: प्रतिनिधि सभा बैठक आज बजेटमाथि छलफल गर्ने कार्यसूची। विपक्षीको अवरोध हटाउन सभामुखले छलफल गर्दै।
0: सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद पुनर्गठन हुँदै भूगोलदेखि पार्टीका गुट मिलाएर मन्त्री नियुक्त गर्ने तयारी।
1: दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प, इण्डोनेसियामा सुनामीको असर, जापानमा पनि चेतावनी।
0: र एसियन गेम्स छनौटको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुन सम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
3: All in one mart, helping make your life easier.
6: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu, phone 01447.

0: 三嚟噶。
1: 哎呀，
2: 爸爸，几好，几能咋啦嘛？
1: 俺读学过三年，俺那听那吧，读学过读一个三年吧，俺你咋啦嘛？混那大，过三年。
2: लो अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 718 9905 94 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस्तो सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? त्यही त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 9867-0767-4367। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड,
13: प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरी बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भरिने
14: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड नीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
13: B&B डेंटल क्लिनिक घोराही 15 दाङ
15: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुङ बेला खेमरिदे गरम ओबद्री जेउ बेला सुन फोनी कता ओचुदुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाले वातावरण मिले बेला खेप्ता असर किने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सक्यो नि सुन नखर नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुन चासो खेलगेमा दुख जिनके को ठेल मेला की नाते जन धनी में खेता छिपी ताऊ जो हो काई
16: गेट्स में छाने आला बोलना मेला की ने पूरा रंगे नौ पूरा आले चार सौ खेल गिरी
15: बंद जंगल सरो मेरा आयु निभाने एमएला एमए उस छाने लाली उसे कर पत्र डाले पार जगह रहते ही
16: सलाई लाइटर सियाला ले सचाने चीज डाले जबांगजारो यामा देने पोला गिने या इतने चीज रहवाई दे बंद जंगल याल गिरवा भाया
15: पिकनिक बंद रोज बाको ले सचांसु छिमनी मेले चार सौ सही देखी छनाई बंद जंगल उस छाने टाइगर वाली को चुरो विधि ओरे को नहीं कुबार
16: लान्थर नाम्रो लिजाउ वन उपभोक्ता समूहलाई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
15: गेछो छानेला खोलेर चाउसी पोलिए हरिदे करिम गाई गेज निके लैजु अब नजिरे बनाए गेन यल गेज निके मालाए औलेम लायो के लाइए
16: वन जंगल सजुलिसियो गेन बारी ल बाली नाली कुचुला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सहिले के खेले या
15: वन जंगल लेला दुगे माइए ने लागि किनि पार्को न खर्ना नार मिलि दे भनै चाना ज नै गेस रहे
16: बता सु चली जु बेला त हिजिम के कोटल ने के सतान के ने हेनो के म छिन्ने ने चाउस गेस रहे
15: ने लागि नि दाइ के मने के बसिए सुन अरुले मने के बस या
16: के छ छामला त्याल ने लागि के सन के ने के छटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
15: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? आज दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: 的。
1: 姑娘，我你爸去说，我你爸去说，反正你妈去。啊，我去，你到那边管那边有难看，你走吧。
2: डिविजन वन कार्यालय रोल्पाको अपील
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्तान गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
2: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
4: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ
2: के यस विपत्तिको कुनै समाधान छैन त
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
2: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काऊ वन जंगलको संरक्षण गरौ
4: आफू बाँचौ र अरूलाई पनि बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
5: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिले घर चाहियो नि
6: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
5: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
6: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
7: होइन रात दिन खसखस के को झगडा हो यो
6: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
7: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
5: ओहो यस्तै घर हो हामीलाई चाहिएको
6: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
7: ल सिधै फोन गर न मोबाइल नम्बर 9847197719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर नत्र फेरि छुट्ला
8: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना
0: प्रस्तुत विषय में इस गांवपालिक को ओदानम 3 रुनीबांग बजार र ओदानम 4 सुलीचौर बजार परिसर निस्कने फोहोर हरेक हप्ता को आईतवार बुधवार र शुक्रवार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
9: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
10: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
9: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
10: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
9: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
10: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
9: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
10: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
9: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
10: सम्पर्क मोबाइल 98578211105,
9: 98479802,
10: 98095826605
9: र 98103940।
11: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
11: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
13: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
11: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
13: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
14: फाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
14: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
14: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ। Thank you.

0: के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर

0: ने होइन जे सुदै गर्नुस् तपाईले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त इनले फेरि गुटखा खाको खाइ गर्छन् के होला र निको
0: पहिला लानुस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँत सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ थप जानकारीका लागि 0 82 562 367 र मोबाइल नम्बर 98 4 78 57 569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0 82 590 879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
4: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
3: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यही बाटो गएर ल्याउनु न
4: ल उसो भए म सामान लिन गइहाले
3: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578 30504
3: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
7: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
9: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, मार्डिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: जजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232। फेरि

0: 爸爸爸爸爸爸爸爸爸爸
1: 爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸爸
0: ला अब चिंता गर्नु पर्दैन रोलपानी मुस्कान डेंटल क्लिनिक छ नि तपाईको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेंटल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखै दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 718 9095 14 1452
3: रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: देश सुनसहरी गांव पालिका पांच नारबांग क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना उत्तरमा सुनसहरी गांव पालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गांव पालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
6: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
10: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
11: सम्पर्क नम्बर 9867-0067-4067।
12: एकपटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचोट बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
13: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
14: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
13: एका तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
14: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
13: शिक्षक सेवा आयोग का प्रावी निमावी मावी र शिक्षक लाइसेंस
14: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
13: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
14: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
13: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
14: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
13: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
15: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
16: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
15: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
16: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
15: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123
16: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
17: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
18: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
17: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
18: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुङ्गो तेला खेमरिदे गरम अगोत्री जेउ तेला सुनो फुरी कता ओचुबिरी जेउ आउ तेला वन जङ्गल लि लागिने मस्तक सम्भावना पाए आउ ए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्पा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन माछा नामेल लि लागिने सज जिमी किमी लापरवाही सुन चाउसो खेलगेमा दुख को ठेल मेला कि नाते जन धनी खेप्पा छेपी ताउजु हो खोकाई
0: जेठो छालियाला बल्ल लेला किने कोरो रङले नौ पुराले चौसो ख्याल गिरि
20: वन जंगल सर मेरा आदिमी बानी एमएल एमए ओ छामेला लि उसको पोतो राले पार बगे रहतै
0: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जा बांगजा र यामा देने पोल गेने या इतेउ चीज र रहैदे वन जंगल याले के भाबाय
20: पिकनिक वन रोज बाको ने सचाउसु छिन्ने नेले चाउसु सयदे कि खनाले वन जंगल ओसो छामि दैके बानी को चुरोद विधि ओरे बनै
0: लान्थर नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढालले च अनुगमन दुने व्यवस्था चाउसर्गी दुए
20: गेछो छानेला खोरेल चाउसी पोलिए होलिदे तरिन गाई गेज मेके लैजु अब नजिरे बने गेम ये ल गेज मेके नलाए औलेम नायो के नाइगे
0: वन जंगल स जुलिसि हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा रस चाउसो छिनि ने चाउसो सहिले के खेले या
20: वन जंगल मेला दिगे माइए नेवला जिकिनि पार जना खरना मारो मिलि दे बनाई चाना जन ने गेसले
0: बतास उचलिजु बेला त हिजिम के कोटल ने के सतागिने हेनो खिम छिनि ने चास गेसले
20: नेवला जिने निताई गे मने के बसिए सोनो अरुले मने गे बसया
0: के छ छामला पोयाल ने लागि किसन किनि गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनि कार्यालय ल खबर दिए
20: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-470।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्यार ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
6: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2000 तर्बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
2: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
2: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ फर्कदैन, बगेको खोला फर्कदैन।
10: नमस्ते डाक्टर साहब.
11: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
11: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
5: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्याटेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
3: फर्म तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
4: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08951607670
3: डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डान
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
8: होइन के भाषा र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
9: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
11: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
11: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443883
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
12: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुझै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँत को सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँत मा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हीरा लगाउने, दाँत को डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँत लाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टी का साथ झिक्न नपर्ने गरी लगाउने, दाँत मा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधि बाट बनाउने, बाङ्गो तिङ्गो दाँत लाई सिधा बनाउने, दाँत को कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बा को उपचार गर्ने,
15: लामो समय सम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुख को हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
16: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
17: लो, किन नि, के भयो, सन्चो भएन?
16: होइन, यतिकै जाने मन लागेन।
17: यतिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
17: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
18: नमस्ते, कति कामले पाल्नु भयो?
17: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
18: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
21: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
20: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
21: ल उसो भए, म सामान लिन गइहाले।
20: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
21: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
20: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
21: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
22: No.
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
20: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
20: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
20: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
20: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
20: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
20: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन
20: वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.

0: सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
3: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क।

0: झलझला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जल्दै लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बाजे, के भयो? किन गालामा हात?
9: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
8: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
10: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
11: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
10: हजुर, हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
12: नदुखाइ दाँत निकाल्ने,
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
12: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
12: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
12: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-7-41-98-095-14-652।
11: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
13: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
17: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
16: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
18: हजुर, हाम्रा सेवाहरू:
19: दाँत बाँध्ने,
18: दाँत सफा गर्ने,
19: दाँतमा सिमेन्ट भर्ने,
18: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
19: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
18: फिक्स दाँत लगाउने।
16: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
3: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
18: सम्पर्क नम्बर 9867-0067-4067। एक पटक सम्झिने पर्ने ठाउँ: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
16: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना:
20: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
20: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
20: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरातत्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
20: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
20: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
21: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
22: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
21: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
22: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त जाबु, यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407070।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चरा चुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
7: होइन, के भएको छ र तपाईँलाई?
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
8: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: औषधि मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: डिभिजन वन कार्यालय रोल्पाको अपील,
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल लेवा बोक्रा झिक्ने कार्य नगरौं।
7: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
7: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
7: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
15: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
16: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
15: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
16: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
17: होइन, रात दिन खसखस के को झगडा हो यो?
16: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरेछु, राम्रो घर पाइने होइन।
17: ए रामे त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
15: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
16: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
17: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
16: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

ओदानम तीन रुनीबांग बजार र ओदानम चार सुलीचौर बजार परिसर बाट निस्किने फोहोर हरेक हप्ता को आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशिष्ट सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095826605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने।

0: साच्या दिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हात जोर्नी तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाद मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श
0: पाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
0: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08512196770
0: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: हेलो
4: हेलो
3: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: लु हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल किन दिन्छ
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
9: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
8: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
9: ल उसो भए म सामान लिन गइहाले
8: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
9: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578 30504।
8: श्री स्वर्गदारी महाप्रभु को जय। दाङ को सान रुन्टी ब्रांड सामान गुणस्तर में दम छ, मूल्य आधा कम छ।
9: गुणस्तरीय सामान का लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
10: समाचार चेतना मनोरंजन र कला यो हो सामुदायिक रेडियो चलजला चलजला चलजला।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
14: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: जजला ट्रायल चेक।
17: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
9: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
18: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
19: खैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब।
20: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
19: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जे सुधै गर्नुहोस् तपाईँले।
20: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
19: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
20: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
19: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
2: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदान। थप जानकारी का लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापन का साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारी का लागि उक्त शाखा को नम्बर 082-592-869 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदानद्वारा जारी सन्देश।
21: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
22: आफ्नो घर वरपर सधैं सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
22: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
21: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
22: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
23: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
22: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
21: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
22: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
23: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
22: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
21: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
22: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
23: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
24: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
25: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
24: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
25: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
24: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
25: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
24: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: त्यो निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9585-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
7: खै योमा त दाना चाहिँ छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
6: भुसुक्कै बिर्सेछु। जाऊ जाऊ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
8: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुरिकेन, रोल्पा।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाप रे,
9: अब चाहिँ के हुने हो?
11: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यालो भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानिए जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
2: ए,
3: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए,
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौं, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौं, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौं, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौं, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरीका दास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नाले वातावरण मिलेने ल ख्याप्पा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
7: वन
6: जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोछामेला सुपर पोटोग्राफलाई पार बजे हटे
7: सलाई लाइटर स्याउला ले सचाउने चिज्रालाई जा बाङ्जा र यामा देने पोल गेले या इतौ चिज र रहे वन जङ्गल याल के भए
6: वन भोज बाको मे सचाउँछु छिम्नी मेलै चाउसो सहयोगी खेनाए जंगल उसको छाने के बारे को चुरो विधि ओरे कुमाजे माथि
7: लांथर नाम लीजिए वन उपभोक्ता समूह राय सामुदायिक बने होने ढालने अनुगमन दुने व्यवस्था चौसौकी दुए
6: गेसो छाने खोरे चाउसी पोलिए होलिदे करीम गाई गे जमे लैजु अब नजीरे बनाए गेम ये लिये जमे के मालाये औलेम लाइव के लाइए
7: वन जंगल से जुड़ी घेम बारी लाली नाली चिवला चिवली यात्रा चाउसो छिनी ने चाउसो शैली के खेले
6: वन जंगल मेला के माइए मेला किमी पार जना खरना मिली दे बनाई चाना जमे के सही
7: बतास उचली जू बेला को घिजिमके कोटल मे के सतांगी ने छिन्नी ने चाउसो के सही
6: मेला गिनी मिटाई गे मना गे बचिए सुनो अरुले मने गे बचिया
7: के छो छामला पोया ल मेला गे किसन किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर गिरिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
8: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
9: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
8: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयपुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
9: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
9: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: नौला हजार दिन का आमालाई
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भयो, किन गलामा

0: दुखेको दुखेका छन् दिन रात अनि गालामा हुन्न त गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: ए दाई ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: देख्नु भएन औषधि हालेको
5: लौन, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन हो।
8: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: के भयो? के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
10: होइन, किन माइरे भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9865-78-232।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन
6: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू, आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोध रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय झन्कोट रोल्पा।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
11: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
10: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल लिबाङ रोल्पा।
11: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सुनौला हजार दिनका आमालाई
15: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
16: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
15: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
16: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
15: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
16: सुत्केरी महिलाले भिटामिन ए धेरै पाए खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
15: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 说姑娘，老三，我的八旗，别打架，王子，你上来了，管他吧，有难看，别打吧。
1: नमस्कार स्वयंसेविका दिदी। नमस्कार नमस्कार। दुई जीव को भएपछि स्वास्थ्य चौकी गए जांच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
5: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
4: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
5: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
4: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
2: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
13: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खत के को झगडा हो यो?
2: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सारदूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
13: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847-19719 जग्गा धनी किरण अधिकारीलाई। अहिले फोन गर, नत्र फेरि छुट्ला।
15: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
17: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: ओहोला
1: लो मरेको के हो
0: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो कहाँ जाने होला तलाई थाहा छ भने भन त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अपस्टेट प्रेस छ स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
4: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868 60 34 12 कार्यालयको सम्पर्क नम्बर 086 44 238
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558 22 275 रेणुका रोका 9481 68 697
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9585 28 275
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपडेट प्रेस
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
7: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
6: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
6: बाथरोग युरिक एसिड हाड जोडी दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार
8: तथा परामर्श।
9: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
8: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
9: सम्पर्क मोबाइल 98578211105,
8: 98479802,
9: 98095826605
8: र 98103940।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: डिभिजन वन कार्यालय रोल्पाको अपील
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं
1: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्त गरौं डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: के तपाईं स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङबाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
2: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनस, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप रोग बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिलेरको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई

0: आफू बाँच्न प्रकृति बचाऊ, डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
2: होइन, के भाषा र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
3: अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्ती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: इनी बद्दा पनि कराई रहन्छन्। इनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन। जे सुझै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578305004।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
4: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
8: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
9: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
3: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
9: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डिचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
9: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
11: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउन, विभेद अन्त्य गर्न।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: त्यही डाँडोमा होला दाना हाल्दै नानी
1: खै यो त डाँडा छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग
1: लौका।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज मा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

सजरों नमस्कार नमस्कार हार्दिक स्वागत प्रोग्राम हेलो जाजुला में स्टूडियो प्राविधिक मित्र संगे आवाज में उपस्थित भईसको कार्यक्रम संचालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाई देखिरको समयमा कहाँ निके गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा टर्निङ बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला उकाली ओराली भन्जाङ चौतारी गर्दै हुनुहुन्छ होला र कुन साथीहरूले यो घाममा यति धेरै चर्को घाममा होइन कामकाज गर्दै हुनुहुन्छ होला कुन साथीहरूले भने प्रोग्राम हेलो जलजुला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसार समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छ तपाईँले भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि यो हेलो जलजला कार्यक्रमलाई जिरोदेखि अन्तिमसम्म सुनेर सार सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छ

हजुर आदरणीय श्रोता, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जर्जलाई 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा jarjalapresh.com। हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्दरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै रेडियो जर्जलाको आफ्नै फेसबुक अफिसियल पेजबाट आज हामी आएका छैन, टिकटक लाइभबाट सुन्न सक्नुहुनेछ। तेजेन्द्र प्रिया डट नभएर तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई भेटाउन सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको साथीबार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी सोमबारी श्रृंखलामा छौ। सोमबारी श्रृंखलामा साहित्यिक सृजना सुनाउनु पर्ने हुन्छ, नयाँ साथीलाई त जानकारी छैन, सुनिराख्नु हुने होइन, पुरानो साथीहरूलाई जानकारी नै छ होला, नयाँ साथीलाई जानकारी छैन। र तपाईँलाई मैले जानकारी गराइसकेँ आज साहित्यिक सृजना सुनाउनु पर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने सहभागी जनाउँदै गर्नुहोला, जसको लागि 97 45 96 36 20 को लाइन भएर सहभागी जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ गर्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, युजुअली सुन्ने तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमतर्फ लाग्छौँ। अब भने तपाईँको पालो रहनेछ 97 42 36 20 को लाइन भएर मलाई एकदमै बोल्न गाह्रो भइराखेको छ होइन। हिजोदेखि अलिकति घाँटीमा पनि समस्या छ र मलाई रुगा खोकीले पनि माया गरेको छ। आज साहित्यिक सिर्जना सुनाउनु पर्ने हुन्छ 97 42 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम सुर्खेतबाट गौमाया सुनि, के छ गौमायाको हाल खबर?
1: मेरो हालखबर त ठिकै छ दिदी, हजुर सुनाउनु।
0: मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो गौमायाले?
1: हजुर,
0: यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: एकछिनको समयमा कार्यक्रम सुन्दै फोन ट्राई गरेर फोन पनि लाग्यो भन्नुपर्छ है।
0: कार्यक्रम सुन्दै फोन ट्राई गर्दै हुनुहुन्थ्यो, फोन पनि लाग्यो है।
1: हजुर,
0: नास्ता भएको छैन, अब एकैछिन पछि हुन्छ। अनि हजुरको भयो? भएको छैन भने तालिबाङतिर आउनुहोस्, सँगसँगै खाउला है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्नुपर्छ जानकारी छ?
1: हजुर, जानकारी त छ दिदी। अनि यो अर्कै दिदी, एक बजे यो टिफिन टाइम कार्यक्रम किन आउँछ नि दिदी? आज भोलि
0: टिफिन टाइम रोकिराखेको छ, समाधान गर्दै हुनुहुन्छ हाम्रो वीरेन्द्र दाईले। तपाईँलाई हामी जानकारी गराउनेछौँ टिफिन टाइमको लागि। अनि जानकारी छ भने आज के सुनाउनुहुन्छ, गजल, भावना, मुक्तक?
1: हजुर, म असल नयाँ सिर्जना गरेको छैन दिदी, अब साहित्य सिर्जना पुराना भयो नि सुनाउँछु है त।
0: ल के सुरु गर्नुहोस्।
1: हुन्छ, यो जिन्दगीदेखि मैले जिन्दगीको पहिलो उपहार आफ्नै पाइसकेकी छु। यस धातीको म जिउदलास पाइसकेकी छु। हो, यस धातीको म जिउदलास भइसकेकी छु। हजुर दिदी, यति नै हो त।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नुहोला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, फर्स्ट अफ अल त हजुरलाई पढाइनको हुन्छ, उहाँलाई सम्मभन्दा पसारले सम्पूर्ण साथीलाई सम्झिँदै खुसी। नमस्ते।
0: नमस्ते, यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ, हामीलाई टिकटक लाइभमा सुन्न सक्नुहुनेछ। प्रिया डट नभएर तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट सजिलैसँग भेटाउन सक्नुहुनेछ है। 97 42 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। अब भने म तपाईँकै लागि जानकारी होस् भनेर एउटा मुक्तक सुनाउन गइरहेको छु, तपाईँले मुक्तक सुनेर साथ दिनुहोला। मेरो मुक्तक यहाँबाट सुरु हुनेछ। तिमीले बाटो भुलेपछि मेरो के लाग्छ? तिमीले बाटो भुलेपछि मेरो के लाग्छ? फुलमा भमरा डुलेपछि मेरो के लाग्छ? टिपेर शिर सजाउन मन थियो मलाई, टिपेर शिर सजाउन मन थियो मलाई, भीर पहरामा फुलेपछि मेरो के लाग्छ? हजुर, यो मुक्तकपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत गर्छु। कार्यक्रम हामी आज कार्यक्रमको सोमबारे बसाईमा छौ। सोमबारे बसाईमा तपाईँले के गर्नुपर्छ, कष्ट गर्नुपर्छ भन्ने कुरालाई तपाईँले सुरुदेखि अन्तिमसम्म सुन्नुहोस्, अनि मात्र फोन डायल गर्नुहोला। तपाईँले एक हप्ता डेली सुन्नुभयो भने, सुरुदेखि सुन्नुभयो भने, एक हप्ता लगातार सुन्नुभयो भने कार्यक्रमको बारेमा बुझ्न सक्नुहुन्छ। नत्र भने तपाईँले सुन्नु भएन, बीचबाट सुन्नुभयो भने चाहिँ कार्यक्रमको बारेमा जानकारी हुन सक्दैन। त्यसै कारणले गर्दा फोन डायल गर्नुभन्दा अगाडि तपाईँले कार्यक्रमको बारेमा बुझेर मात्र फोन डायल गर्नुहोला। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँले आज साहित्यिक सिर्जना सुनाउनु पर्ने हुन्छ। साहित्यिक सिर्जना सुनाउनको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला भन्दै अब भने म एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आज सहभागिता जनाइसकेपछि तपाईँले केही गर्नु पर्दैन, आज के गर्नुपर्छ भनिसकेपछि तपाईँले आज साहित्यिक सिर्जना मात्र सुनाउनु पर्ने हुन्छ। गीत गाउने बसाइमा अलिकति गाह्रो हुन्छ, होइन? गीत गाइराख्नु भएको साथीहरूलाई त त्यति गाह्रो नहोला, तर होइन गीत नगाउने साथीहरूलाई अलिकति समस्या पर्छ। आज तपाईँले सहभागी जनाइसकेपछि सायरी मुक्तक भावना गजलबाट त गजल त जहाँबाट भए पनि आइहाल्छ, होइन? तपाईँको मनमा आइहाल्छ त्यो गजल मुक्तक सायरी, होइन? 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। आज एकदमै गाह्रो भइरहेछ, मलाई हिजोदेखि गाह्रो भइराखेको छ, अलिकति स्वास्थ्यमा अलि नराम्रो छ आज, होइन? स्वास्थ्यमा खराब भएको छ मेरो, बोल्न पनि अलिक गाह्रो भइरहेछ, होइन? 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। मेरो जिब्रो कता कता लटपटी लटपटी भइरहेछ, लटपटी राखेको छ, होइन? तर पनि आजभन्दा भोलि फेरि पनि अझै सुधारोला, होइन? आज स्वास्थ्यमा अलिकति खराब भएको कारणले गर्दा, अस्वस्थ भएको कारणले गर्दा जिब्रो लटपटी राखेको छ। 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले साहित्यिक सिर्जना सुनाउन सक्नुहुनेछ। साहित्यिक सिर्जना सुनाउनको लागि सहभागी जनाउनुहोला, जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। र तपाईँले हामीलाई प्रदेशबाट टिकटक लाइभमा हेर्दै हुनुहुन्छ भने आज वाट्सएप कल पनि गर्न सक्नुहुन्छ, है? वाट्सएपमा फोन डायल गर्नुहोला 97 68 32 31 84 को लाइन भएर सहभागी जनाउनुहोला। 9 7 6 8 3 2 3 1 8 4 को लाइन भएर तपाईँले प्रदेशबाट हेर्दै हुनुहुन्छ भने चाहिँ आज वाट्सएप कल गर्न सक्नुहुनेछ। आजको बसाइमा हामीले के गर्छौँ त भनिसकेपछि मैले तपाईँलाई जानकारी गराइसकेको छु। आजको बसाइमा हामी साहित्यिक सिर्जना सुनाउँछौँ। साहित्यिक सिर्जना भनिसकेपछि सायरी, गजल, भावना, मुक्तक लगायत विभिन्न, होइन, तपाईँका मनमा भएका साहित्य सिर्जना सुनाउनको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिताका लागि 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउँदै गर्नुहोला भन्दै अब म गैरा घरे काइली राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

हजुर लाउँछ माया जटबुटी लाउँछ त्यही खालेको याद आउँछ है छिनछिनमा याद आउँछ यो गीत राखिसकेको छु पालो तपाईँको रहनेछ हामी तपाईँसँग बाघी जनाउनु भएन भने यहाँबाट हामी गीत राखेरै भए पनि मनोरञ्जन ल्याउँछौँ है आज झन् मलाई अलिकति गाह्रो भइरहेछ स्वास्थ्यमा अलिकति खराब छ मलाई होइन जिब्रो पनि कता कता लटपटी राखेको छ जिब्रोमा नै अलिकति खराब छ मेरो आज त्यसै कारणले गर्दा है तपाईँहरूले आफै बुझ्नुहोला के भएछ यस्तो लटपटीले के भए रहेछ भन्ने कुरा तपाईँहरूले आफै जान्नुहोला 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला र आज हामी टिकटक लाइफमा आएका छौँ टिकटक लाइफमा तपाईँहरूले तेजेन्द्र दत्तप्रिय सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट प्रत्यक्ष लाइफमा हेर्न सक्नुहुनेछ जसको लागि हामीलाई फोन डायल गर्नु पर्नुहुन्छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ सहभागिताको लागि 97 45 99 36 20 है 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अब फेरि पनि म अर्को गीत राख्छु क्या अरे त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, फूल जस्तै मायालाई, विरोधी मायालाई। यतिपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाइसकेपछि आज तपाईँले केही पनि गर्नु पर्दैन, साहित्यिक सिर्जना मात्र सुनाउनु पर्ने हुन्छ, सायरी मात्र भए पनि सुनाउन सक्नुहुनेछ आजको बसाईमा। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। हामीलाई धेरैजना साथीहरूले सोधिराख्नु भएको छ कुन एफएम हो भनेर। अनिर्बाट चलाएको छैन मैले, किनभने आफै प्राविधिक आफै प्रोग्राम चलाउनु पर्ने भएको कारणले गर्दा तपाईँहरूलाई मैले लोगो देखाउन सकेको छैन र म तपाईँलाई जानकारी गराउँछु यो कुन एफएम हो भनिसकेपछि तपाईँहरूलाई जानकारी त दिनै पर्यो होइन। सामुदायिक रेडियो जलजला 96.4 MHz तपाईँले फेसबुकमा सर्च गर्नुभयो भने देख्न सक्नुहुनेछ, भेटाउन सक्नुहुनेछ। यो चाहिँ रेडियो जलजला हो। तपाईँलाई मैले जानकारी गराए 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। कसले हेर्दै हुनुहुन्छ, प्रदेशबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट छोड्नुहोला। र तपाईँले यो कार्यक्रम कस्तो लाग्छ त सबैजनाले हामीलाई सल्लाह सुझाव दिन भने नभुल्नुहोला। मलाई टिकटक लाइफमा पनि कमेन्ट छोड्नुहोला र टिकटक लाइफमा कमेन्ट छोड्न सक्नु भएको छैन, नेटको प्रब्लम छ भने चाहिँ तपाईँले केही कारणले हो भने चाहिँ मलाई कुनै बेलामा होइन यो प्रोग्राम यस्तो छ यस्तो बनाए अझै राम्रो हुन्थ्यो कि भन्ने सल्लाह दिन सक्नुहुनेछ। मलाई म्यासेज पनि छोड्न सक्नुहुनेछ। धेरैजनाले म पनि प्रदेशबाट हेर्दैछु भन्नुभएको छ। 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। मिस कल होइन है, आजको बसाइमा मिस कल हान्ने काम होइन, फोन डायल गर्नुपर्ने हुन्छ। मिस कल हान्नुभयो भने यहाँबाट तपाईँको नम्बर वाचन हुनेछ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि तपाईँले साहित्य सिर्जना सुनाउनु पर्ने हुन्छ। 97 61 26 23 56 भएको नम्बरबाट मिसकल आइराखेको छ। 3 पटक मिसकल आएको छ अहिलेसम्म। मिसकल हान्ने काम चाहिँ नगर्नु होला, किनभने तपाईँहरूलाई हामीले यहाँबाट फोन गर्ने त हुँदैन नि त होइन। त्यसै कारणले गर्दा तपाईँहरूले नै फोन डायल गर्नुपर्ने हुन्छ। हामीले यहाँबाट तपाईँलाई फोन गर्ने कुरा चाहिँ हुँदै हुँदैन है। 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ। आजको बसाईमा साहित्यिक सिर्जना मात्र सुनाउनु पर्ने हुन्छ भन्दै अब फेरि पनि अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, दिन रात तिम्रो यति सला यो गीत प्रस्तुत तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। व्हाट्सएप कल तपाईँले गर्न सक्नुहुनेछ 97 68 32 81 84 है। नेपालमा रहनुभएका साथीहरूले त होइन है, विदेश हुनुहुने है, प्रदेशबाट हेर्दै हुनुहुन्छ भने चाहिँ 97 68 32 81 84 को लाइन भएर फोन डायल गर्नुहोला। नेपालमा रहनुभएका साथीहरूले फोन डायल गर्नुहोला 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ। आजको बसाईमा 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ। आज तपाईँले केही गर्नु पर्दैन, आफूले आफ्नो मनमा रहेका साहित्यिक सिर्जना सुनाउनु पर्ने हुन्छ। साहित्यिक सिर्जना एकदमै सजिलो छ तपाईँको लागि है। भावना, गजल, मुक्तक सुनाउन सक्नुहुनेछ। तपाईँले मुक्तक सुनाउन चाहनुहुन्छ है भने आज चाहिँ तपाईँको बसाई तपाईँको पालो रहनेछ है। हामीले तपाईँकै लागि भनेर खुल्ला गरिसकेका छौँ। मिस्कल हान्ने काम चाहिँ नगर्नुहोस् भनिराखेको छु। 97 643 482 84 को लाइन भएको नम्बरबाट मिस्कल आइराखेको छ। मैले भनिराखेको छु तपाईँको यो सिमलाई, यो नम्बरलाई सुरक्षित राख्न मन छ होइन, तपाईँले केही बनाउन मनै छैन भने चाहिँ तपाईँले मिस्कल नहान्नुहोला। यदि बन्द गर्न मनै छ होइन, चलाउन मनै छैन भने चाहिँ तपाईँले मिस्कल जति पनि हान्नुहोस् म गर्छु। तपाईँलाई के गर्नुपर्ने हुन्छ भन्ने कुरा मलाई थाहा छ है। तपाईँले यो मिस्कल हानेर त मैले के नै गर्ला र भन्ने चाहिँ सोचिराख्नु भएको छ होला, तर त्यस्तो होइन है। तपाईँले मिस्कल हानेको हानी गर्नुभयो भने चाहिँ मैले जे पनि गर्न सक्छु कि मैले चाहे भने चाहिँ तपाईँको नम्बरलाई ब्लक लिस्टमा राखेर होइन बन्द गरिदिन पनि सक्छु। म टेलिकममा गइसकेपछि तपाईँको यो नम्बरलाई लास्टमा 84 छ है, 84 भएको नम्बरलाई ब्लक लिस्टमा म गर्छु। तपाईँलाई के गर्नुपर्ने हुन्छ भन्ने कुरा मलाई थाहा छ है। तपाईँले यो मिस्कल हानेर त मैले के नै गर्ला र भन्ने चाहिँ सोचिराख्नु भएको छ होला, तर त्यस्तो

मैले चाहे भने है यदि चाहे भने चाहिँ चाहेन भने चाहिँ हैन किन गरौ यस्तो यस्तो काम चाहिँ गर्नु हुन्न भन्ने मलाई लागेछ भने चाहिँ त्यस्तो गर्दिन हैन तर यदि मेरो मलाई धेरै नै रिस उठ्यो हैन धेरै नै मुस्कल हान्नु भयो भने चाहिँ मैले त्यस्तो गर्न चाहन्छु है मैले चाहे भने जे पनि गर्न सक्छु तपाईको नम्बरलाई ब्लक लिस्टमा राखेर हैन तपाईको यो सिम बन्द गर्न पनि सक्छु है त्यसै कारणले गर्दा तपाईले मिस्कल हान्ने काम चाहिँ नगर्नु होला टिकटक लाइफमा आइसकेपछि तपाईहरूले के गर्नुपर्छ कस्तो गर्नुपर्छ है सबै कुरालाई ध्यान दिएर सबै गर्नु होला र त्यहाँ आइसकेपछि लाइक गर्नु होला कमेन्ट छोड्नु होला तपाईले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा छोड्नु होला तपाईको कमेन्ट यहाँबाट वाचन त हुन सक्दैन त्यसै कारणले गर्दा मिस्कल हान्ने काम चाहिँ नगर्नु होला आजको दशमा हामी साहित्यिक सिर्जना सुनाउने हो तर साहित्यिक सिर्जना सुनाउने भन्दा एकजना साथीले मात्र फोन डायल गर्नुभयो होइन लास्टमा 84 भएको नम्बर र अर्को नम्बर रहेको छ 56 भएको नम्बरले गर्दाखेरि आज धेरैजना साथीहरूलाई डिस्टर्ब भएको छ है तपाईँहरूले एकजनाको कारणले गर्दा धेरैजनालाई मिसकल नभएर अप्ठ्यारो पर्छ फोन डायल गर्न होइन 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला अब आउनुभयो भने चाहिँ एकजना साथीसँग हामी कुराकानी गर्छौँ 56 र 84 भएको नम्बर अन्तिममा छ 84 अनि 56 यो एउटा नम्बरले गर्दा तपाईँले एकजना व्यक्तिले गर्दा धेरैजना साथीहरूलाई समस्या पर्छ फोन डायल गर्न किनकि तपाईँहरूले मिस्कल हान्दै फेरि पनि काट्दै मिस्कल हान्दै फेरि पनि काट्दै गर्नुहुन्छ अनि उहाँहरूले फोन डायल गर्दा व्यस्त भन्छ होइन त्यसै कारणले गर्दा तपाईँहरूले फोन डायल गर्ने बेलामा तपाईँको मोबाइलमा समस्या छ छैन होइन त्यो चेक गरिसकेपछि बल्ल मात्र तपाईँले फोन डायल गर्नुहोला भन्दै अब भने म पनि यहाँबाट छुट्टिएर जाने समय भइसकेको छ होइन 2 बजेर हाम्रो स्टुडियोको घडीमा 2:53 गइसकेको छ अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ भोलि आउनकै लागि भए पनि है यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने मिस्कल हान्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु आज मिस्कल हानिदिनु भयो भोलि मिस्कल नहानिदिनु होला तपाईँ आफै फोन डायल गर्नुहोला भन्छु म चाहिँ र हामीलाई टिकटक लाइभमा सपोर्ट गर्नुभयो धेरैजनाले अन्तिमसम्म हेरिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया म गर्छु छुट्टिन्छु भोलि यही समयमा आउने नै छु नमस्कार।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग। प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु पर्ने अडान कायमै।
0: लम्बिनी प्रदेशमा नवनियुक्त 5 मन्त्रीको शपथ। सुदूरपश्चिमका मन्त्रीको नाम कंग्रेस केन्द्रले टुंग्याइदिनुपर्ने।
1: नेपालमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गत वर्ष मात्रै 3,000 जना ब्रेन ट्यूमरमा बिरामीको शल्यक्रिया।
0: चीनिया राष्ट्रपति सी 2 दिने भ्रमणका लागि उत्तर कोरियामा। प्योङयाङमा भव्य स्वागत सी र उत्तर कोरियाली नेता उनबीच शिखर वार्ता हुने।
1: र एसियन गेम्स छनौटको फाइनलमा हङकङद्वारा नेपाल सामु 189 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: समाचार अब विस्तारमा। करका दर हेरफेर गरिएको भन्दै विपक्षी दलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेमाथि संसदीय छानबिनको माग गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसदहरूले करका दर हेरफेर गरेर बीवाईडी गाड़ी मार्फत ठूलो घोटाला भएको भन्दै छानबिनको माग गरेका हुन्। रापरपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गरेको विषय सार्वजनिक हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने माग गर्नुभएको हो।
3: पहिला पनि यस्तै हुन्थ्यो, सरकारका मन्त्रीले गलत गर्थे, आफै छानबिन समिति बनाउँथे र आफैलाई आफै निर्दोष साबित गर्थे, अनि बिचरा संसदमा ताली पटकाउँथे। जनता वाक्क भएर भदौ 23-24 भयो। तपाईँहरूलाई ध्यानमा राख्नुहोस्, देशका पहलवाला मन्त्री र देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन संसदीय छानबिन समिति चाहिन्छ, त्यसबाट छानबिन गर्नुपर्छ।
0: संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका 16 पेज हटाएर अर्थमन्त्रीले नयाँ रूपमा विधेयक अगाडि सारेको भन्दै नेकपा एमाले पनि संसद छलेर करका दर हेरफेर गरेको प्रति आपत्ति जनाएको छ। सांसद पद्मा अर्यालले करका दर हेरफेर गरेर बीवाईडी गाड़ीमा घोटाला गरिएको दावी गर्नुभयो।
4: कागज मिलाएर गाडी नआउँदै रातारात अनि पोखालको घोटालाको खेल भएको छ। आज बजार छापछापी छ सभामुखमा। यो गम्भीर विषय हो, शंका मात्रै होइन, स्पष्ट संकेत देखिएको छ, त्यहाँ घोटाला भएको छ। हामी ठोकेर भन्न सक्छौं सभामुखमा।
0: कसको फाइदाका निम्ति यस्तो खालको अंग फेर्ने काम गरिन्छ, उहाँले मन्त्रीको जवाफ माग गर्नुभएको छ। त्यति मात्र होइन, उनीहरूले सीमा सम्बन्धी प्रधानमन्त्री पालेन्द्र शाहको अभिव्यक्ति सच्याउनु पर्ने अडान कायम रहेको बताएका छन्। बैठक शुरू भए लगत्तै उठेर विरोध जनाएपछि सभामुख दोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न दिनुभएको थियो। त्यस क्रममा एमालेकी संसदीय दलकी उपनेता रहनुभएकी अर्यालले प्रधानमन्त्रीबाट भूल सुधार गरेर क्षमायाचना गरियोस् भन्ने माग गर्नुभएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म अवरोध नहट्ने बताउनु भएको थियो। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक चलाउन सहमति नभएपछि सूचना टास गरी भोलिसम्म धकेलिएको छ। बिहान 11 बजे बोलाइएको बैठक सभामुख छलफलमा जुटेपछि 2 घण्टा ढिलो गरी शुरू भएको थियो। त्यसअघि रासोपा सभापति रवि लामेछानेले बोलाएको सर्वदलीय बैठकमा पनि विपक्षीले प्रधानमन्त्रीले नबोलेसम्म सदन चल्न नदिने बताएका थिए।
1: लुम्बिनी प्रदेशमा नवनियुक्त पाँचजना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर खर्तेले बुटोलस्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी ऋषिदेव अरियालले जानकारी दिनुभयो। सूचना अधिकारी अरियालका अनुसार एमालेबाट रूपन्देहीका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री चेतनाथ आचार्यले 20 गते सिफारिश गरे भने लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर खर्ती मगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको सूचना अधिकारी अरियालले जानकारी दिनुभयो।
0: सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउन नसकेपछि नेपाली कंग्रेसको असन्तुष्ट पक्षले अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई सुम्पिएको छ। सहमति अनुसार सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने अधिकार पाउनुभएका पार्टीका सांसद दिवान सिंह विष्टले आकांक्षीहरूको निरन्तर छलफल कराए पनि सहमति जुट्न नसकेपछि केन्द्रमा पत्राचार गरिएको हो। कंग्रेस सांसद तुलसी देवकोटाका अनुसार विष्ट पक्षका 8 जना सांसदहरू बीच मन्त्री चयनका विषयमा लगातार छलफल भएको थियो। विष्ट पक्षले केन्द्रीय समितिलाई पठाएको पत्रमा सरकारमा पठाइने सांसदहरूको नामसँगै उनीहरूले समानले मन्त्रालयको जिम्मेवारी समेत केन्द्रबाटै तोकिदिन आग्रह गरिएको छ। सत्ता साझेदार दल नेकपा एमाले भने प्रदेश सरकारमा सामेल आफ्ना 3 मन्त्री र 1 राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने तयारी गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाह पक्षले आफ्नो तर्फबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाइसकेको भए पनि कंग्रेसकै विष्ट पक्षले नाम दिन ढिलाइ गर्दा मन्त्री परिषद पुनर्गठनको प्रक्रिया लम्बिएको नेताहरूले बताएका छन्।
1: पछिल्लो समय नेपालमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको पाइएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़ेको हो। नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रबाट भएको अध्ययनको आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष डाक्टर राजीव झाले जानकारी दिनुभयो। उहाँका अनुसार 2082 सालमा 3000 जना ब्रेन ट्यूमरमा बिरामीको शल्यक्रिया गरिएको छ। विक्रमसम्म 2081मा यो संख्या 2600 थियो। शल्यक्रिया गरिएका ब्रेन ट्यूमरका बिरामी मध्ये पुरूष बढ़िरहेका तथ्याङ्कमा उल्लेख छ। पुरूष 1502 जनाको र महिला 1498 जना रहेका छन्। उहाँले सबैभन्दा बढ़ी बिरामी 30-50 वर्ष उमेर समूहका रहेका बताउनुभयो। तथ्याङ्क अनुसार सबभन्दा बढ़ी बागमती प्रदेशमा 36.4% बिरामीको शल्यक्रिया गरिएको छ। वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले नेपालमा ब्रेन ट्यूमरका बिरामीको संख्या वर्षेनी बढ़िरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो।
0: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: यो हो खासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका तीन स्थित फूलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ़दै गएपछि सर्वसाधारणहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणहरूलाई सतर्क रहन अनुरोध गरिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रले एक वर्षमा फूलचोकी क्षेत्रमा हराएका व्यक्ति सम्बन्धी छवटा सूचना प्राप्त भएका र सबैको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक विधामा फूलचोकी भ्रमणमा आउनेको संख्या बढ़ेको तर फर्किने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताउनुभयो।
3: लम्बिनी प्रदेश प्रहरी कार्यालयले आज पर्दियामा अवैध रूपमा भित्राइएका 43,61,840 बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ। खुल्ला सीमानाकाबाट हुने अवैध आयात, तस्करी र अपराधिक गतिविधि नियन्त्रणका लागि रूपन्देही, कपिलवस्तु, नवलप्रासी, पश्चिम बाँके, बर्दिया, दाङ लगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रबाट हुने भन्सारछली, अवैध सामान ओसार पसार तथा राजस्व चुहावट नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत आज पर्दियामा अवैध रूपमा भित्राइएका 43,61,840 बराबरका सामान तथा सवारी साधन बरामद गरेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति शी जिनफिङ दुई दिने भ्रमणका लागि उत्तर कोरियाको प्योङयाङ पुग्नु भएको छ। राष्ट्रपति शी र वहाँकी पत्नी पेङ लियुआनलाई उत्तर कोरियाका नेता किम जोङ उन र वहाँकी पत्नी री सोल जूले आज विमानस्थल पुगेर भव्य स्वागत गरेका छन्। किमले प्योङयाङको किम इल सुङ स्क्वायरमा शीको सम्मानमा एक भव्य स्वागत समारोहको आयोजना गर्नुभएको थियो। भ्रमणका क्रममा चीनका राष्ट्रपति शीले उत्तर कोरियाली नेता उनसँग शिखर वार्ता गर्नुहुनेछ। सन् 2019 यो पहिलो प्योङयाङ भ्रमण हो। यो प्योङयाङ पुग्दा उत्तर कोरियाली नागरिकसँगै बालबालिका र किशोर किशोरीहरूले हातमा झण्डा, फूल र बेलुन बोकी ताली र हर्षोल्लासका साथ स्वागत गरेका थिए। उत्तर कोरिया जानुअघि शीले आफू दुई देश बीचको परम्परागत मित्रताको बारेमा छलफल गर्न र द्विपक्षीय सम्बन्धको समग्र विकासका विषयमा विचार आदान प्रदान गर्न किमसँगको भेटको पर्खाईमा रहेको बताउनु भएको थियो।
3: अब खेल समाचार। एशियन गेम्स पुरूष क्रिकेट छनौटको फाइनलमा हङकङले नेपाल सामु 189 रनको लक्ष्य दिएको छ। सिंगापुर नेशनल क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्ति पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 188 रन बनाएको हो। हङकङका अंशुमन रथले सर्वाधिक 80 रनको योगदान गरे। साहिद वासिफले 55 रन जोड़ेका थिए। शिव माथुरले 26 रन बनाएका थिए। नेपालका शेर मल्लले सर्वाधिक 4 विकेट लिए। करण केसीले 2 विकेट लिँदा सन्दीप लामिछानेले 1 विकेट हात पारेका थिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 11 ओभर 3 बलमा 114 रन जोडेर 2 विकेट गुमाउँदै खेलिरहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग। प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु पर्ने अडान कायमै।
3: लुम्बिनी प्रदेशमा नवनियुक्त 5 मन्त्रीको शपथ। सुदूरपश्चिमका मन्त्रीको नाम कंग्रेस केन्द्रले टुंग्याइदिनुपर्ने।
4: नेपालमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै। गत वर्ष मात्रै 3,000 जना ब्रेन ट्यूमरमा बिरामीको शल्यक्रिया।
3: चीनिया राष्ट्रपति शी दुई दिने भ्रमणका लागि उत्तर कोरियामा। प्योङयाङमा भव्य स्वागत। शी र उत्तर कोरियाली नेता उनबीच शिखर वार्ता हुने।
4: र एसियन गेम्स छनौटको फाइनलमा हङकङद्वारा नेपाल सामु 189 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।

0: सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन जलाला हात?
2: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना, रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौ रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजा को सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
1: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: अतिरिक्त सुनसहरी गाउँपालिका पाँच नयाबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गल, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडा हिदाङ।
10: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसके भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
12: ए त्यो किन ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका एउटै मस्तक जरुरी सूचना। झुङ्गो बेला खिमरिदे, गरम ओगोतिरी जेउ बेला सुनो, फुनी कटास ओचुदुरी जेउ आउ बेला क, वन जङ्गल र भी लागिने मस्तज सम्भावना चाहिए। आउले दिने प्राकृतिक सम्पदा र प्रक्षेप्त जस खिम्नाले वातावरण मिले बेला झेप्टा असर किल्ने, रि उमुल र थाउने, भुछे तामे, वायुमण्डल र कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन र असर सकिने सुन, नाखा लामेला भी लागिने सज, जिमी जिमी लापरवाही सुन, चासो खेलगेमा दुख, हिन्दे कोठेला मेला कि नाते जन धने में झेप्पा छेती ताउजु हो खोकाई
14: वन
13: जङ्गल सर मेरो आइन्दी बानी एमएल एमएला दिउँसोको पोतोलाई पार बजे हटे
14: सलाई लाइटर स्याउला ले सचाउने चिज्रालाई जबाङ्जा र यामाने पोल घेन यहाँ चिजुरा रहे वन जङ्गल यहाँ भयो
13: पिकनिक वन रोजबाको मे सचाउँछु छिन्ने मेले 400 सयदेखि खेनाले वन जङ्गल ओसो छान्ने त एक बारीको चुरो दिदी ओरेको नै
14: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने चाहिँ अनुगमन दिने व्यवस्था
13: गेठो छानेला खोलेर चाउसी खोलिए होलिदे करिम गाई जो अब मैले बनाए गेम गेजमा लागे औले
14: वन जङ्गल जुलिस घेम बारी ल बाली माली चिउला चिउली झ्याक्रा र सताउँछु छिल्ने मे चाउसो सहिदेखि खेले यहाँ
13: वन जङ्गल मेलाइदिए लागि तिमी पाँचजना खरमान्दार मिलिदिए भने चामजन मिलिसके
14: बतास उचुलिजु बेलाको हिजिङ्गे कोटल मेकी सताङ्गीले हेनोखेम छिन्ने ले चाउसके
13: मेरो लागि निमिताई गेमा लगेपछि सुन अरूले भने के गर्छ या
14: के छ छामला कोयाल हे लागि किसन तिमी जे छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ। यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाघ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्राली को आयोजना र देवदह मेडिकल कलेज को प्राविधिक सहयोग में एक दिन निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकोले मौका को फायदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यौपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
6: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
7: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
6: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
8: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफूलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
9: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफूलका बिरुवाहरू आँप, लिची, अलैची, चिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
10: डिभिजन वन कार्यालय रोल्पाको अपील।
11: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
10: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौं।
10: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
11: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
10: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
11: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
10: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
13: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
12: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
13: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खचखच के को झगडा हो यो?
13: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
12: हो, यस्तै घर हो हामीलाई चाहिएको।
13: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
13: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
15: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
16: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
17: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
16: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
17: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
16: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुनिने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
17: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
16: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
17: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
16: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
17: सम्पर्क मोबाइल 98578121105,
16: 98479802,
17: 98095826605
16: र 98103940।
18: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
18: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
20: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आँ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
21: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
22: डाक्टर कमलचन्द शाही द्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
20: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
21: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
22: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
20: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
21: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
20: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
21: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
20: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
13: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
23: होइन, के भाषा र तपाईँलाई
13: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
23: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
24: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
13: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
21: यति मात्र कहाँ हो र? हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
24: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ
0: बद्दी मेरो त दादुखिलो के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
24: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
2: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
24: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
2: ल उसो भए म सामान लिन गइहाले
24: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क
24: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन

0: 78 30 504
1: श्री स्वर्गदारी महापर्व को जय दांग को सान रुंटी ब्रांड सामान गुणस्तर में दम छ मूल्य आधा कम छ
0: गुणस्तरीय सामान का लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दांग
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
1: आफ्नो घर वरपर सधैं सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
4: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल मार्डीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
3: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
1: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ याद राखौ तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ तसर्थ सरसफाईमा विशेष ध्यान दिउ रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सही भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक हो, तपाईँका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुगा 9841-68-697।

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टेक्नाउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्ष गरेर बसिरहनु भएको थियो होला तपाईँको प्रकारको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो झालझला आफ्यान 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा झलझलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झालझला सर्च गरेर सुन्न सक्नुहुन्छ हामी विभिन्न साझेदार रेडियोहरूबाट पनि प्रसारित छौं यो कार्यक्रमलाई तपाईँ विभिन्न रेडियो स्टेशनहरूबाट सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा पनि हामी प्रसारणमा छौं र अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठान सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz बिंगली प्युठान संतोष सुनार रेडियो झोलेनी 104.7 MHz बिजबार प्युठान यमुना धामी रेडियो पारिणी 99.1 MHz अर्घखाची प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्ह 107.1 MHz अर्घखाची कोपिलाचारी सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मी सुषमा मल्ल सामुदायिक रेडियो छत्र भूमि 93.6 MHz पौधी अमराई गुल्मी प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबांग बागलुंग अनीस पाठक रेडियो मोती 88.4 MHz छाप स्यांगजा कृष्ण बस्याल रेडियो मुक्ति 95.5 बुटवल साथ मिलिराखेको छ सरू मारासुनीको भने रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चडाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदेव कुमार थारू रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ रेडियो सुनवल 90.7 MHz नवल प्राची दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखरा प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काव्य प्लाञ्चक कोशीपारी नकुल घर्ती लिसाद्रन भएको छ रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहारी मनिषा दागी रेडियो कलडुंगा 104.8 MHz यति बेला साथ मिलिराखेको छ प्राविधिक संयोजनका मित्र विनु माया राईको भने रेडियो लालीगुरास 105.2 MHz धनकुटाबाट जानु तामाङ रेडियो मौराखारा 106.5 MHz रेको पश्चिमबाट ज्ञानी खड्का रेडियो मेन्छ्याम एफएम 103.4 MHz तेराथुमबाट शारदा बासकोटा रेडियो झनकार 97.5 MHz रामेछापबाट अनु रसाइली अनिता रसाइली अनु रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ रेडियो बेलुका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट लोकमान चन्दले साथ दिइरहनु भएको छ रेडियो भरोसा 104.9 MHz
दाङ घुराईबाट साथ मिलिराखेको छ। दीपक पुनको भने रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट, मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट, मेनुका बुढा रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट, सन्तोष प्राजुलीले साथ रहनु भएको छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो चलचला एफएम 96.4 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौं। आज सोमबार यो बसाई हो। आजको बसाईमा अन्ताक्षरी खेलौं है। आजको बसाईमा लोकविधाका गीत संगीतहरूमा अन्ताक्षरी खेल्नेछौ। तपाईले आज फोन गरिसकेपछि शुरूको साथीले होस् अथवा अन्तिमको साथीले होस् गीत गाउने बेला थेगोबाट शुरू गरेर अनि मात्रै एक टुक्का पूरा गाउनु पर्नेछ। पहिलो साथीले जुनसुकै अक्षरबाट गीत गाउन पाउनुहुनेछ। त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्नेछ। यो तपाईँको कार्यक्रमको बारेमा जानकारी 98 68 39 40 फोन गर्नुहोला। 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि फेरि आउँछौं।

0: योग्य प्रसाद तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रममा लोक सारथीमा छौ तपाई यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ राजा अन्ताक्षरी खेल्नका लागि यति बेला साथी हुनुहुन्छ पहिलो साथी हिजो कार्यक्रममा आएन अस्ति आयो अस्ति शनिबार पुरानो गीत गाउनका लागि हामीले म यता घोराईतिर गएको थिएँ होइन मेरो काम विशेषले गर्दा दाङ घोराईतिर गएको थिएँ र त्यति बेला कार्यक्रम भनौँ न एक दिन त बिहिबार आएन शुक्रबार चाहिँ मैले फोनबाट चलाएको थिएँ तपाईँले सुन्नु भा होला होइन अनि शनिबार पनि कार्यक्रम प्रसारण भयो रेडियो भरोसाको स्टुडियोबाट कार्यक्रम प्रसारण भएको थियो जसका लागि हाम्रो दीपक पुन हुनुहुन्छ उहाँले धेरै राम्रो सहजीकरण गर्नुभयो र भरत ओलीले प्राविधिकमा साथ दिनुभयो नवीना सुनार पनि हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद ज्ञापन गर्छु उहाँहरूलाई र आज रेडियो जलदलाको स्टुडियोबाट कार्यक्रम सुनिरहनु भएको छ यति बेला पहिलो साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर
1: हेलो भाइ नमस्ते
0: नमस्ते को बोल्नुभयो कहाँबाट
1: नगरपालिका दसदेखि बनिसारा विश्वकर्मा
0: बनिसारा के छ खबर
1: ठिकै छ भन्नु हजुरहरूको कस्तो छ
0: ठिक छ के गर्दै हुनुहुन्छ बनिसाराले
1: गोठाला आएको भन्नुपर्छ
0: गोठालो आउनु भएको होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन आज कुन गीत गाउनुहुन्छ
1: गीतबाट नै सुरु गर्छ है
0: लगाउनुहोस् मैले बाचा कसमै खाइसके झुनी झुनी म त उनकै हो होइन त्यही पनि त्यही पनि झुनी झुनी उनकै त हुनु पर्यो नि होइन त्यही त नि अरूको हुनु भएन क्या अरे होइन ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँ बनिसारा विश्वकर्मा हुनुहुन्थ्यो उहाँले धरती कुनको आकाश जुनकै हो म त उनकै हो भन्न हबाट छोड्नु भएको छ है अब आउने साथीले ह अक्षरबाट गीत गाउनु पर्छ ह अक्षरबाट गीत गाउन आउने गीत गाउन जान्ने साथीहरूले फोन गर्नुहोला 9868304040 यति बेला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर भन्दै थिए मैले भनिहाले तपाईँलाई यदि गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोस् होइन भने मिस कल गर्ने फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट
2: म धनकुटादेखि हो सदीक्षा तामाङ
0: सदीक्षा तामाङ धनकुटाबाट
2: हजुर
0: के छ सदीक्षा हालखबर तपाईँको
2: मेरो खबर सबै ठिकै छ
0: के गर्दै हुनुहुन्छ नि
2: अहिले त यतिकै हो कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ नि
2: हजुर
0: ल कार्यक्रममा आउनु भएको छ सदीक्षाले लाई कुन अक्षर परेको छ जानकारी छ कि छैन ल हबाट गाउनुहोस्
3: हजारौँ भयो मन त्यतै छ

0: छिनको छिनैमा भेट भयो माया के भनी बोलाउमा पहिलो दिनैमा यो गीतपछि फेरि स्वागत छ। अर्को साथी हुनुहुन्छ 9867039340 नमस्कार हजुर।
1: हेलो
0: नमस्कार हजुर।
1: हजुर हजुर नमस्ते नमस्कार।
0: को बोल्नु भयो कहाँबाट? रबिन खतिवाला कुन रेडियोबाट सुन्नुभयो हजुर?
1: रेडियो त सुनिरहेको छैन, एउटा साथीले उतै टेलिफोनको साथीले नम्बर दिएको छ, हर्न दिएको प्रोग्राम चलिरहेछ लगाउन फोन मलाई।
0: अनि कार्यक्रममा के गर्नुपर्छ भन्ने तपाईँको साथीले जानकारी दिनुभयो कि दिनु भएन?
1: जानकारी
0: त छैन दिएको। ल उसो भए अहिलेको लागि विदा गर्छौँ, रेडियो सुनेर फोन गर्नुहोस्, जानकारी लिएर फोन गर्नुहोस्, यत्तिकै होइन, अहिलेको लागि विदा गर्छौँ। तपाईँले तेह्रथुमको को साथीले जानकारी दिनुभयो? जो साथीले जानकारी दिए भने कार्यक्रमको बारेमा मजाले जानकारी, फोन गर्नु मात्र ठुलो कुरा होइन, मैले धेरै पटक भनिराखेको छु, फोन गर्नु मात्र ठुलो कुरा होइन, कार्यक्रममा सहभागिता जनाइसकेपछि कार्यक्रमको विषयवस्तुलाई जानकारी हुनु सबभन्दा ठुलो कुरा हो। त्यसैले ए हतार हतारमा फोन गर्दै थिए, जानकारी लिनै पाइन दाई भन्न छुट छैन यो कार्यक्रममा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। हेलो, टेलिफोन सम्पर्कमा आइसकेपछि रेडियो भन्दा अलिक टाढा जानुहोला। यो कुरा म तपाईँलाई आग्रह गर्छु, 9867039340 को नम्बर तपाईँको लागि खुला गरेका छौँ र छ अक्षरबाट गीत गर्नुको लागि आउनुहोला है। भेट भो माया के भनी बोलाउमा पहिले म छ अक्षरबाट होइन म अक्षरबाट हो पहिलो दिनैमा भन्ने गीत यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। हेलो, टेलिफोन सम्पर्कमा आइसकेपछि कतिचोटि भन्नु तपाईँहरूलाई रेडियो भन्दा टाढा गइदिनुहोस्, फोन लागेपछि त कमसेकम रेडियो बन्द गरिदिनुहोस् न। 9867039340 अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर। 9867039340 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छ, म अक्षरबाट गीत गाउनको लागि आउनुहोला म तपाईँलाई आग्रह गर्छु। 9867039340 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, म अक्षरबाट गीत गाउनको लागि तपाईँले फोन डायल गर्नुहोला। विभिन्न साझेदार रेडियोहरूबाट एकै साथ हामी प्रसारणमा छौं र यति बेला एकैसाथ तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ। 9867039340 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, तपाई फटाफट फोन डायल गर्न सक्नुहुन्छ 9867039340 र यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्छ भने स्वागत गरौ। नमस्कार हजुर। नमस्ते, को बोल्नु भयो कहाँबाट? सुमित्रा लिम्बा जिल्ला बोल्नु भयो, पास्टर तिर आएको हल्काबाट?
2: हजुर एकदम ठिकै नै छ, राम्रै छ, पानी पर्ला पर्ला जस्तो भइरहेछ, मौसमको जानकारी गराउनु पर्छ, सबै ठिकै छ,
0: सबै ठिकै छ होइन?
2: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो, कुन रेडियोबाट सुन्नुभयो तपाईँले?
2: हजुर मैले इन्फ्लाइन एकदमबाट सुन्दैछु है।
0: ए ल, तपाईँको नाम के भन्नुभयो?
2: सुमित्रा।
0: सुमित्रा लिम्बू नि,
2: हजुर
0: ल कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर पर्यो तपाईँलाई जानकारी छ? राम्रो म राम्रो म हो है। अनि गीत गाउँदै गर्दाखेरि थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोला, लोकगीत गाउनुहोला, अहिलेको लागि सुरु गर्नुहोस् है त। थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, गीत लोकगीत हुनु पर्यो, गीत सुरु गर्नुहोस्।
2: हेलो,
0: तपाईँले हाम्रो आवाज सुन्नु भएको छैन?
2: हेलो
0: हेलो, हाम्रो आवाज हाम्रो आवाज सुन्नु भएको छ कि छैन?
2: हेलो,
0: यो कल हामी लिन सक्दैनौँ, सायद उहाँको मोबाइलको टावरले काम नगरेर हो कि। अथवा यतैबाट के भएको मिलाउनु होला प्राविधिक मित्र है 9868 6040 मा के भयो त आवाज गएन आएन भन्ने कुरा आयो यति बेला के छ साथी हुनुहुन्छ आउनु भएको छैन भन्नु भएको छ म अक्षरबाट गीत गाउनको लागि आउनु होला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर यो कुन नम्बरबाट यसरी पटक पटक यो तिन चार चोटि भइसक्यो कुन नम्बरबाट यस्तो हो नम्बर मलाई पठाइदिनुहोस् म नम्बर भाषण गर्छु बरु आवाज आएन भने दाई आवाज आएन भन्न पर्यो होइन तर यसरी फोन गर्ने अनि रेडियो खोलेर छोडिदिने यस्तो काम त गर्नु भएन क्या अरे होइन एउटा डिस्टर्ब हुन्छ त यो तपाईँले तपाईँ एकजनाले गर्दा अन्य साथीहरूलाई पनि डिस्टर्ब हुन्छ होइन त्यो कारणले गर्दाखेरि त्यस्तो काम त गर्नु भएन मलाई नम्बर पठाउनु होला म त्यो नम्बर वाचन गर्नु पर्यो अब होइन अब मैले कतिचोटि भन्ने यस्तो नगर्नुहोस् भनेर अब साथीहरूले बुझ्नुहुन्न भने कुन नम्बरबाट आएको हो भन्ने कुरा जानकारी गराउँछु त्यति गर्दा पनि हुनु भएन भने नेपाल टेलिकमसँग उहाँको अब विवरण हुन्छ त्यो विवरण पनि हामी जानकारी गराउँछौँ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर
3: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
3: हजुर म गङ्गा कार्की तेह्रथुम फुलेकबाट
0: तेह्रथुमबाट गङ्गा कार्की
3: हजुर
0: के छ गङ्गाजी खबर
3: ठिकै छ
0: रेडियो भन्दा टाढा गइदिनुहोस् है रेडियोको आवाज आइरहेछ रेडियो कि त बन्द गर्नुहोस् कि त रेडियो नसुनिने ठाउँमा जानुहोस् आज के गर्नुपर्छ जानकारी छ कि छैन तपाईँलाई
3: होइन मलाई अलिअलि हल्का फुल्का जानकारी छ हजुर
0: ल म अक्षरबाट गीत गाउनुहोस् गीत थेगोबाट सुरु गर्नुहोस् एक टुक्का पुरा गाउनुहोस् है त
3: ल
0: सुरु गर्नुहोस्
3: म त बरिसाउँछु बोल्दै बोल
0: म त बरिसाउँछु बोल्दै बोल्दिन भन्नुभयो तर यो लोक यो गीत कुन विधा अन्तर्गत पर्छ भन्ने कुरा मलाई जानकारी नै छैन जस्तो छ अब यसरी ऊ गरिरहँदाखेरि अब मैले पटक पटक भनिरहेको छु लोकगीत गाउनुहोस् भनेर होइन उहाँहरूलाई चाहिँ कुन लोकगीत हो कुन आधुनिक गीत हो भन्ने त यो पुरानो गीत हो होइन थाहा हुनुपर्छ कुन कार्यक्रममा फोन गर्दैछु भन्ने कुरा पनि कतिपय साथीहरूले थाहा नहुन सक्छ अब मैले के भनेको छु भने प्रत्येक साथीलाई कार्यक्रमको नाम के हो भनेर प्रश्न गर्नुपर्छ क्या जस्तो लागिरहेछ मलाई होइन यो उहाँहरूको अलिकति नबुझेको हेर्दाखेरि अब यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अञ्जना सुनार के छ म बाटो गीत गाउनलाई आउनुभयो

0: माबाट गीत गाउनलाई आउनुभयो लगाउनुस्
1: Hey

0: धाम फिर मेरे को धाम लाके जुबान सिलाई गुरमाम आके मारी जम कहते
1: मिरमिरीको घाम लर्के जुवन तिम्रै हो रामाराम अञ्जनाले भन्नुभयो डाटे मरिजाम होइन कसलाई भन्नुभयो तपाईँले गीत त त्यस्तै छ भन्यो होइन माबाट फेरि त्यस्तै छ गीत पर्छ होइन त्यही त नि गाह्रो छ आजको लागि त त्यही नै हुन्छ क्यारे होइन ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनुहोला अब म नै पार्नुभयो क्यारे अब आउने साथीलाई पनि होइन ल हुन्छ अहिलेको लागि बिदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा अञ्जना सुनार आउनु भएको थियो उहाँले मबाट गाउनुभयो म नै पार्नुभयो है कस्तो बाटो मान्छे मबाट गीत गाएर म नै पार्ने म अक्षरबाटै पार्नुभयो पालो तपाईँको फोन गर्नु होला तपाईँले पनि मबाट गीत गाउन पाउनुहुन्छ भन्दै गर्दा यति बेला के छ साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते दाइ नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: म ओखलढुङ्गाबाट निमबहादुर मगर
1: निमबहादुर मगर ओखलढुङ्गा कुन ठाउँबाट हजुर
2: ओखलढुङ्गाको जन्तर खानीबाट दाइ
1: जन्तर खानीबाट
2: हजुर सिद्धिचरण नगरपालिका
1: भनेपछि त्यहाँ त्यहाँ जन्तर पाइन्छ कि अनि
2: यो कुरा अस्तिको बेला पनि उठेको थियो जन्तर भन्नाले एउटा गाउँको थोरै सानो टुक्रा गाउँ बस्तीलाई चाहिँ जन्तर खानी भनिन्छ
1: हजुर
2: अनि हाम्रो यहाँ तामा खानी खनेको छ धेरै त्यहाँ पहिला उहिले बाबुबाजेहरूले
1: त्यही त यसो मलाई अब तामा पाइन्छ भने यसो तामा पठाइदिनु पऱ्यो कि यहाँ तामाको व्यापार गर्नु पऱ्यो कि
2: ए अवश्य पनि तर उहिलेको कुरा हो आजकल त छैन जोस कतै कतै पाइन्छ होला
1: ल ठिक छ कार्यक्रममा आउनुभयो के गर्छौ तपाईँलाई थाहा छ नि
2: हजुर हजुर थाहा छ आए मबाट परेको छ मेरो भागमा
1: ल मबाट परेको छ नियम अनुसार गीत गाउनुहोस् है
2: ओके ल मेरो अभाव कसैले मेट्न नसकु तिम्रो सहर छोडेर एकी जान्छु कि स्वास्थ्य केलास पनि भेट्न नसकु अघाएर छुटेको खोजेर निसाउँदैन यात्रा मेरो आवाज कसैले मेट्न नसक्छु तिम्रो सहर छोडेर यति यति टाढा जान्छु कि के साथ पनि भेटन
1: हजुर त यति ला यति टाढा गइदिने र भने
2: होइन दाइ गीत मात्रै हो
1: ला उसो भए तपाईँ जानुभयो भने त हामीले तपाईँलाई खोजा खोजी गर्ने भेट्दाउने नभेट्ने होइन
2: एकदमै अब त्यो साथ राखेको हुन्छ गीत मात्रै हो एकदम हजुरहरूलाई सुनिरहेको छ
1: ल त कार्यक्रममा आउनुभयो
2: हजुरहरू रोल्पा हुनुहुन्छ म ओखलढुङ्गा हामी टाढा छौँ र पनि भेटघाट त भइरहेको छौँ नि त
1: त्यही त नि रेडियोको माध्यममा रेडियो नभएकोमा त भेटघाट कसरी हुन्थ्यो र होइन
2: भेटघाटै हुँदैन थियो को कता हो कहाँ थाहै हुन्न थियो
1: त्यही त नि ल ठिक छ ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो न अक्षर पार्नु भएको छ भेट्न नसकुन् भनेपछि न अक्षर होइन हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी ओखलढुङ्गाबाट उहाँसँग कुराकानी गरिसकेका छौँ अब आउने साथीले नबाट गाउनुहुनेछ यो कुरामा तपाईँलाई जानकारी गराए र नबाट गीत गाउनको लागि आउनुहोला 9868607040 नमस्कार हजुर नमस्कार हजुर
3: नमस्कार दादा नमस्ते
1: को बोल्नुभयो कहाँबाट
3: काशी अन्न तिनबाट अमृत तुलाचन
1: अमृत तुलाचन होइन
3: भर्खरै पानी पर्न सुरु भएको छ होइन
1: ओहो भर्खरै पानी पर्यो
3: हामीले ट्राई गरेको मबाट निकै आएको थियो पालो पाएन अहिले नबाट पर्यो होइन
1: ल नबाट पर्यो गाउनुहोस् ल
3: ए नराउ मायालु लालु पाके फुलेर लाल भयो फुलेर लाल भयो आज मेरो जोगीको चाल भयो नराउ मायालु ल बाट हजुर
1: ल नराउ मायालु होइन त
3: हजुर
1: ल अब हाम्रो प्राविधिक मित्रले यही गीत बिमा कुमारी दुरा र परमिन गुरुङको आवाजमा रहेको बमबहादुर कार्कीले लेख्नु भएको गीत यही गीत बजाउनुहुन्छ बजाउँछु भन्नुभएको छ अहिलेको लागि विदा गर्छौ भन्दै थिए तर उहाँ गइसक्नु भएको छ पुरानो गीत बजाउनु होला यो अहिले यो कभर गीत पनि छ कभर गीत नबजाउनु होला पुरानो गीत नै असाध्यै राम्रो सुनिन्छ नरौ मायालु यो गीत के छ खोजिसक्नु भएको छ भने अब हामी गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र मैले एउटा कुरा जानकारी गराएँ, विशेष गरी रोल्पा लिवाङको आसपासमा रहनु भएका साथीहरूलाई जो तपाईँको छोराछोरी विद्यार्थी हुनुहुन्छ होइन पढ्नुहुन्छ, अब तपाईँलाई थाहै छ धेरै अब एसईमा कक्षा बाह्रमा धेरै विद्यार्थीहरू फेल हुनुहुन्छ होइन राम्रोसँग नतिजा हुन सकेको छैन, त्यसको प्रमुख कारण अब विषय अंग्रेजी विषय लाग्दिन्छ कि होइन त्यो स्वाभाविक हो, अर्काको भाषा हो र अलिक पढ्न पनि गाह्रो हुन्छ, सबै कुराहरू नेपाली भाषामा पाइदा पनि पाइन्न होइन, त्यो कारणले गर्दाखेरि तपाईँलाई गाह्रो हुन्छ, किताबमा पनि सबै कुराहरू नेपाली भाषा लेख्दै हुन्न होइन, अनि त्यसको अर्थ खोज्नु पर्यो, कति बेला त अब मोबाइलबाट सम्भव पनि हुन्न, त्यो कारणले गर्दाखेरि मैले तपाईँहरूलाई सहज होस् भनेर विशेष गरी पहुँचमा रहनुभएका साथीहरूले सम्पर्क गर्नुहोला। मसँग एउटा किताब छ, इंग्लिस ल्याङ्ग्वेज फर अल भन्ने किताब छ, अंग्रेजी भाषा सबैका लागि भन्ने किताब छ र त्यो किताब मसँग छ र त्यसमा अंग्रेजीमा लेखेका कुराहरू नेपालीमा पनि जस्ताको त्यस्तै छ, यो ग्रामरका कुराहरू हुन्छ नि, व्याकरणका कुराहरू, ग्रामरका कुराहरू, निबन्धका कुराहरू, निबन्ध कसरी लेख्ने अनि अन्तर्वार्ता जुन आउँछ नि त्यो अन्तर्वार्तामा कसरी प्रेजेन्ट हुने, कसरी अंग्रेजी भाषा बोल्ने लगायतका सबै कुराहरू उल्लेख गरेका छ, त्यसैले यदि चाहियो भने मलाई सम्पर्क गर्नुहोला यदि तपाईँ नजिक हुनुहुन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने। मेरो नम्बर म अन्तिममा भन्छु है, यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार, के बोल्नुभयो, कहाँबाट
1: बोल्दैछु? मिलन समर्पण खोटाङबाट।
0: खोटाङबाट मिलन समर्पण,
1: हजुर भाइ,
0: के छ मिलनजी खबर तपाईँको?
1: एकदम ठिकै छ, आराम कुशलै छु, अनि हजुरको सुनाउनुहोस् के कस्तो छ?
0: एकदम ठिक छ, अनि मिलनजीले यति बेला के गर्दै हुनुहुन्छ?
1: यो समयमा त म केही गरिरहेको छैन, बसी बसाइ नै हो भन्नु पर्यो है,
0: बसी बसाइ नै हो। अनि हामीलाई कुन रेडियोबाट सुन्नुभयो?
1: मैले चाहिँ अब अहिलेको ठ्याक्कै भन्नुपर्दा लाइन गरिदियो, मैले अनलाइनबाट सुन्दा थिएँ, ठ्याक्कै कार्यक्रम सुन्न अवसर पाएको छैन है।
0: ल, अनलाइनबाट सुन्दै हुनुहुन्थ्यो अनि के भएर सुन्न पाउनु भएन? वाइफाई लाइन गयो त्यही भएर सुन्न पाउनु भएन। ल, कार्यक्रम सुन्दै गर्दाखेरि के गर्नुपर्छ भन्ने कुरा जानकारी पाउनुभयो?
1: नियम त थाहा छ तर कुन गीतमा चुन्यो भन्ने कुरा चाहिँ अलिकति जानकारी।
0: ल, उसो भए म अक्षरको बारेमा जानकारी गराउँछु, लबाट गीत गाउनु पर्यो है आज तपाईँले?
1: लबाट
0: न होइन, लबाट र पछि आउने लबाट।
1: ए हुन्छ,
0: गाउनुहोस्।

0: bay chiếc lạy vàng như bay mà tìm đi mà lạy vàng như mi mà đi đi là lên ta tìm được vậy chứ ra chứ lâu mày mày chứ ra chứ lâu chứ ra em đi ra nè lâu đi chứ ra bay mà tìm mà lạy vàng như ta tìm mà đi đi là lên ta tìm được vậy chứ ra chị lâu mày là mày tư đã chị lâu tư đã em đã nè lâu đi tư đã chị lâu mày là mày tư đã chị lâu tư đã em đã nè lâu đi tư đã anh chẳng là
1: chị lâu mày là mày tư đã chị lâu tư đã em đã nè lâu đi tư đã anh à भनेपछि तपाईँको मायाले दुईतिर माया लाउनु भएर तपाईँलाई भनौँ न बेहाल बनाउनु भएको छ होइन
0: यसो विचार गर्दाखेरि
1: गीत गाउनु भएको ल अब र अक्षर पार्नु भएको छ अब आउने साथीले र अक्षरबाट गीत गाउनुहुनेछ अहिलेको लागि तपाईँलाई विदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा खोटाङबाट आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौ यति बेला के छ साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट दाङको घोराई अहिले हाल कहाँ हो प्युठान प्युठान कुन ठाउँ खोबिल्टेजी ल स्वर्गद्वारी नगर लाउड स्पिकर गर्नु भएको छ भने भन्दा गर्नुहोस् ल
0: होइन लाउड स्पिकर त होइन एयरफोन थियो म झिकिसकेँ निकाले
1: ल एयरफोन लगाउनु भएन नि त होइन ल आज कुन अक्षर परेको छ थाहा छ नि खोपिल्टेजीलाई ल रबाटै गाउनुहोस् ल गाइदिनुहोस्
0: रामदे हरेर हो मनको कुरा खोलोला मेरे माया मटर चढेर लागे के कुरा पाइन म तिमीलाई चाहे तिमीलाई पाइन म रामदे झरेर हो मनको कुरा खोलोला मेरो माया मटर चढेर रामदे झरेर हो मनको कुरा खोलोला मेरो माया मटर चढेर
1: रामदी झरेर मनको कुरा खोलाउला निर्माया मोटर चढेर होइन रहनै पर्यो नि अब तपाईँले पनि र मारिदिनु भयो होइन
0: अलिक पछ्याउने साथीले मलाई अप्ठ्यारो होस् भनेर हो कि
1: ल अब तपाईँ तपाईँ मान्छे अरूले अप्ठ्यारो पार्ने तपाईँको नामै खुपिल्टे छ अब खुपिल्टेमा पर्यो भने मान्छे अप्ठ्यारो ठाउँमा परिहाल्छ भन्ने कुरा हो कि होइन
0: मलाई अलिकति कस्तो भने गीतलाई ठ्याक्क लोकबोलीसँग सम्बन्धित कार्यक्रम भएको हिसाबले सहभागिता जनाउने साथीहरूले पनि अलिक धेरै लोकगीतलाई सुनेर आइदिनु भयो भने अन्त यसरी खेल्दा पनि सहज सजिलो हुन्छ सबै गीतलाई चाहिँ मनमा रहोस् याद रहोस् भनेर चाहिँ अलिक गीतहरूलाई चाहिँ अलिक ध्यान गर्छु अनि त्यसैले गर्दा पनि त्यस्तै हुन्छ
1: अब खोपिल्टेले खोपिल्टोमा परेपछि मान्छे अप्ठ्यारो ठाउँमा पर्छ भन्ने कुरा मलाई थाहा छ होइन फोन साइडको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा खोपिल्टे केसी आउनु भएको थियो उहाँको कमेडियन नाम खोपिल्टे हो अब अर्को वास्तविक नाम त हामीलाई भन्नु भएको थियो र कता कति मैले पोली खाएँ भनौँ न पोली खाएँ भने बिर्सी खाएँ यति बेला 9868309440 अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते नमस्कार
1: को बोल्नुभयो कहाँबाट
2: सिङथाङबाट कला छेत्री।
1: ओ कला छेत्री, कति लामो समयपछि आउनु भएन?
2: हजुर हजुर, लामो समयपछि आएको है।
1: किन लामो समयपछि आउनु भयो भन्नुहोस् त?
2: सिङथाङतिर घुम्दा घुम्दै बल्ल रोल्पातिर आइसक्यो त्यसैले है।
1: तपाईँको काम घुमन्ते मान्छेहरूको कामै छैन कि?
2: के कामै छैन, काम नभएर घुमेको अनि बल्ल बल्ल काम पाएँ अनि रोल्पातिर आएँ
1: कि। त्यही त, रोल्पाले रोल्पातिर आयो भने मान्छे जस्तो सुकै मान्छे नै काम पाउँछ कि? प्युठानमा बस्ने मान्छेले अब घुम्ने मात्रै हो होइन ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के छ, आज कुन अक्षर परेको छ थाहा छ नि? ल र परेछ भने र बाटै गाइदिनुहोस् ल।
2: रुँदै रुँदै जान्छु मेलामा, सपनी मानौ न निर्माया, भुल्नै गाह्रो भएको बेलामा, हालेकी छु समय खेर समय खेर, दिशक भ्याची पाँदै सम्झेर रुँदै रुँदै जान्छु मेलामा, सपनी नमाउन निर्माया, भुलै गएर भएको बेलामा, सपनी मनाउन निर्माया, भुलै गएर भएको बेलामा। हजुर एकछिन है,
1: सपनीमा नआउना निर्माया, भुल्न गाह्रो भएको बेलामा होइन?
2: हजुर,
1: कला चाहिँ होइन
2: हजुर,
1: भुल्न गाह्रो भएको बेला सपनीमा आइदिन्छ भने होइन?
2: अन्त नि भुल्नै गाह्रो, कति गाह्रो भएको छ त्यही पनि फेरि
1: सपनीमा आएको आए होइन?
2: हजुर
1: ठिक छ, कार्यक्रममा आउनुभयो, म अक्षर पार्ने भएको छ, अब अहिलेको लागि बिदा गर्छु, नमस्ते।
2: नमस्ते।
1: टेलिफोन सम्पर्कमा कला आउनु भएको थियो, उहाँले म अक्षर पार्नु भएको छ र म अक्षरबाट गीत गाउनको लागि यति बेला आउनुहोला 9860607040 40 मा। हाम्रो स्टुडियोको घडीमा यति बेला 51 मिनट गएको छ, अब अन्तिम साथीसँग म कुराकानी गर्छु। के छ साथी, हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? राम पान्ते आउनुभयो, म अक्षर पार्ने भाषा, अब अहिलेको लागि बिदा गर्छौ, नमस्ते।
2: नमस्ते।
1: टेलिफोन सम्पर्कमा कला आउनु भएको थियो, उहाँले म अक्षर पार्नु भएको छ र म अक्षरबाट गीत गाउनको लागि यति बेला आउनुहोला 9860607040 40 मा। हाम्रो स्टुडियोको घडीमा यति बेला

0: हामी सरसल्लाह मत एक्लै दिने होला नि अनि जिद्दै आछ है
1: लगाउनुस्
0: हुन्छ मत एक्लै रुनि लामी ए सागर बारे साथी राखी अब सागर हुने लामी यसै पागल बाछैन सानो बाछैन सानो कसलाई आफ्नो सम्झे मेरा म त एक्लै लामी एता घर बार छी अब पागल हुने लागि
1: रामजी हाउ रामजीको फोन डिस्कनेक्ट भयो होला ठिक छ उहाँले नियम त पुरा गर्नुभएको छ फेरि है एक टुक्का पुरा गर्नु भएको छ अब नबाट हामीले गीत बजाउँदै कार्यक्रमबाट बिदा हुनुपर्छ र आजको लागि नबाट गीत बजाउनु पर्दा नलाउ झुठो पिरती बरु यसै ठिक छ विष्णु माझीको आवाजलाई हामी स्थान दिँदै कार्यक्रमबाट बिदा हुनुपर्छ र मैले अगाडि नै भनेको थिएँ होइन रोल्पालीबाङ अथवा आसपासका क्षेत्रमा आउनुहुन्छ होइन अनि तपाईँलाई अंग्रेजी भाषालाई सजिलै सिक्न सक्ने गरी अंग्रेजी नेपाली दुईटै माध्यमबाट राम्रोसँग सिकाएको यदि किताब चाहिन्छ भने मलाई सम्पर्क गर्नुहोला बाल कल्याणमा पनि उहाँहरू सरहरूले पनि राम्रो छ भन्दै केही किताबहरू राख्नु भएको छ यताका बोर्डिङ स्कुलहरूले पनि राम्रो छ भनेर उहाँहरूले पनि किताब राख्नु भएको छ अब राख्ने पालो तपाईँको हो होइन तपाईँ यदि चाहनुहुन्छ भने तपाईँको पढाइ राम्रो होस् इङ्ग्लिस भाषा राम्रो होस् भन्न चाहनुहुन्छ भने राख्नुहोला पनि र कार्यक्रमको बारेमा सुझाव सल्लाह वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने तपाईँले मलाई फोन गर्न सक्नुहुन्छ 98-644-98-6-4-4-1-7-2-9-8 मा फोन गर्नुहोला 98-644-17-298 मा फोन गरेर किताबको बारेमा पनि बुझ्न सक्नुहुन्छ र आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्दै लौ त धन्यवाद दिन्छौ प्राविधिक संयोजनका मित्र प्रिया मगरलाई र नलौ झुटो पिराती बरु यसै ठिक छ भन्ने गीत छोड्दै सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 94.4 मेगाहर्ज झलझला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865478232।

0: बाजे के भयो किन जलामाहास
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिराबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: जेस सुनसरी गांव पालिका पांच नारबांग क्षेत्र भीतर रहेका पूर्वमा मावांग र जयमाको सीमाना उत्तरमा सुनसरी गांव पालिका सात जेलबांग खिबांग स्यारी को सीमाना पश्चिममा सुनसरी गांव पालिका छ धुंसी को सीमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भीतर पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बन्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट हाल्ने,
4: दाँतमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 98-67-67-67।
9: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचोर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
11: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जनकोट रोल्पा।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: सरकार सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
0: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
0: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
17: आयोजक रोल्पा हस्पिटल प्राली, टुलीखेल, लिबाङ रोल्पा।
0: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
18: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
19: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
20: हो र?
19: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
20: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
19: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
20: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
19: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सनुहोला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 9851168477, 9818326547।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: आया मम्मी दाजु क्यों मत खाना खाना नि सक्दिन।
4: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
5: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
4: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
5: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
4: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
4: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
5: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
6: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना।
7: जो बेला खेमरिदे गरम ओबोतिरी जेऊ बेला सोनो फुरी कतास ओचुदिरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज संभावना ताई आउए जिमी प्राकृतिक सम्पदा र त खेत ज सक्षम नारे वातावरण मिलेने लखेता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी किमी लापरवाही सोनो चाउसो खेलगेमा दुख जिनुगेको ठयल मेलागी नाते जन धने नि खेपा छेती ताउदुगो फोकाई
8: गेछो छानियाला बल्ल मेलागीले पुर रङ्गे नौ पुराले चौसो खेल गिरी
7: वन जङ्गल सर मिरा आइरिने बानी एमएल एमए हो छानियाला दिउसोकर पोतर राले पार जगे रहतै
8: सलाई लाइटर स्याउला मे सचाउने चिज राले जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल के भाबाय
7: पिकनिक वन भोज बाको मे सचाउसु छिनि मेले चौसो सैदे कि खनाय वन जङ्गल ओसो छानि दैके बानीको चुरोद विधि ओरे बनै कोबा
8: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
7: गेछो छानेला खोरे ल चाउसी पोलिए होइदिदे तरिम गाई गेज मेकेलाइजु अब नजिरे बनाए गेम यल गेज मेके नलाए औले लायो के लाइए
8: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली कुचुला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सहिले के खेले यहाँ
7: वन जङ्गल मेला दुखे माइए
8: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-470।
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाउ र गोल पोल्ने कार्य नगरौ।
8: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
6: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
6: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: दिन दिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
4: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
3: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
4: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
5: होइन रात दिन कचकच के को झगडा हो यो
4: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
5: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
3: ओहो यस्तै घर हो हामीलाई चाहिएको
4: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन त भन
5: ल सिधै फोन गर्न मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
4: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
6: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशिष्ट सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
8: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
7: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
7: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
8: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
7: सेतो पानी बग्ने यौनी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ
9: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
10: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
9: सम्पर्क मोबाइल 9857821105
10: 9749802
9: 9805682605
10: र 9910939940
11: बच्चाको भविष्य हाम्रो हातमा छ
12: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो
13: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ
12: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ
13: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना
12: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन् जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ
13: शरीरलाई खुर्कन बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ
12: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ
13: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दालहरू सागपात तथा फलफूल पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध अण्डा माछा र मासु समेटिने गरी खानुपर्छ
12: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ
13: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
14: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
15: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
14: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
2: नेपाल सरकार विज्ञापन बोर्ड
16: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
17: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
16: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
17: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्रावि ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा
16: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
17: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
18: डाक्टर कमल चाहे द्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
19: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
18: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श गरिने
19: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पत्ता उटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
19: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251670।
19: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
20: जति अस्पताल भए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
21: होइन के भाषा र तपाईँलाई
20: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
21: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो
22: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
23: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्द उपचार भइरहेको छ।
20: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने
23: सूत्र विधिद्वारा सफल तथा भरपर्द उपचार भइरहेको
20: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने

0: उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
2: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बत्ती मेरो त दादुखिलो के गर्ने होला अब।
5: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुझै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तर्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी

0: Candee.
1: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो?
2: बाप रे,
1: अब चाहिँ के हुने हो?
3: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन र?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै

0: दाइपुलाजी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार, लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट झलझला प्रेस डट कम तथा फेसबुक डट कम स्ल्यास रेडियो झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। वीरगंजका मेयर सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा, मन्त्रालय घटेपछि त्यही सचिवको जिम्मेवारी हेरफेर र सरुवा। नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै, विदेश अंकले घट्यो शेयर बजार। रोल्पा नगरपालिका 1-3 कक्षा पढ़ाउने शिक्षकहरूलाई 5 दिने शिक्षक क्षमता विकास तालिमको उद्घाटन। रोल्पा माटो दुर्घटना, चालक सहित 7 जना घाइते। लुम्बिनी प्रदेशका नवनियुक्त 5 मन्त्रीको शपथ ग्रहण। लुम्बिनी प्रदेश सरकार समक्ष बंगला सुलीको विकासका लागि बजेट माग, सांसद खनालसँग विशेष पहल। पालिका स्तरीय वक्तित्व कला प्रतियोगितामा बाल शिक्षा मावि गैरनेट प्रथम। र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौट उपाधि। फिलिपिन्समा भूकम्प, मृत्यु हुने 31 जना पुगे, 134 घाइते।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0-94-41 र 98162-90-118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। वीरगंजका मेयर सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा, सम्बन्धित प्रसंगबाट। पर्साको वीरगंज महानगरपालिका मेयर राजेश कुमार सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नै छोरी दावी गरी झुठो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित 7 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज 3 का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासनिक अधिकृत खड़ा कुमार पोखरेल, कृष्ण माफ गर्नुहोला गृह मन्त्रालयका उप सचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोक की सीता रीता भट्टराईलाई प्रतिवादी बनाइएको हो। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता धरौटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परि धरौटीमा छुटेका थिए। भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाको पहिलो मेयर समेत हुन्। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली 2083ले साबिकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयहरूमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरी कुल 23 सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ। सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरूवा गरिएको छ। नयाँ जिम्मेवारी अनुसार सचिव भूपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिला देवी भट्टाचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, दीनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जीवी चौतललाई नेपाल ट्रस्टको कार्यालय र स्वराज कुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरूवा गरिएको छ। यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिंचाई, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई दुई जना सचिव रहेका थिए। 6 सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। अतिरिक्त समूहमा लोकनाथ पौडेल, साबिकको युवा तथा खेलकुद मन्त्रालय, कृष्ण हरि पुष्कर उपराष्ट्रपति कार्यालय, हरिप्रसाद वैनारी सार्वजनिक खरिद अनुगमन कार्यालय, डाक्टर गोविन्द प्रसाद शर्मा साबिकको वन तथा वातावरण मन्त्रालय, दिल्ली राम शर्मा साबिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ढण्डुराज घिमिरे हाल निलम्बनमा रहनु भएको छ। सचिव डाक्टर गोविन्द प्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारी सहित अतिरिक्तमा ल्याइएको हो। अतिरिक्त समूहका अर्का एकजना सचिवलाई सूचना प्रविधि आईटीको समन्वय हेर्ने गरी नयाँ जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा धेरै 30 देखि 50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र 2 शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साँझ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका मुख्य प्रमुख लक्षण रहेका छन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभएको छ। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकोमा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। आज 222 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेको छ। यस्तै 6 कम्पनीका शेयर भने घरबार भएका छैनन्। आज उपकार लघुवित्तको शेयर 7% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिनकालीनचोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5,62 करोड़को कारोबार भएकोमा आज 356 वटा कम्पनीका 92,36,000 कि त शेयर 4,08 करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकेशन विश्राम विश्रामपछि रोल्पा नगरपालिकाका 1-3 कक्षा पढ़ाउने शिक्षकहरूलाई 5 दिने शिक्षक क्षमता विकास तालिमको उद्घाटन। रोल्पामा अटो दुर्घटना, चालक सहित 7 जना घाइते लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805-14652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर प्रक्रममा एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा निरन्तर विद्यार्थी मूल्यांकन सम्बन्धी 5 दिने शिक्षक क्षमता विकास तालिमको उद्घाटन भएको छ। शिक्षा युवा तथा खेलकुद शाखा रोल्पा नगरपालिकाको आयोजना तथा ब्रिटिश काउन्सिलिङ र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुको प्राविधिक सहयोगमा 5 दिने तालिमको उद्घाटन गरिएको हो। तालिममा रोल्पा नगरपालिकाका 33 वटा विद्यालयका 1-3 कक्षा पढ़ाउने शिक्षकहरूको सहभागिता रहेको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, शिक्षा अधिकृत कर्ण बहादुर पुन, ब्रिटिश काउन्सिलिङका एकेडेमी कोअर्डिनेटर अशेष भट्टराई, कालिका स्वावलम्बनका सहजकर्ता केशव कुमार विशी, कालिका स्वावलम्बनका शिक्षा अधिकृत सहजकर्ता ऋषिकेश डागी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका निमकुमारी डागीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यबारे शिक्षा शाखा अधिकृत पुन मगरले प्रस्ताउनु भएको थियो। तालिम 5 दिनसम्म सञ्चालन हुनेछ। रोल्पा नगरपालिका 6 कोटगाउँ स्थित दारबोट माडीचौर सड़क खण्डमा अटो दुर्घटना हुँदा चालक सहित 7 जना घाइते भएका छन्। दारबोटबाट माडीचौर तर्फ आउँदै गरेको राय 1/54 नम्बरको अटोको ब्रेक फेल भई सड़कको बायाँतर्फ रहेको भित्तामा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका 6 निवासी 39 वर्षीय कविराम घरती मगर सहित 28 वर्षीय नानु कुमारी विका, 16 वर्षीय बीबिका घरती, 5 वर्षीय आशिष घरती, 24 वर्षीय दिल कुमारी विका, 37 वर्षीय आशा पुनमगर र 5 वर्षीय एनोज बेका घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउगा पठाइएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको पुनर्गठनसँगै नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर खर्तिमगरले आज सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री श्वेतानन्द आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्री परिषद एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री नियुक्त भएका हुन्। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिलीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्न बहादुर खत्री र भण्डारी लाल अहिर रहनु भएको छ। तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा शहरी मन्त्रालय, डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमरेलाई स्वास्थ्य मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री श्वेतानन्द आचार्य, पूर्व मुख्यमन्त्री जोगबहादुर महरा र सभामुख तुलराम घरतीमगर, उपसभामुख मेनुका खाँड, केसी लगायतको उपस्थिति रहेको थियो। बंगलाचुली गाउँपालिकाले पालिकाको विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट सुनिश्चितताको माग गरेको छ। गाउँपालिका अध्यक्ष तुलसी राम पुनमगर र उपाध्यक्ष भक्त बहादुर जोशीले आज लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालय पुगेर बजेट सुनिश्चितताको माग गर्नुभएको छ। गाउँपालिकाको 8 वडाका प्राथमिकतायुक्त योजनाहरू जस्तै सड़क, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन तथा कला संस्कृति क्षेत्रलाई समेट्दै प्रदेश सरकारका विकास मन्त्रालयहरूमा पुगेर बजेट सुनिश्चितता गर्न औपचारिक माग गरिएको हो। गाउँपालिकाले स्थानीय तहको समग्र विकासलाई दिगो र परिणाममुखी बनाउन योजनाहरूको कार्यान्वयन आवश्यक रहेको भन्दै आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट नियोजन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ। विशेष गरी दुर्गम भौगोलिक संरचना रहेको बंगलाचुली क्षेत्रमा सड़क सञ्जाल विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच, सुरक्षित खानेपानी आपूर्ति, कृषि उत्पादन वृद्धि, पर्यटन पूर्वाधार विकास तथा स्थानीय कला संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर योजना प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष तुलसी राम पुनमगरले बताउनु भएको छ। यस क्रममा प्रदेश सभा सदस्य राजु खनाललाई समेत भेटे गरी बंगलाचुलीका विकास योजनाहरू कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्न विशेष पहल गर्न आग्रह गरिएको छ। लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले बंगलाचुलीको विकासका लागि बजेट व्यवस्थापनका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको र मन्त्रालय स्तरमा प्रभावकारी समन्वयन गर्ने समेत बताउनु भएको छ। सांसद खनालले भन्नुभयो, बंगलाचुलीको भौगोल र त्यहाँका नागरिकका आवश्यकताप्रति म पूर्ण सजग छु। गाउँपालिकाले अघि सारेको सड़क, खानेपानी र स्वास्थ्य लगायतका समग्र गौरवका योजनाहरू सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गराउन म प्रदेश सरकार र सम्बन्धित विकास मन्त्रालयहरूमा बलियो पहल कदमी लिनेछु, उहाँले भन्नुभएको छ। गाउँपालिका अध्यक्ष तुलसी राम पुनमगरले प्रदेश सरकारसँगको सहकार्य बिना पालिकाले योजनाहरू पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन हुने भन्दै बजेट अभावले विकासको गति प्रभावित नहोस् भन्ने उद्देश्यले अग्रिम पहल गरिएको बताउनु भएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका वास इकाईले आयोजना गरेको माध्यमिक तह स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाले कार्यालय खारनेटामा आयोजना गरेको वक्तित्व कला प्रतियोगिता हिजो आइतबार सम्पन्न गरेको हो। स्वच्छ पानी र स्वच्छता सभ्य समाजको पहिचान शीर्षकमा भएको वक्तित्व कला प्रतियोगितामा त्रिवेणी गाउँपालिका 2 रहेको बाल शिक्षा माध्यमिक विद्यालय गैरानेटाकी छात्रा चाँदनी खड्का प्रथम हुनुभएको छ। त्यस्तै त्रिवेणी गाउँपालिका 3 झुलेटामा रहेको युवा जनजागरण माविमा अध्ययनरत छात्रा सुधा ओली दोस्रो, जनप्रिय माध्यमिक विद्यालय प्योगामा अध्ययनरत छात्रा सृष्टि ओली तेस्रो र अन्ध नाशक माध्यमिक विद्यालय खुमचेरीमा अध्ययनरत छात्रा जानकी खड्का सान्त्वना भएको त्रिवेणी गाउँपालिका वार्ड संयोजक सुभाष केसीले जानकारी दिनुभएको छ। कर्मश स्थान प्राप्त गर्ने विद्यार्थीले प्रथम 8,000, दोस्रोले 6,000, तेस्रोले 4,000 र सान्त्वना स्थान हासिल गर्नेलाई 2,000 रूपियाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा गाउँपालिका 11 माध्यमिक विद्यालय का 22 छात्र छात्राले सहभागिता जनाएको वास संयोजक केसीले जानकारी दिनुभएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्वच्छ खानेपानी, सरसफाई, जनस्वास्थ्य तथा सभ्य समाज निर्माणमा स्वच्छताको भूमिका बारे प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा स्वच्छ पानी र सरसफाई प्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। स्थानीय तहमा स्वच्छता र स्वास्थ्य सम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई सृजनात्मक तथा बौद्धिक प्रतिस्पर्धा मार्फत सामाजिक उत्तरदायित्व बारे सचेत गराउन महत्वपूर्ण भूमिका खेलेको सहभागी विद्यार्थीहरूको भनाइरहेको छ। गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर भण्डारी, शिक्षा शाखा निमित्त प्रमुख सुरेश पुन, महिला विकास शाखा लगायत अन्य विषयगत शाखा लगायत सम्बन्धित विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। अब देश बाहिरको समाचार। फिलिपिन्सको दक्षिण क्षेत्रमा सोमबार गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परिकम्तीमा 30 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा 1 दर्जन व्यक्ति अझै हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। जनरल सान्तोसमा एएफपीका एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूको ग्राहकहरूको भीड़भाड़ भइरहने एक लोकप्रिय किराना पसल भत्किँदा भगनावेशमा पुरिएका भनिएका 2 कर्मचारीको मृत्यु शरीरलाई निकाल्ने प्रयास गरिरहेको देखेको बताइएको छ। अति प्रभावित सारंगनी प्रान्तका विपद प्रमुख रेनी पुन्जालानले एएफपीलाई बताए अनुसार गोलान नगरपालिकामा मात्रै पहाड़को फेदमा पहिरोले घर पुरिँदा 14 जनाको मृत्यु भएको छ। भूकम्प लगतै पहिरो खसेको थियो, धेरै मानिसको ज्यान गइसकेको छ। उहाँले भन्नुभएको छ केही क्षेत्रमा मानवीय क्षति भए नभएको विवरण अझै आउन बाँकी छ। सबैभन्दा ठूलो चुनौती भरेको संसार हो, बिजुली काटिएको छ, त्यसैले घटनाबाट थप अपडेटहरू प्राप्त गर्न गाह्रो छ, पुन्जानले भन्नुभएको छ। अन्तिममा खेल समाचार। हङकङलाई हराउँदै नेपाल एक एसियाली खेलकुद सुनटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपाल 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेल 65, रोहित पौडेलले नट आउट 35 रन बनाएका छन्। हङकङका आयुष शुक्ला र एहसान खानले एक एक विकेट लिएका छन्। अघि त सारेर ब्याटिङ गरेको हङकङले विश्वभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अशुमन रथले 80, शाहिद बासिफले 55 रन बनाएका छन्। नेपालका शेर मल्लले 4 विकेट लिएका छन्। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद सनोटमा 3rd भएको छ। 3rd स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेट हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। वीरगंजका मेयर सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा। मन्त्रालय घटेपछि 23 सचिवको जिम्मेवारी हेरफेर र सरुवा। नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै विसंकले घट्यो शेयर बजार। रोल्पा नगरपालिकामा एकदेखि तीन कक्षा पढ़ाउने शिक्षकहरूलाई पाँच दिने शिक्षक क्षमता विकास तालिमको उद्घाटन। रोल्पामा अटो दुर्घटना, चालक सहित सातजना घाइते। लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीको शपथ ग्रहण सम्पन्न। लुम्बिनी प्रदेश सरकार समक्ष बंगला चुलीको विकासका लागि बजेट माग। सांसद खनालसँग विशेष पहल। पालिका स्तरीय व्यक्तित्व कला प्रतियोगितामा बाल शिक्षामा विगैरने एउटा प्रथम। र फिलिपिन्स भूकम्पमा मृत्यु हुने 31 जना पुगे, 134 घाइते। हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzala संसारभरिको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: यसको सिटी स्क्यान मेसिन छ जुन 10 वर्ष पुरानो भइसकेको छ, बीच बीचमा बिग्रिने भएकाले 128 स्लाइसको नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा छ, जुन अन्तिम जुनको अन्तिम महिनामा त्यो चाहिँ नि आइपुग्छ, त्यो जुनको अन्तिम चरणमा पुगेको छ। रेडियोलोजिस्टहरूका अनुसार गम्भीर रोगको पहिचान तथा शरीरका विभिन्न अंगहरूको विस्तृत अध्ययनका लागि सिटी स्क्यान आवश्यक हुन्छ। रेडियोलोजिस्ट डाक्टर विकास विक्रम अधिकारीका अनुसार अल्ट्रासाउण्ड वा एक्सरेबाट प्राप्त नतिजामा शंका लागेमा सिटी स्क्यान मार्फत थप पुष्टि हुन्छ। रोगको सही पहिचानका लागि सिटी स्क्यान आवश्यक पर्छ। शरीरको कुन अंगमा समस्या छ भन्ने पत्ता लगाउन यो महत्वपूर्ण परीक्षा हो। वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढातोकीले अबको 1 साताभित्र सेवा पुनः सञ्चालन आउने बताउनु भएको छ, तर अहिले चाहिँ वीर अस्पतालमा 1 महिनादेखि सिटी स्क्यान सेवा छैन। बिरामी त्यहाँ सिटी स्क्यान सेवा नभएपछि नजिकको ट्रमा सेन्टर लगायत अरू अस्पतालहरूमा जान बाध्य हुनुहुन्छ, जहाँ सेवाको शुल्क महँगो छ। एउटा मेसिन कामै नलाग्ने गरी बिग्रिएको छ, अर्को चाहिँ बन्थ्यो होला त्यो पनि बेलामा मर्मत भएको छैन। तर वीर अस्पताल सम्बन्धित प्रशासकीय निकायले बताए अनुसार अब 1 सातामा सेवा शुरू हुन्छ। एक त सरकारले शनिबार र आइतबार 2 दिन छुट्टी दिन थालेपछि सरकारी अस्पतालहरूमा सोमबारको दिनमा बिरामीको चाप अत्यधिक छ, कम र कमजोर साधन स्रोत अत्यधिक बिरामीको चाप भएपछि बिरामीलाई नै गाह्रो छ, किनभने लामो लाइन बस्नुपर्छ। अझ वीर अस्पताल त जेठो सरकारी अस्पताल हो, जसले चाहिँ देशभरिबाट निम्न आय भएका हजारौं बिरामीहरूलाई उपचार गराउनुपर्छ। त्यही यस्तो हालत भएपछि बिरामीलाई थप शास्ति भएको छ। यो शास्ति भइरहेको देखेर स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यान आकर्षण गराओस् र वीर लगायत सरकारी अस्पताललाई सबल र चाहिँ सेवा सुविधा शीघ्र प्राप्त हुने गरी साधन स्रोतले सम्पन्न बनाओस्। स्वास्थ्य र शिक्षा नै कमजोर भयो भने हामीले अरू क्षेत्रमा के गरौंला र। कार्यक्रमको पहिलो सहभागी, हेलो
1: सर, नमस्कार।
0: नमस्कार हजुर, स्वागत गरे, सुनाउनुहोस् यहाँ।
1: हस्पिटलको कुरा राख्नुभयो
0: हजुर,
1: अनि म अस्ति त्यो ट्रामाको माथि छेउको तलाबाट
0: हजुर
1: वीर अस्पतालको पछाडि र ट्रामाको उता माथि परिभएपछि बिचमा भनौँ न निकै जग्गा खाली होइन सर, निकै जग्गा खाली त्यो जग्गा भरिएको छ भने यो पेडहरूको त्यो फलामहरू थुपारेको अनि ह्विल चेयरहरू के फालेको रासहरू छ, किन राखेको होला त्यो प्रभारीहरू, त्यो जो प्रभारीहरू राख्नु त राम्रो हुन्छ। त्यो के देखेँ सर मैले अस्तिमा गएको थिएँ अनि त्यो देखेको अनि अहिले हजुरले भन्नुभयो आइतबार शनिबार छुट्टी भनेर सरकारी बिदामा कता कता के थियो आइतबार फेरि गर्ने अरे भन्ने पनि सुनेर मैले हजार जग्गामा एकचोटि गरिहाल्ने त्यहाँबाट भरे फेरि त्यसलाई चाहिँ क्यान्सल गर्ने यो त्यस्तो भयो भने त कसरी जेल बन्छ होला र। अनि त्यो त्यस्तो गरेर पुलिसहरूको त्यो सलब बर्दी खानामा पनि बाइक र त्यो स्कुटीहरूको रास एउटा के भएको थियो के गरेको नि अहिले अब योभन्दा 2-3 वर्ष अगाडि गएको थियो म अहिले त के गरेको नि अब यो उपारिराख्नुभन्दा त बरु एयरपोर्ट पछाडि त्यो झाडीभित्र त्यो तिनै गाडीहरू कमसेकम त्यो अरू बाहिर त्यो गर्ने अब सरकारमा पुग्नु भएको छ बालेन सरकार, अब बालेन सरकारले पनि त्यो त पहिला पनि हेर्नुभएको थियो यसरी भने जस्तो लाग्छ। सेना मङ्गलमा कता गेट खोल्नु जाँदाखेरि मेयर हुँदाखेरि उहाँले पुरा गर्नुभएको जस्तो लाग्यो, तर अहिले त्यो मिलाउनु भयो त्यो सबै हटाउनु पऱ्यो नि, सबैलाई सुस्या पनि सफा गर्नु पऱ्यो नि। अनि कर्मचारीको 2 दिन छुट्टी भनेर पहिला बोलिहाल्ने अनि त्यहाँ भएर फेरि पछि सर्नु यो त राम्रो नतिजा त देख्थेन भन्न चाहेको छ मैले। नमस्कार।
0: नमस्कार बाबुराम भट्टराई, चाबेलदेखि टेलिफोन गर्नुभयो त्यही अस्पतालको कुरा। साधन स्रोत पर्याप्त भयो भने सेवा पनि चुस्त दुरुस्त हुने गर्दछ। साधन स्रोत जनशक्तिको अभाव भएपछि सरकारी अस्पतालहरू कतिपय ठाउँमा आफै बिरामी जस्तो लाग्छ, आफै बिरामी भएको संस्थाहरूले कसरी बिरामीको सेवा दिने भन्ने प्रश्न उठ्छ। यावत कुराहरू छन् जहाँ सबभन्दा बढी बहुसंख्यक सर्वसाधारण नेपालीको उपचार गराउने भरोसाको अस्पताल हुन् सरकारी अस्पताल। निजी अस्पतालहरूमा महँगो शुल्क छ, त्यो तिर्न नसक्ने धेरै जसो मानिसहरूको निम्ति सरकारी अस्पताल नै जीवन बचाउने ठाउँ हो। त्यसैलाई सबलीकरण गर्ने हो भने वास्तवमा आम नेपालीको भलो हुन्छ। तिनलाई कसरी सबलीकरण गर्ने, कसरी मजबूत बनाउने भन्नेमा हाम्रो सरकारको सँगै व्यवस्थापिका संसद संघीय संसदको चाहिँ नि ध्यान जाओस्। अब यो समस्याबाट जानकारी नभएको त नेपालका कोही पनि सांसद हुनुहुन्न होला। कार्यक्रमका अर्का मित्र, हेलो।
1: हजुर, म नन्दपुर काभ्रेबाट खेल प्रसाद।
0: नमस्कार खेल प्रसादजी, स्वागत छ र आजलाई हजुरको कुरा सुनाउनुहोस्।
1: अब यहाँले चाहिँ स्वास्थ्यको कुरा अनि विभिन्न चाहिँ कुराहरूको चाहिँ कृषिको कुरा सबै कुरा चाहिँ सुनाउनु भयो है
0: हजुर।
1: अब खासै कुरा चाहिँ केही पनि छैन, अब चाहिँ यहाँको चाहिँ बोली चाहिँ मात्रै चाहिँ मलाई चाहिँ सुन्न मन लागेको अनि विषयवस्तु खासै केही पनि छैन विषयवस्तु कुरा अनि उहाँको चाहिँ हजुरको चाहिँ बोली मात्रै चाहिँ सुन्न मन लागेको मलाई है। अब त्यो स्वास्थ्यको कुरा अनि कृषिको कुरा अनि यहाँले चाहिँ उठाउनु चाहिने छ अनि जस्तो चाहिँ बाबुराम भट्टराई अनि हाम्रो चाहिँ योजना चाहिँ बुढा चाहिँ बा हुनुहुन्छ चाहिँ विष्णु चौलागाई है अनि अरू विभिन्न साथीहरू हुनुहुन्छ बौद्धबाट दाई चाहिँ मेरो आदरणीय चाहिँ ठुले तामाङ कति राम्रो नाम छ जुन हेर्न त ठुले तामाङ है अनि अरू विभिन्न हुनुहुन्छ चाहिँ श्रीराम दाहाल अनि त्यहाँबाट चाहिँ आदि इत्यादि गरेका छन् सर आजलाई।
0: नमस्कार खेल प्रसाद तिमन सिन्हा मण्डन देवपुर काभ्रेबाट टेलिफोन गर्नुभयो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको स्यालापाखा मुसीकोट सड़क खण्ड 15 दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। सड़क डिभिजन कार्यालय चौरघारीले एउटा सूचना जारी गर्दै सड़क मर्मत तथा ढलान कार्यका निम्ति यातायात आवागमन बन्द गरिएको जनाएको छ। सड़क डिभिजनका अनुसार रुकुम पश्चिमको चौरघारी नगरपालिका तीनको टाटा गाउँ स्यालाखोलादेखि मठेलातर्फ जोड्ने सड़कमा ढलान कार्य गर्नुपर्ने भएकाले मिति 83 जेठ 25 गते आजदेखि असार 10 गतेसम्म सड़क पूरा बन्द हुनेछ। कार्यक्रमको अर्का मित्र, हेलो।
2: हजुर नमस्कार।
0: नमस्कार हजुर,
2: म यहाँ न्युयोर्कबाट
0: राजेन्द्र नकर्मी।
2: हजुर
0: राजेन्द्र, स्वागत गरेर विषय फुकाउनुहोस्।
2: हजुर, अब हजुरले अघि भन्नुभयो यहाँ शनिको विरास्थल सिटी स्क्यान मिसिन चाहिँ नि अब एउटा त मिसिनै चाहिँ त्यति काम लाग्ने अवस्थामा छैन, अब एउटा छ एउटा पनि त्यही अवस्था। अब यस्तै अवस्थाले गर्दाखेरि हामी जनताले चाहिँ पाउने यो स्वास्थ्य क्षेत्रमा सुविधा धेरै गाह्रो छ अहिले। सँगैको हस्पिटल गएर के गर्ने, कुनै बेला त्यस्तै आपत भयो भने हस्पिटलसम्म जानलाई पनि अब त्यहाँबाट बिरामी नै फर्किन्छ कि फर्किनु भने त्यस्तो चाहिँ नि आउनु मनमा डर त्रास भइसक्यो। अनि साथमा चाहिँ नि डर साहबहरूले कुनै कुनै औषध दिनुहुन्छ, त्यो औषधि चाहिँ नि अब दुई चार दिन भयो यहाँको मिसेस मेरो आफ्नो मिसेसलाई पनि औषध त खायो, त्यो खाएर चाहिँ नि केही दिनपछि त एकदमै सिकिस्तै हुने अवस्थामा जस्तो पनि भयो। अब डक्टरले दिने औषधि के हो कस्तो हो हामीले बुझेर पनि खानुपर्ने हो। अब डक्टरले दिएको औषध ठिकै होला भनेर हामीले खाइन्छ, तर चाहिँ नि साइड इफेक्ट हुनु रहेछ, धेरै विकनेस गर्दो रहेछ त्यो कुनै कुनै औषधिले। तर त्यो औषधि चाहिँ खाने खाएर हामीले चाहिँ नि आफ्नो स्वास्थ्य राम्रो हुन्छ कि भन्ने विचार गर्ने उल्टो हामीलाई चाहिँ नि मार्नु पर्छ। त्यही कारणले गर्दाखेरि यो औषधि आउने चाहिँ नि कहाँबाट हो के हो हामीले त थाहा हुँदैन, त्यो ल्याएर त्यहाँ पसलबाट ल्याएर खुवाइहाल्ने अनि त्यो खुवाएपछि चाहिँ साइड इफेक्ट गर्दाखेरि त मान्छे सिकिस्त भएर हस्पिटल लानुपर्ने अवस्था समेत हुँदो रहेछ। त्यही कारणले गर्दाखेरि अब यो हामी कसरी जनताले चाहिँ नि हरेक क्षेत्रमा चाहिँ सुविधा चाहिँ पाउने अवसर चाहिँ हुन्छ भन्ने हाम्रो मनाशय छ। तर जस्तो सुकै सरकार आए पनि यो स्वास्थ्य क्षेत्रमा तपाईँको हेर्नुहोस्, अब पहिला त 3 हस्पिटल पाटन हस्पिटल र विरास्थल एउटा चेचिङ धेरै राम्रो धेरै त्यो बेला चाहिँ नि सुविधा पनि पाउने जनतालाई चाहिँ धेरै सुख सुविस्ता पनि हुने, अहिले त धेरै गाह्रो पनि छ सिट पाउनु पनि गाह्रो छ। तर त्यही कारणले गर्दाखेरि प्राइभेटमा जाँदाखेरि प्राइभेटमा आफ्नो घर खेती बेच्नु पर्ने अवस्थाले पनि हामीले चाहिँ धेरै गाह्रो हुनेछ। त्यही कारणले गर्दाखेरि अब सरकारले चाहिँ राम्रै गर्छु भनेर चाहिँ आउनुभयो त, तर पाँच वर्षभित्रमा चाहिँ उहाँले के सम्बन्धी जनताले सुख शान्ति दिनुहोस् यही केही भन्नु चाहिँ नि मनमा लागेको कुरा भने है।
0: हस् नमस्कार, राजेन्द्र नकर्मी सुन्दर काठमाडौँबाट आवाज है हामीसँग। हेलो
3: हेलो
0: नमस्कार।
3: नमस्कार अङ्कर, म विशेष दुजुनले बोल्छु।
0: हजुरलाई स्वागत छ र आजको सन्दर्भ यहाँको सुनाउने कुरा भन्नु
3: सन्दर्भ मैले अब राजनीतिमा प्रवेश गर्न चाहेन, अब देशमा चाहिँ अप्ठ्यारो स्थिति आइरहेछ, त्यसको बावजुद पनि मान्छेको दैनिक दिनचर्या चलिरहेछ। एउटा कुरा त मैले गीत लिएर आएछ, गीत भन्दाखेरि एक तिस सेकेन्ड म बाहिर विषय बोल्छु।
0: हजुर,
3: हाम्रो देशको सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहजीले जुन संसदमा बोल्नु भएको छ, भारतले मात्र नेपालको सीमा मिट्या होइन, नेपालले पनि भारतको सीमा मिट्या छ भन्नु भन्नुभएको छ। अब उहाँले कुन हटमा भन्नुभयो, सायद निचे पनि हुनसक्छ, र उहाँलाई पूर्ण जानकारी छ छैन त्यो थाहा भएन। जहाँसम्म लाग्छ देशको एउटा चाहिँ कार्य प्रमुखले चाहिँ कुनै पनि मिडियामा र संसदमा बोल्दाखेरि त्यसको वास्तविक तथ्य आधार मानवबाट चाहिँ बोल्नु हुन म विनम्रन गर्दछु। आज सुनिहाल्दा चाहिँ सामान्य प्रधानमन्त्रीज्यू त्यो जुन विवाद युक्त मुख वक्तव्य बोल्नु भएको कुरा बोल्नुभयो, त्यसको चाहिँ प्रधानमन्त्री बस्नु नहुने, प्रधानमन्त्रीको सत्तामा चाहिँ परराष्ट्र मन्त्री आउने भनेर चाहिँ आजको संसद बैठक पनि सूचना दास गरेर स्थगित गरेको छ। यसरी संसद स्थगित हुनु राम्रो कुरा हो, संसदमा धेरै बिजनेसहरू लानुपर्छ। त्यसपछि अब भर्खरै राष्ट्रपतिका सभानी सभापति रवि डाङ्गेज्यूले चाहिँ भारतको पाँच दिन भ्रमण गर्नुभएको छ। यो भ्रमणले नेपाल र भारत बीचको चिसिएको सम्बन्ध केही न्यानो भएको आभास पाउँछु। तैपनि एउटा सर्वप्रथम आफ्नो देशको हरेक व्यवस्था सम्हाल्नुपर्छ, अनि मात्र चाहिँ विदेशको कुरा हुन्छ, यति नै भयो भने। र गीत मैले चाहिँ एउटा श्रीमान श्रीमतीलाई हुनुपर्ने मायाको बारेमा सानो गीत ल्याएको समस्या मात्र करिब भने प्रस्तुत भएर आउँछ।
0: हजुर हवस्,
3: त्यो हिजो भर्खर लेखा हो, मैले सुरु गर्छु। मलाई तिम्रो त्यो परलीमा लुकाइदेऊ, तिम्रो जवानी मलाई सुम्पिदेऊ, तिम्रो त्यो हृदयमा मलाई बस्न देऊ, मेरो मनको कुरा तिमी बुझिदेऊ, दुई करम तिमी अघि बढिदेऊ।
0: धन्यवाद विश्वेन्द्र जोन्से भक्तपुरबाट त्यहाँ कविता सुनाउनुभयो। पृथ्वी राजमार्ग सँगै जोडिएको पोखरा बस्ताक क्षेत्रको व्यवस्थापन प्रक्रिया अघि बढ़िरहेका बेला उच्च अदालत पोखरामा रिट दायर गर्नुभएका 29 जग्गा धनीहरूले मुद्दा फिर्ता लिन सहमति जनाउनु भएको छ। जग्गा धनी श्यामकृष्ण बास्तोला, अर्जुन कुमार बास्तोला, युगेन देवी श्रेष्ठ पालिखे, भास्कर देव पालिखे, रजनी पालिखे, देवेन्द्र कायस्थ लगायतले बसपार्क क्षेत्रमा रहेका संरचना हटाउने तयारी विरूद्ध उच्च अदालत पोखरामा रिट दायर गर्नुभएको थियो। उच्च अदालतले यही जेठ 22 गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ 26 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो, तर छलफल अघि नै जेठको 25 गते आज जग्गा धनी र पोखरा महानगरपालिका बीच सहमति भएपछि रिट फिर्ता लिने समझदारी बनेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल मार्फत तस्विर सार्वजनिक गर्नुहुँदै सहमतिको जानकारी दिनुभएको हो। पोखरा बस पार्कको विवाद भने नयाँ होइन, बस पार्क निर्माणको लागि 2031 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। सरकारले दिएको मुआवजामा चित्त नबुझेपछि केही जग्गा धनी अदालत पुग्नु भएको थियो। त्यो विवाद यही हो, त्यही विवाद अहिले अदालत पुगेपछि जग्गा धनीहरू र महानगरपालिका बीच सहमति भएर अदालतमा पुगेको चाहिने मुद्दा फिर्ता गर्ने सहमति भएको छ। सहमति कार्यान्वयन होस्, विकासमा बाधा पनि नहोस्, स्थानीय नागरिकलाई सामाजिक आर्थिक कुनै किसिमले अन्याय पनि नहोस् हामी त्यही सर्वजितको सबैले जित्ने खालको निर्णयको अपेक्षा गर्छौं। हरेक समस्याको समाधान चाहिँ संवाद छलफलबाट नै हुने गर्छ, त्यसैले हामीले हरेक समस्यालाई शान्तिपूर्ण समाधानको बाटो पहिल्यौं, संवादलाई कुराकानीलाई जारी राखौं। त भनिन्छ यो छलफलबाट नै कुराकानीबाट नै हरेक समस्याको समाधानको तत्त्व बोध हुन्छ र हामी समस्या निरूपण गर्न सक्छौं। त्यसकारण हाम्रा यी सामान्यदेखि जटिल राजनीतिक समस्याहरू पनि संवादबाट समाधान होस्, संवाद या छलफलबाट चाहिँ कोही भाग्नु हुँदैन, कोही तर्किनु हुँदैन र सकारात्मक छलफल सकारात्मक विषयको कुराकानीलाई निरन्तरता दिन, संवादहीनता कहीँ पनि नहोस्। जसरी पोखरामा जग्गा विवादमा दुई पक्षबीच सहमति भएको छ, अन्यत्र पनि अरू ठाउँका विवाद पनि यसैगरी सल्टियौं। नागरिक कोही पनि विपन्न भूमिहीन सुकुम्बासी भएर बस्नु नपरोस्, देशकै भलो गर्ने हो, विकास गर्ने हो, यही देशको यही देशलाई समृद्ध बनाउने हो भने निर्वाचनका अरू हिस्साका सबै शक्तिहरू, साना ठूला सबै मानिस संस्थाहरू देशका निम्ति एक ढित्ता हुनुपर्दछ। किट्टाकाट गर्ने, हामी अलग अलग समूहमा बस्ने, त्यहाँ प्रस्तुत हुने त निर्वाचनको बेला नै होला, अरू बेला देश निर्माणमा जुट्नुपर्छ र जुटाउनु पनि पर्दछ। सबैले मैले नै मध्यमार्गी भूमिका खेल्नुपर्छ भनेर सोचिदियौं भने केही आफूले छोड्यौं केही अघि बढ्यौं भने सायद परको मानिस पनि ओर आउँछ र हामी भेट भएर हातेमालो गर्न सक्छौं। सबै पक्ष सबै शक्ति सबै चाहिने विषयमा नमिलेका विषयमा हातेमालो हुने वातावरण सिर्जना होस्। खालि सकारात्मक लागेर मात्रै त्यो समाचार सुनाएको र सन्दर्भ सम्झिएको मात्रै हो, अन्यथा यहाँले योभन्दा धेरै सामाजिक हित र मेलमिलापका काम, हातेमालोको काम, समस्या समाधान गर्ने, सामाजिक हित गर्ने काम गर्नुभएकै छ। हामी यस्ता कामलाई निरन्तरता दिइ नै रहौं। कार्यक्रममा एकछिन केही व्यावसायिक र सचेतनामूलक सन्देश सुनाएर फेरि आउनेछौं।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: गंदगी कलेज अनाउन्स रजिस्ट्रेशन ओपन फर प्लस टू कम्प्युटर साइन्स अलङ विथ होटल म्यानेजमेन्ट बिजनेस स्टडीज म्यानेजमेन्ट ह्युमेनिटिज Education and Law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 0149662359851 018373.
3: Pani, jivan ko aadhar ho. Tar swachh pani, swasth jivan ko aadhar. हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-7624 वा himalayswater.com.np लग इन गर्नुहोस्
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिलाउ
5: नमस्कार
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
5: यो त साइड जब दाई यो चाहिँ मेन
4: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
5: सामान राम्रो छ ढुक्क हुनुहोस्
4: थाहा छ त्यसैले त यही लिन आएको
6: विदेशमा पनि फोगा र
4: डेक्ट्री प्रडक्टै युज हुन्छ त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
4: सुरक्षा घरको
7: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन् त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ आफ्नो मोबाइल फोन हराएको चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस् मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np

0: तपाईको रेडियोमा तपाईकै आवाज कार्यक्रम आवाज
1: अब तपाई आफै बोल्नुहोस्
2: आवाज
0: आवाज
2: आवाज

कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। हामी साँझ छ बजेको समाचार पछि सात बज्दासम्म यो कार्यक्रम लिएर आउँछौ। यहाँहरूले कार्यक्रमलाई सुनेर र टेलिफोन गरिकन कार्यक्रम प्रसारित समयमा आफूले पनि विचार सूचना जानकारी आफूलाई लागेका विषयगत सन्दर्भहरू सुनाएर सहभागी हुन सक्नुहुन्छ। विश्वास छ सुनेर त सन्देह हुनुहुन्छ। हामी निष्पक्ष सक्रियताको अभ्यास गर्ने गर्छौं। त्यो अभ्यास तपाईँ हामीले रेडियोमा सार्वजनिक सभा समारोहहरूमा बैठकहरूमा भेलामा मात्रै होइन घरमा पनि अपनाउनुपर्छ। घर परिवार पनि एउटा समाज हो। त्यो समाजमा पनि हामीले सौहार्दताको सम्बन्ध बनाउन सक्यौं, आपसी संवाद गर्न सक्यौं, एकले अर्काको अस्तित्वलाई राम्ररी मूल्यांकन र स्वीकार गर्न सक्यौं, समस्याहरूलाई साझा बनाएर छलफल गरी समाधान गर्न सक्यौं भने त्यो हाम्रो अभ्यासले सार्वजनिक जीवनमा पनि ठूलो उत्प्रेरणा थपिदिन्छ। अनि हामी सार्वजनिक जीवनमा मात्रै गएर मात्र अभिनय मात्रै गर्यौं भने हाम्रो समाज रूपान्तरण हुँदैन। चाहे हामीसँग भएका कतिपय कुरीति कुप्रथाहरू छन्, यो रूढिग्रस्त मानसिकता छ भने त्यसलाई बदल्न पनि त्यो अभ्यास घर घरदेखि गर्नुपर्छ। चाहे सरसफाईको काम होस्, व्यक्तिगत सफाईको काम होस्, त्यो आफूले आफ्नो घरबाटै शुरू गर्नुपर्छ। त्यसकारण यी समाजलाई आवश्यक पर्ने सभ्यता र सुसंस्कृतिको निम्ति चाहिने आवश्यक कामहरू, आवश्यक विचार चाहिँ हामीले घर घरबाट शुरू गर्नुपर्छ। त्यसकारण त यो निष्पक्ष सक्रियताको अभ्यास पनि हामी आफ्नै घरबाट शुरू गरौं। त्योभन्दा पहिला त मनबाट शुरू गरौं। अहिले देखिन्छ पक्षमा लाग्ने मान्छे, गलत गरेको मान्छेले पहिल्यै साक्षी गुहाई मान्छेहरूको संख्या पहिल्यै बटुल्छ। कसरी कसरी बटुल्छ उनी जान। तर निष्पक्ष मान्छे, निरपराध मान्छे, निर्दोष मान्छेले म त उसै निर्दोष छु, मलाई कसको सहारा चाहिएला र सबैले मलाई नै साथ दिलान् भन्ने कुरो राख्छ। अन्तत्वगतमा समाजले बदनियतपूर्ण भावना राखेका मान्छेहरूले निष्पक्ष सक्रियताको अभ्यास पनि हामी आफ्नै घरबाट शुरू गरौं। त्योभन्दा पहिला त मनबाट शुरू गरौं। अहिले देखिन्छ पक्षमा लाग्ने मान्छे, गलत गरेको मान्छेले पहिल्यै साक्षी गुहाई

0: उसले सदैव हुन नपरोस्, दोषीहरू नहुन्थ्यौं भन्नको निम्ति निष्पक्ष सक्रियताको अभ्यास गर्ने गरौं। त्यो अभ्यास पहिला मनबाट अनि घरबाट र समाजबाट। कार्यक्रमका अर्का साथी, हेलो
1: हेलो, नमस्कार हजुर।
0: नमस्कार,
1: म झापाको गौरीगंज वडा नम्बर 3 बोल्दैछु, शिवराज रिजाल हजुर।
0: रिजाल सर, स्वागत गरेर यहाँको विचार संक्षिप्तमा पाऊ, समय कम छ।
1: हजुर, म दुईटा कुरा मात्रै भन्न चाहन्छु। एउटा सरकारले के भनिरहेको छ भने भत्ता बुढा पेन्सनहरू खानेले खाइदिनुहोस् नखानेले नखाइदिनुहोस्। शिवजीका त 3 नेत्र हुन्छन् भने हामी त मान्छे नै हौ। मलाई एउटा साधारण पैसा आउँछ, कसैले मलाई दिन्छ, चाहे छोराले भनौँ चाहे छोरीले भनौँ, हामी घाम जान पाउँदैन, कतै जान पाउँदैन। मलाई मन लाग्यो भने त्यो पैसा म प्रयोग गर्छु, त्यहाँ मसँग माग्न आउने मान्छेलाई दिउँला, नभए कहीँनिर एउटा पार्टी पार्टी कहीँ एउटा केही सामानहरू कुनै ठाउँमा मन लाग्ला टुगे लिउँला। म त त्यो एउटा मैले पाउने भरत मोहन अधिकारीले त भत्ता बुझेका थिए भने लिनेले लिने नलिनेले नलिने भन्नु एउटा स्वाभाविक कुरा जस्तो लागेन। किनभने हामी हुन 70 वर्ष पुगिसकेकालाई कसैले दिएन भने कसले दिने? त्यो एउटा राष्ट्रले दिइरहेको चिजलाई पनि खानेले खानु नखानेले नखानु भनेपछि म खाँदिनँ, म खाना पुगिसकेछ भनेर भन्दैनन्, एक कुरा। दोस्रो कुरा के छ भने हाम्रा प्रधानमन्त्रीको उम्मेदवार जस्तो तरिका भएका हर्क साम्पाङज्यू भन्नुहुन्छ, म त कानुन बनाउने ठाउँमा बस्ने मान्छे, म त मोटरसाइकल एउटै हातले हाकेर हिँड्छु, म सेल्फी खिचेर हिँड्छु, मलाई कसले कारवाही गर्छ भन्ने मान्छे जस्ता पनि संसद भयो भनेदेखि त हाम्रो देशमा मान्छे नै छैनन् कि क्या हो? यस्ता पनि संसदलाई भोट दिएर जिताउने कस्तो खालको साथीहरू हुनुहुँदो रहेछ, तिनीहरूलाई त्यो हिसाबबाट त्यत्तिको पनि चिन्न सक्नु भएन छ। कानुन बनाउने भनेर आफैले आफूलाई घमण्ड गरेर देखाउने, कसले मलाई छुन सक्छ भन्ने? धन्यवाद, यस्तो अन्याय नहोस्।
0: सहभागी हुनुभयो शिवराज रिजाल, झापा गौरीगंजबाट टेलिफोन गर्नुभएको थियो। कार्यक्रम आवाज प्रसारणमा छ, तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ हामीलाई टेलिफोन गरिकन। एसईई र कक्षा 12 परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घड़ी पानीमा डुबाएर नष्ट गरिएको घटना विरूद्ध सिराहाका संयुक्त विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गर्नुभएको छ। विद्यार्थीहरूले सिराहा क्याम्पस अगाडिबाट जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गर्नुभएको हो। उहाँहरूले नष्ट गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, पीड़ित विद्यार्थीलाई न्याय दिन तथा सम्पत्तिमाथिको दमन बन्द गर्न माग गर्नुभएको हो। साथै विद्यार्थी संगठनहरूले प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई क्षतिपूर्ति तथा जिम्मेवार पक्षमाथि कानूनी कार्यवाहीको माग गर्नुभएको खबर छ। ज्ञापन पत्रमा संविधानले प्रत्याभूत गरेको सम्पत्तिको हक विपरीत कानूनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको भन्दै आपत्ति जनाइएको छ। विद्यार्थी संगठनहरूले परीक्षा अनियमिततामा संलग्नमाथि कानून बमोजिम कार्यवाही गर्न सकिने भए पनि निजी सम्पत्ति नष्ट गर्ने अधिकार नभएको बताउनु भएको थियो। स्मरण रहोस्, केही दिन अगाडिदेखि एउटा तस्विर भिडियो सामाजिक सञ्जालहरूमा व्यापक आइरहन्थ्यो कि प्रहरी प्रशासनको सहभागितामा त्यहाँ सयौं महँगा मोबाइल सेटहरू चाहिँ नष्ट गरिएको थियो। यो घटना अहिले निन्दाको विषय छ, खैर त्यहाँको विषयको तात्पर्य गहिराई के थियो त्यो वास्तविकता आम मानिससम्म आउनुपर्छ। गल्ती प्रशासनको हो कि विद्यार्थीहरूको हो, यसको तथ्य बुझ्नुपर्छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गएको चैतमा सम्पन्न एसईई तथा कक्षा 12 परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका करिब 500 मोबाइल फोन र स्मार्ट घड़ी नष्ट गरेको बताइएको छ। प्रशासनका अनुसार 7 आइफोन, 489 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा 5 स्मार्ट वाच बन्द गरिएको बरामद गरिएको थियो। तिनी बरामद गरिएका मोबाइल सेट स्मार्ट वाच चाहिँ नष्ट गरिएको, ती उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रुपियाँ भन्दा बढ़ी रहेको बताइएको छ। अहिले यो विवाद र चर्चाको विषय छ, यसको व्यवस्थित ढंगले सबैको चित्त बुझ्ने गरी निरूपण होस्। वास्तवमा कमी कमजोरी कसको थियो? कमी कमजोरी भएकै भए पनि मोबाइल फोनहरू फेरि प्रयोग गर्न सकिन्थ्यो, किन नष्ट गर्नु पर्थ्यो भन्ने अहिले त्यसको आलोचना टिप्पणीहरू भइरहेको छ।

0: हामी कहाँ बडा अनौठा दृश्यहरू हुन्छ, यो त संसारभरि हुन्छ होला, हामी कहाँ भएपछि त्यो नजिकबाट देखिने कुरा। कहिले कहिले किसानले सडकमा दुध पोखेको देखिन्छ, कहिले तरकारी फ्याँकेको, कहिले फलफूल फ्याँकेको, अनि कहिले आफूले लगाएको बाल बगैँचा नष्ट गरेको, यसका पछाडिका के कारण हुन सक्लान्। अनि एउटा अर्को, नेपालमा हाम्रो सांस्कृतिक हिसाबले पनि विभिन्न जात जातिले मदिरापान आफ्नो धर्म कर्म संस्कार कर्महरूमा उपयोग गर्ने गर्नुहुन्छ, त्यो त्यहाँ रहेर हेर्दा एक किसिमको सभ्यताभित्रको पनि प्रतीक मानिन्छ त्यसलाई। तर त्यसलाई अनर्गल प्रयोग गर्दा अथवा दुरूपयोग गर्दा, त्यो मादक रूपमा व्यापक सेवन गर्दा त्यसले समाजमा अस्थिरता निम्ताएको चाहिँ हो। तर नेपालमा मदिरा प्रतिबन्धित छैन, अनि गाउँघरका मदिरा नष्ट गरेर शहर बजार अथवा विदेशबाट ल्याइएका विदेशी कम्पनीका ब्रान्डेड मदिराहरू गाउँघरसम्म पुर्याएर बिक्री वितरण गर्नु, यो हाम्रो कस्तो अर्थनीतिभित्र पर्छ? कुन संस्कृतिलाई हामीले मलजल गरिरहेका छौं, अथवा हाम्रो उत्पादनलाई हामीले किन प्रमोट गरेनौं? यो बडा रोचक विषय छ। गाग्राका गाग्रा, कुलिनका कुलिन, हजारौं लिटर मदिरा नष्ट गरिन्छ। यदि मदिरामा अखाद्य प्रयोग गरेका छन् भने त्यसलाई नियमन गरी अखाद्य प्रयोग गरेको भनेर कार्यवाही गर्नुसम्म न्यायचित हुन्छ। तर मदिरा बारम्बार नष्ट गर्ने, मदिरा पकाउने भाँडावर्तन नष्ट गर्ने, एक किसिमको हामीले त्यसलाई नियमन गर्ने अथवा त्यस उपर खाद्य प्रविधिले गुणस्तरका हिसाबले
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार, सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचथल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज देवको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कार तैना रिपुमर्दन गण शान्ति सेना सातौं डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सुरज लानिछाने र मुनुस्को मिशन कंगोमा तैनात नर्सिङ दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका युट स्वर्गीय उपचित राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा प्रदान गरिएको प्रतिष्ठित ब्याज नम्बर 16 पदक समेत प्रदान गरिएको थियो। यसै गरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका 5 सैनिकलाई पदर पत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनात शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिंहदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सौदौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिंहदेललाई पदर पत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये सेनापति उपरथी श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले गण हाताभित्र श्री पाँच बडमहाराजा धिराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिग निर्माण गरेको छ। नवनिर्मित शालिग मध्यपश्चिम कीर्तनापति उपरथी श्री हिम्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिगमा सलामी समेत अर्पण गरिएको थियो। जलदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका छ बागारमा मेरथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयाथान निर्माण गरिएको हो। नवनिर्मित भुयाथानको मध्यपश्चिम प्रतनापति उपरति श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सुक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयाथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगढले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाप्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्ट सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति साक्रति श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी कीर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि कीर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको कीर्तनापति उपरति श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम कीर्तनामा जेठ 20 गतेबाट कीर्तनापति ट्रफी 2083 शुरू भएको छ। कीर्तनापति उपरति श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका कीर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको कीर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। कीर्तनापति उपरति श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। फुटबल स्थित मध्यपश्चिम कीर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको कीर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको कीर्तनापति उपरति श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले कीर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष कीर्तनापति ट्रफी प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, एक्वान्डो, जुडो, बक्सिङ, एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश भएका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण, 2 रजत र 2 काँस्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्ध भैरव गणका सेनानी श्री अनुप भण्डारी, राजदल गणका प्युठ नरेन्द्र सिंह धामी, नन्दबक्स गणका प्युठ वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की, महावीर गण रेन्जरका प्युठ सूरज सिंह, नम्बर 2 राजदल गणका प्युठ हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युठ पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। यस्तै महिला इपी टीमतर्फ गोर्खाली गुल्मकी अमलदार इन्दिरा पौडेल, सैनिक प्रहरीगणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणसेव गणकी प्युट मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले काँस्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले काँस्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाड़ीले 3 स्वर्ण, 7 रजत र 3 काँस्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी युथ प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लिन एण्ड जर्क तर्फ प्युठ प्रभा थारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्छ नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
0: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.mp मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
0: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
0: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
0: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
0: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
0: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
0: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
0: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
0: युनिटी जर्नल @nepalarmy.mil.mp मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री। संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक दमदार सरिना सापकोटा
3: र म प्राविधिक सुविधा सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
4: मेरो नाम अनिश शर्मा है। हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनुछ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा संचालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
5: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषयविज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थाले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सफल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित स्थापित यस संस्थाले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई स्वागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
3: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
0: प्रधान सेनापति प्रशंसा निशान, चीफ अफ द आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ द इयर अवार्ड, एनएआईएसएस ट्रफी, बेस्ट ग्रेजुएट अफ द इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसक पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
6: मेरो नाम चाहिँ सरिता सुवेदी, एमएससीएचएस कलेजको फिफ्थ ब्याच स्टुडेन्ट सीएमएस। अहिले चाहिँ म प्रिसाइडेन्सीको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा पाँचवटा फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचरहरू, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दा चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डन पिरियड भन्छु, त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नुभयो भने फ्युचर राम्रो भइहाल्छ।
7: आशिका सुवेदी, म चाहिँ पिसिएलई फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 पुरस्कृत भए। पहिला चाहिँ त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जो चाहिँ मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइज चाहिँ खास मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, उहाँ टिचरहरूले एकदमै हेल्प गर्नुभयो। समिति श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा इलेभेन्थ ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वान्वित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सिस्टेन्टली मेहनत गरिरहेको छ भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वान्वित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुनु पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
3: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य प्राविधिक सहायकी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
8: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जिरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्युसन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं।
9: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा वीरगति प्राप्त शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की,
10: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। त्यो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादाक्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समाहित गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो यस संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त कोट मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जुन चाहिँ 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय जस्तै त्रिभुवन विश्वविद्यालयबाट भर्ना भई हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 10% माने यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
3: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएस, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना, नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
9: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षा सँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रति श्री पुरुषोत्तम खड्का,
11: यहाँको जहाँसम्म व्यवस्थापन के कस्तो छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति सिक्ने हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिएर एक्स्ट्रा एक्टिभिटिजहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलिक बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि स्टुडेन्टहरू धेरै नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
3: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
9: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाईमा पर्ने गरेको छ।
4: सञ्जीव प्रसाद रतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीपीएसको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्य सोलुकुम्बुमा जनस्वास्थ्य अधिकारीको रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भनेको चाहिँ एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन यहाँको इन्भाइरोमेन्टमा पढ्नु पाउनु अनि एकदमै राम्रो पहिलेदेखि सुन्दै आएको एकदम राम्रो एजुकेसन छ राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मनपर्ने भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको छु। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
3: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
9: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
12: आठौं ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयं रूममा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उनलाई विश्वास छ तपाईँ भर्ती भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी भर्ती गर्ने परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यसप्रति चाहिँ म एकदम कृतज्ञ नै ज्ञापन गर्न चाहन्छु।
3: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबुत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख समोद आचार्य बताउनुहुन्छ।
13: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउने जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमबीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमबी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमपीएम एमसीएस प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा सामेल हुन पाउँछन्।
9: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरति प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
14: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन जेनरल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएच का कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
3: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्। शुभकामना।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बत्काईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: यसलाई कारबाही गर्न माग
1: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन. यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्मान्य सभा.
0: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष पशुमाथि हुने कुर व्यवहार नियन्त्रण गर्न आवश्यक पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी.
2: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई एउटा विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ.
0: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32. आधुनिक समाजमा पर्यावरण प्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ. जलवायु परिवर्तन प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ. फिनल्याण्ड डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्. त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ. त्यसैले शिष्टाचार मानिसबीचको व्यवहार
3: निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ. आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो. तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनैतिक विवादले संसदको नियमित काम प्रभावित बनाएको हो. विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नु पर्ने अडान कायम राखेका छन्. यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्.
4: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर छाता याचन सहित त्यो रेकर्ड हटाउने काम गरौं. त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौं. तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियो.
5: उहाँले आफ्नो भनाइ सच्याउनुहोस्, हामी यो माग राख्न चाहन्छौ. त्यो कुरा नसच्याइन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ.
3: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ. संसद अवरूद्ध हुँदा विधेयकहरू नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्. राजनैतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखेदा निकास अझै अनिश्चित बनेको छ. विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो. राजसभा सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो. तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो. विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्. आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्. नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो. राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चोहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो.
1: बजेट भन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन. यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्मान्य सभा.
3: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ. तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो. तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो. तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले नै तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सरकारले विधेयकहरू ल्याइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानून बमोजिम नै 15 गते दर्ता हुने हो। 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थ विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर 15 गते त टेबल भयो तर 17 गतेतिर चाहिँ त्यो त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
3: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ, कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो।
7: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो, प्रस्तावलाई चाहिँ एडिटेड गर्ने या त्यसलाई चाहिँ सेन्सन गर्ने या कर्गतहरू परिवर्तन गर्ने सबै जनताका
8: प्रतिमा सम्बन्धी समाधान गर्न बित्तिकै त्यहाँका सबै कुराहरू
3: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
8: सीमा सम्बन्धित समाधान गर्न बित्तिकै त्यहाँका सबै कुराहरू समस्याको निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठकबाट होइन आजको बैठकले चाहिँ हामीले चाहन्छौँ कि यो समितिको बैठकले दुवै जिल्लामा जुन पहिलो पहिलो दुवै जिल्लाहरूको चाहिँ यो जुन समस्या बढ्दै गएर चाहिँ यसको निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि नानीहरू ठुलो भयो जस्तै उहाँहरूको पहिलो उहाँको बिचमा चाहिँ समन्वय कायम गर्नु पर्यो पहिले र त्यसको समाधानसँग निरन्तर हामी जारी रहनु पर्यो।
3: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खारपुनाथ गाउँपालिका 2 थालीका स्थानीय बीच विवाद शुरू भएको थियो। विवादमा कुटपीट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टी कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको 5 वर्ष भन्दा बढ़ी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले 3 पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब 1.5 वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055मा नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
9: त्यो मसौदा बन्ने क्रममा छ होइन, भएको ऐनमा राखेर पशु पशु संस्था पशु सेवा ऐन छ, त्यो ऐनमा पशुपालनका विषय पनि राख्नुपर्छ भन्ने किसिमले एकचोटि ऐन बनाउने भन्ने किसिमको कुराहरू भयो। त्यसका मसौदा चाहिँ के अरे बनाउने क्रममा छ, मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, कोषमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
3: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेह श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 199 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
0: डडेलधुराको अमरगढ़ीमा जंगली जनावरको आतंकले किसानहरूलाई हैरानी।
10: बानर लाग्छ यहाँ, छोड़ पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छ, ठ्याक्का यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छ बढी जसो, एकजनाले पोखरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
0: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्ट सँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रामे यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी जलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दूतावास आतंक बढ़दै जाँदा किसान हैरान भएका छन्। आलू लगायतका तरकारी बालीमा बाँदर, बँदेल, जुम्सी, छाडा चौपायले क्षति पुर्याउन थालेपछि खेतबारीमै कठपुतली टाँगेर बाली जोगाउने प्रयासमा किसानहरू जुटेका हुन्।
16: जंगली जनावर तथा छाडा पशु चौपायाको आतंक बढ़दै जाँदा डडेलधुराको अमरगढ़ी नगरपालिका क्षेत्रका किसानहरूले पुराना कपड़ा टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। टिनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढ़ी नगरपालिका एकी चन्द्रिका एरले छाडा पशु चौपाया बाँदर र बदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
17: छडुवा गाईले सताइहाल्छ कि दुन्छन् खान्छन् आदि वन जंगल छाडिदिन्छन् घरतिर आउँछन् समस्या धेरै छ गाईले।
16: जंगली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर दुम्सी र बदेलले विशेष गरी तरकारी फल्ने बेला बढी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
10: जंगल जनावरको समस्या भन्न लाग्छ यहाँ अनि सौड पनि आउँछ कहिले काहीँ बनिएल पनि लाग्छन् ठ्याक्का यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो त्यहीबाट जोगाउनु पर्छ एकजनाले पोरी बस्नु पर्छ त्यसको लागि समस्या छ।
16: रातिको समयमा दुम्सी र बदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायाले पनि खेतबारीमा पस्दै आलु लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी
18: जंगली जनावरको क्षति न्यूनीकरणको लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिकाको न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्रमा हाम्रो जो वर्षको चालु आएको बजेट पनि 10 लाख मात्रै छ पालिका कृषिले गरेको त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार कार्यक्रम गर्न सकेका छैन।
16: किसानहरूले जंगली जनावर नियन्त्रण घेरबार कार्यक्रम तथा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जंगली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाइ, श्रमिक अझै समस्यामै।
19: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको यो टाइम अनुसार त धेरैको त मिल्दैन त्यो कारणले पनि कठिनाई आइरहेछ नि तपाईँको।
0: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352-5224-353।
23: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
24: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढ़ी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाड़ी मुलुक मलेसिया दक्षिण कोरिया तथा अन्य देशहरूमा कार्यरत श्रमिकहरूले स्वास्थ्य समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास शुरू गरेको 5 वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरूदत्त सुवेदीसँग कुराकानी गरेका छौं।
19: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेका छौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डाक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ। यसमा विशेष गरेर फोनभन्दा वाट्सएप, इमो लगायतका भाइबर, मेसेन्जर, सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी वाट्सएपहरूमा बढी आउँछ। किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो, ऊ पनि भयो होइन, त्यही हिसाबले
1: गर्दाखेरि
19: भिडियो कल गर्न सकियो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइरहेका छौँ र विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसलाई सम्बोधन गर्न सक्नुभएन भने अर्को डाक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेको छौँ भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10 to 5 नै छ होइन। त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 ऊ गर्ने र यसमा चाहिँ साइको सोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने चाहिँ मनोसामाजिक भनेर, किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे। मान्छे कसैलाई त्यस्तो घटना घटाउँ भन्ने आफूलाई लाग्छ भने पनि पख भनेर काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल नै लागेकोलाई पनि फर्काउने त्यो खालको लाइभ गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलहरू पनि थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिन अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
1: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ। विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
19: होइन, देश भन्ने त छैन तपाईँको, सबै जुन देशबाट आए पनि हाम्रो चाहिँ जुनसुकै देशबाट फोन आउन सक्छ, जुनसुकै देशबाट उहाँहरूले मेसेज लेख्न सक्नुहुन्छ, ऊ गर्नुहुन्छ।
1: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छ?
19: अरूले पनि जसले पनि गर्न सक्नुहुन्छ। अब तपाईँ श्रमिक हो कि होइन, तपाईँको पासपोर्ट के हो, श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ, जसले पनि गर्न सक्नुहुन्छ। अब यसलाई अझ हामी थप प्रायोरिटी बनाउन लागिरहेको छ
1: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा लिन
19: सक्नुहुन्छ।
1: अहिले फोनहरू कतिका आउँछन्?
19: होइन, फोनहरू चाहिँ आइरहेको छ, फोनहरूमा भन्दा नि मैले भने नि त्यही वाट्सएप लगायत मेसेन्जर लगायत
1: फोन, मतलब वाट्सएपमा पनि फोनै गर्ने, कलै गर्ने, त्यही मेसेन्जरमा सबैमा
19: ती खालका कुराहरू चाहिँ छ।
1: तथ्याङ्क हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए, यो वर्षको केही तथ्याङ्क आइसकेको
19: आइसकेको छ? अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
1: त्यो संख्या साह्रै न्यून भयो। वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नै यो वर्ष गत वर्ष 8 लाख पुगे भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो। यसलाई त विस्तार गर्नुपर्ने रहेछ, किनभने सरकारको सोच राम्रो छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले शुरू गरियो नि। तपाईँले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए, यो वर्षको केही तथ्याङ्क आइसकेको
19: आइसकेको छ? अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा
1: अहिलेसम्म
19: 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
1: त्यो संख्या साह्रै न्यून।

0: यहाँले भने जस्तै यो एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एकदम जायज विषय हो। अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको यो टाइम अनुसार त धेरैको त मिल्दैन त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको
1: विशेष गरी अमेरिकी अनि अस्ट्रेलिया
0: टाइम मिल्दैन यता राति हुन्छ उता ऊ हुन्छ त्यो हिसाबले पनि एउटा बाधा भइरहेको छ भन्ने हामीले महसुस भएको छ। त्यही भएर यसलाई हामी 24/7 24 hours बनाउँदैछ। त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको। अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाई छ हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लागिरहेको छौँ। जस्तो यहाँ काउन्सिलिङ त गर्यो होइन, काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त अहिले काम गर्ने भयो त बिरामी भयो त औषध उपचारको मेडिकलका कुराहरू भए अब ठ्याक्कै यहाँको बाट त्यो सिफारिस गरेर डक्टरले अब यो फलानु औषधि खानु भनेर त्यो औषधि नि पाइँदैन
1: पाइएन।
0: अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेको छौँ भने यो महत्वपूर्ण जुन हुन्छ नि ठुल्ठूला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया युएई खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठुल्ठूलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेस्क्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने त्यो कारणले पनि एउटा घट्नुको कारण त हो कि तपाईँ
1: अब कुरा मात्रै चलेको हो तर तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ डक्टरको विषयमा
0: पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था। त्यस कारण कम्युनिटीको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डक्टर देखाऊ भन्ने त म डक्टरै देखाउने भाषामै समस्या छ त्यहाँ जान सक्ने पनि समस्या छैन नि त। त्यस कारण त्यो विषयमा पनि हामी लागिरहेको छ त्यो भयो भने यो संख्या पनि बढ्छ अझ थप प्रभावकारी पनि हुन्छ भन्ने छ।
1: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त
0: कतिपय त्यो पनि हुन सक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
1: धेरै भरभरे आयो भने हामी धान्न सक्दैनौँ कि भन्ने पनि होला तपाईँहरूलाई
0: हुनुपर्ने हो त्यो हिसाबले चाहिँ नभएको हुनसक्छ। अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ।
2: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मगालेले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुजन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 भन्दा बढ़ीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स छनौट जितेको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु। नमस्कार, शुभरात्री।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नुलाई? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू बन्छ
5: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
4: बाटो बन्छ

0: समयमै भन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड।
6: जलजला ट्राफिक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
7: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
8: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 72।
9: कंग्रेसका 5, लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको इन्ट्री।
10: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको प्रष्टीकरण, अझै भरि सिलिण्डर ग्यास दिन सकिने अवस्थामा रहेको आयल निगमको जवाब।
9: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध शुरू, दुई देश बीचको तनाव चर्किदा तेलको मूल्य बढ़्यो।
10: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई, फाइनलमा हङकङ 19 रनले पराजित।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
9: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार एकपछि अर्को विवादमा परेको छ। नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरोध जारी राखेका विपक्षी दलले अर्थमन्त्रीमाथि संसदीय समिति गठनको अर्को माग अघि सारेका छन्। संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका 16 पेज हटाएर अर्थ मन्त्रालयले विधेयक संशोधन गरेपछि विपक्षी दलले आर्थिक अपराधको संज्ञा दिएका छन्। करका दर हेरफेर गरिएको भन्दै विपक्षी दलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देमाथि संसदीय छानबिनको माग गरेका हुन्। प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदले करको दर हेरफेर गरेर बीयूआईडी गाड़ी मार्फत ठूलो घोटाला गरेको भन्दै अर्थमन्त्रीमाथि छानबिनको माग गरेका छन्। यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा भएको समिति गठनको सन्दर्भ उल्लेख गर्दै विपक्षले अहिले पनि सही प्रकृतिको समिति बनाउनु पर्नेमा जोड़ दिएका छन्। संसद बैठकपछि नेकपा एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले संसदको क्षेत्राधिकारभित्र रहेको विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु आर्थिक अनुशासनको गम्भीर उल्लंघन भएको बताउनु भएको छ। संसद छलेर करका दर हेरफेर गर्नुलाई आर्थिक अपराध भन्दै उहाँले अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो।
12: आर्थिक वर्ष 79
5: एनसीको बजेटमा पनि यस्तै विवाद भएको करको दर हेरफेर भएको सन्दर्भ अनाधिकृत मान्छेलाई प्रवेश गराएको सन्दर्भसित जोडेर भएको थियो र त्यतिखेर संसदीय विशेष समिति पनि बनेको थियो यसपटक पनि जे प्रश्न आर्थिक विधेयकसित जोडेर आएको छ त्यो विषयमा निरूपण गर्नको निम्ति सत्य तथ्य पत्ता लगाउनको निम्ति एउटा संसदीय समिति गठन गर्नुपर्छ भन्ने माग छ
9: विशेष गरी चिनिया विद्युतीय सवारी साधन बीवाईडीको कर हेरफेरमा चरम घोटाला भएको दावी गर्दै उहाँले यसलाई नीतिगत नभई नियतगत भ्रष्टाचार भन्नुभएको छ
5: जहाँसम्म चाइनिज यो बीआईडी गाडीको सन्दर्भसित जोडिएर भएको घोटाला हो त्यहाँ चरम घोटाला भएको छ यसको सत्य तथ्य बाहिर ल्याउनुपर्छ यो नीतिगत भ्रष्टाचार होइन नियतगत भ्रष्टाचार हो भन्ने कुरा हामीले ठोकेर भनेका छौँ
9: आज बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर बीवाईडी गाड़ी भित्राउनेको कन्फ्लिक्ट एण्ड इन्ट्रेस्ट हो कि होइन भनेर सोध्नुभयो
12: सूचना लिक भएर 753 गाड़ी केरला नागाबाट भित्रिन्छ 14 गते भन्सार पास गरिन्छ 20 गते गाड़ी आउँछ अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो सुवाहोड चाहिँ कल्ले भयो अनि सरकारले छानबिन समिति बनाउँछ बडा गजबको आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ हामीलाई थाहा छैन बजेट भन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्मान्य सभा महोदय आज कसको आधारमा यो गरियो यसको जवाब अर्थमन्त्रीले संसदमा दिनुपर्छ
10: एमाले र रापरपाले अर्थमन्त्रीबारे संसदीय समिति गठनको माग गर्दा कंग्रेस भने प्रधानमन्त्रीकै अभिव्यक्ति सच्याउनेमा केन्द्रित देखिएको छ संसद अधिवेशन शुरूदेखि प्रधानमन्त्री खोजेका विपक्षीलाई सभामुखले प्रधानमन्त्रीको उपस्थितिका लागि रूलिङ गर्न सक्नु भएको छैन कंग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने अवसर दिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो
13: संसदप्रति उत्तरदायी भएर प्रधानमन्त्रीज्यूले आफ्नो प्रस्तीकरण दिनुपर्छ संसदलाई कहाँ कहाँ नेपालले भारतको भूभाग मिचेको छ त्यो कुरा प्रष्टताका साथ भन्नुपर्छ नेपाली कांग्रेसको तर्क यही नै हो र नेपाली कांग्रेस मर्यादित भएर संसदलाई अझै परिष्कृत बनाएर तपाईँलाई नै शक्तिशाली बनाएर सभामुखज्यूलाई नै मानेर अगाडि बढ्न सदैव तयार छ
10: त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सम्मले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म अवरोध नहट्ने बताउनु भएको थियो त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक चलाउन सहमति नभएपछि सूचना टाँस गरी भोलिसम्मका लागि धकिलिएको छ बिहान 11 बजी बोलाइएको बैठक सभामुख छलफलमा जुटेपछि 2 घण्टा ढिलो गरी शुरू भएको थियो
9: प्रधानमन्त्रीले सदनमा बोलेपछि पनि विपक्षीले अवरोध कायम राखेका छन् राष्ट्रपा सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणमा गएपछि संसद बैठक करिब 1 साता स्थगित गरियो यसबीचमा सभामुख र प्रधानमन्त्रीले सदन सञ्चालनका लागि कुनै पहल नगरेको विपक्षीको आरोप छ आज बिहान राष्ट्रपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सदन सञ्चालनका लागि पहल थालेपछि नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सकारात्मक कदम भन्नुभएको छ आजको प्रतिनिधि सभाको बैठकमा उहाँले पछिल्लो 1 साता संसद स्थगित गरेर सरकारले डेडलकको अवस्था सिर्जना गरेको भन्दै सत्तारूढ दलका सभापतिले भए पनि संवाद शुरू गर्नु सकारात्मक शुरूआत हो भन्नुभयो
14: आज सत्तारूढ पार्टी राष्ट्रपाका सभापतिजीले सर्वदलीय बैठक आयोजना गर्नुभयो राम्रो छलफल पनि भयो सकारात्मक शुरूआत पनि भएको छ र हामीलाई के विश्वास छ भने प्रतिपक्ष दलहरूको तर्फबाट आफ्नो दलतर्फबाट भन्नुपर्दा संसद नियमित रूपले चलोस् बजेटका विनियोजनहरूमाथि छलफल गर्नुपर्नेछ अरू अरू विषयहरू छन् त्यसै गरी मन्त्रालयगत विनियोजनहरूमा छलफल गर्नुपर्छ त्यो क्रम नियमित चलोस्
9: बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष वा सभापति सहित 2-2 जनालाई आमन्त्रण गरिए पनि शीर्ष नेता सहभागी भएनन् बैठकमा कंग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङडेम्बे नेकपाबाट सहसंयोजक माधव कुमार नेपाल राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन एमालेबाट प्रमुख सचेतक एन महर जसपाबाट सुरेन्द्र कुमार झा लगायत नेताहरू सहभागी हुनुभयो अर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठकमै बहिष्कार गरिदियो कंग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा जानु भएन। नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्ड भने हाल बिरामी हुनुहुन्छ। सर्वदलीय बैठकमा राष्ट्रपतिले प्रधानमन्त्रीको अभिव्यक्ति र भारत भ्रमणबारे सभापति लामिछाने र परराष्ट्र मन्त्रीले सदनलाई जानकारी दिने बताए पनि विपक्षी दलले प्रधानमन्त्रीले नबोलेसम्म सदन चल्न नदिने बटम लाइन सुनाएका थिए। लामिछानेले प्रधानमन्त्री संसदमा उपस्थित नहुने बताएपछि विपक्षीले अवरोध कायम रहने जनाए। सत्तारूढ राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सदनको अवरोध हटाउने विषयमा विपक्षी दलसँग थप छलफल हुने बताउनु भएको छ।
15: अरू विषयमा त लगभग अगाडि बढेर टुङ्गिसकेको अवस्था छ। भारत भ्रमण समसामयिक राजनीतिको विषयमा चाहिँ छलफल निष्कर्षमा पुगेको छ र अहिले सदनमा जुन अवरोध छ त्यो सदनको अवरोध हटाउने विषयमा चाहिँ छलफल धेरै अगाडि बढ़िसकेको छ। केही कुराहरू चाहिँ अझै बाँकी हो कि भन्ने जस्तो देखिन्छ।
10: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। मुख्यमन्त्री शाहले कंग्रेसका तर्फबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गर्नुभएको हो। कंग्रेस संसदीय दलको निर्णय अनुसार आज मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रम सिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राणा र सो मन्त्रालयको राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गर्नुभएको छ। यो सँगै बहादुर सिंह थापा, मेघराज खड्का र शिवराज भट्ट मन्त्रीबाट तथा सरस्वती खड्का र प्रकाशबम राज्यमन्त्रीबाट विदा हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजीर मियाले शपथ ग्रहण गराउनु भएको छ। प्रदेश सरकारमा नेकपा एमाले भने आफ्ना मन्त्रीहरूलाई फेरबदल नगर्ने भएको छ। कंग्रेसले मुख्यमन्त्री बाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्दा सत्ता साझेदार एमाले भने तत्काल मन्त्री फेरबदल नगर्ने निर्णयमा पुगेको हो। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बजेटको मुखमा मन्त्री फेर्नु उचित नभएकाले एमाले यसबारे छलफल नै नगरेको बताउनु भयो।
16: यो बजेटको बेलामा यस्तो कुरा गर्नुहुन्न भन्ने भयो। हामीलाई पनि यो ठिकैको कुरा पनि लाग्यो। संसदीय दलमा कुनै छलफल नै कहिले नगरालाई बाहिर आफै हिजो अस्तिदेखि नै पेपरबाजी गरेर गर्ने कुरा गरे थाहा पनि छैन। हाम्रो कुनै निर्णय त्यसो भएको पनि होइन।
9: लुम्बिनी प्रदेशमा पनि 5 जना मन्त्री थपिएका छन्। नवनियुक्त 5 मन्त्रीले आज शपथ लिए। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरतीले बुटोल स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीलाई शपथ गराउनु भएको हो। एमालेबाट रूपन्देहीका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घा खाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्न प्रसाद खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री चेतनाथ आचार्यले 20 गते सिफारिश गरे पनि मुख्यमन्त्री लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरती मगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीको शपथ आज भएको हो। नेपाल परिवेशमा वीरगंजका मेयर सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। कंग्रेसले सोध्यो चुनावमा असहयोग गरेको भन्दै पूर्व मन्त्री सहित 3 जनालाई स्पष्टीकरण। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशी तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
18: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
19: सुरक्षा घरको साथ जीवन
20: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
9: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
10: सातामा दुई दिन सार्वजनिक बिदाको उपयोगिताबारे बहस शुरू भएको छ। सरकारले गत चैत 22 गते इन्धन खपत घटाउने भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। विशेष गरी पश्चिम एशियामा देखिएको तनावका कारण इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था लागू गरिएको हो। तर दुई दिन बिदा प्रणाली प्रभावकारी नभएको भन्दै अहिले विभिन्न तहबाट प्रश्न उठ्न थालेका छन्। माधव तिमल सिन्हाको एक सामग्री।
21: आइतबार पनि बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन गर्न विद्यालयदेखि निजी क्षेत्रले आनाकानी गरिरहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नै आइतबार बिदा दिन उपयुक्त छ त भनेर सुझाव मागेपछि प्रदेश नै बिदा दिन तयार नरहेको बुझिएको छ। केही स्थानीय तहका विद्यालयमा आइतबार पठन पाठन जारी रहेको पाइएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनपेप्सनका महासचिव प्रकाश खड्काले संघीय र स्थानीय सरकार बीचको द्वन्दको मारमा निजी विद्यालय परेको टिप्पणी गर्नुभयो। उहाँले निजी विद्यालयले आफू खुसी नियम बनाउन नसक्ने भन्दै आफूहरूले सरकारले तय गरेका नीतिको कार्यान्वयन मात्रै गर्न सक्ने बताउनुभयो।
22: एउटा स्थानीय सरकार र अर्को चाहिँ तपाईँको संघीय सरकार बीचको द्वन्दको मारमा चाहिँ अहिले निजी विद्यालयहरू पर्या हो। यसमा हाम्रो चाहिँ भूमिका केही पनि हुन्न। हामी एकदमै त्यो इम्प्लिमेन्ट गर्ने निकाय मात्रै हो। हामीले नियम बनाउन सक्दैनौँ, हामीले बनेको नियमलाई इम्प्लिमेन्ट गराउने हो। त्यसैले अहिले हामी कन्फ्युजनमा छौँ।
21: निजी क्षेत्रका प्रतिनिधि तथा उद्योगी व्यवसायी विनोद सेडाईले सरकारी कार्यालयको कार्य समय प्रभावकारी रूपमा कार्यान्वयन नभएसम्म दुई दिने बिदाको उद्देश्य पूरा नहुने बताउनु भएको छ। उहाँले बैंकिङ बाहेक अरू निजी क्षेत्र आइतबार पनि अधिकांश समय नियमित सञ्चालन भइरहेकाले व्यवहारमा अपेक्षित परिवर्तन नदेखिएको धारणा राख्नुभयो।
23: कानुन त कसैले बन्द गर्नलाई रोकेका छैनन् कि बन्द गर्नुपर्छ। त्यसले गर्दाखेरि सबै किनकि या त अफिस आवर्स सरकारी जस्तो एक्सटेन्ड गर्नु पर्यो। एक्सटेन्ड नगरेपछि अन्दाजी 10-6 जुन काम गर्छ त्यो त सबैले गरिराख्यो। त्यो 10 त नो गरेका छैन मान्छेले क्षेत्रमा प्राय जस्तो।
21: केही दिनदेखि सामाजिक सञ्जाल र केही संचार माध्यममा आइतबारको विदा हटाउन लागि भन्दै चर्चा भइरहेको छ। सरकार भने हालका लागि आइतबारको सार्वजनिक विदा यथावत रहने बताउँछ। प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले संचार माध्यममा आएका समाचार भ्रामक रहेको बताउनुभयो। उहाँले दुई दिने विदाले इन्धन खपत घटाउन सहयोग पुगेको दावी गर्दै तत्काल निर्णय पुनरावलोकन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
24: दुई दिन बिदा हुने बित्तिकै स्वाभाविक रूपले इन्धन त कटौती भएकै छ। विगतको तुलनामा चाहिँ कटौती भएको देखियो। खास यो इन्धनको मूल्य बढेको चरम रूपमा बढेको अवस्थामा आएको हो त्यो दिन है। त्यसले गर्दाखेरि ठिकै
9: पश्चिम एसियामा जारी तनावका कारण नेपाली बजारमा शुरू गरिएको आधा सिलिण्डर ग्यास बिक्री व्यवस्था अझै कायम छ। हाल बजारमा आधा सिलिण्डर ग्यासको मूल्य 1,080 रूपियाँ र भरि सिलिण्डरको मूल्य 2,160 रूपियाँ तोकिएको छ। दैनिक करिब 1,00,000 सिलिण्डर बजारमा जाने भएकाले 7.1 केजी अर्थात आधा सिलिण्डर व्यवस्थाले ठूलो अतिरिक्त लागत थपिएको व्यवसायहरूको गुनासो छ। आधा सिलिण्डर ग्यास बिक्री गर्दा आयल निगमलाई मासिक 68 करोड घाटा परेको जनाइएको छ। तर आयल निगम भने तत्काल भरि सिलिण्डर दिन नसकिने अवस्थामा रहेको बताउँछ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
0: भारतबाट ग्यास आयात प्रभावित हुने सम्भावना देखिएको भन्दै नेपाल आयल निगमले गत फागुन अन्तिम सातादेखि खाना पकाउने ग्यास आधा सिलिण्डरमा बिक्री गर्न थालेको थियो। इण्डियन आयल कर्पोरेशनबाट नियमित आपूर्ति भइरहेको अवस्थामा पनि भरि सिलिण्डर ग्यास बिक्री खुल्ला नहुँदा लागत अनावश्यक रूपमा बढ़िरहेको उपभोक्ता अधिकार कर्मीहरूले बताउने गरेका छन्। अहिलेको व्यवस्थाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमी सिन्हाको भनाइ छ।
1: बिग्रिएको अवस्थामा विशेष गरी उपभोक्ता चिन्ता कुरा हुन्छ भने एउटा अधिकार कर्मीको रूपमा म कहाँ 14.1 केजीको सिलिन्डर एकपटक पुगेर ल्याउँदै गर्दा र घर नजिकको दिदीले मलाई 100 रुपियाँ ल्याइदिन्थ्यो भने 7.1 केजीको सिलिन्डर ल्याउँदै गर्दा पनि उसले पनि 100 रुपियाँ लिन्छ भनिसकेपछि मैले महिनामा 2 सिलिन्डर परेको गर्दा 1 पैसा तिर्नु परेको अवस्था छ।
0: अध्यक्ष तिमी सिन्हाले भरि सिलिन्डर वितरण गर्दा उद्योगी व्यवसाय र उपभोक्तालाई फाइदा नै पुग्ने भन्दै भरि ग्यास वितरण गर्नुपर्ने बताउनु भयो।
1: अहिले चाहिँ तत्कालीन अवस्थामा 1 पैसा तिर्नु परेको छ, 1 बढाउनु भइरहेको कारणले गर्दा फेरि कक्षाले 14.2 केजीको ग्यास सिलिन्डर
0: नेपाल आयल निगम भने मध्य पूर्वको द्वन्दका कारण प्रभावित बनेको आयात अहिले पनि कायमै रहेकाले तत्काल पुनर्विचार गर्न नसकिने बताउँछ। नेपाल आयल निगमको एलपीजी विभागका प्रवक्ता मनोज ठाकुरले अहिले पनि बजारमा ग्यास अभाव कायमै रहेकाले आयातमा सहजता सुनिश्चित नहुँदासम्म भरि सिलिण्डर ग्यास वितरण गर्न नसकिने बताउनुहुन्छ।
2: हामीले 100% आयात गरेर ल्याउँछौँ, हामी जुन मुलुकबाट ल्याउँछौँ उसले पनि 60% आयातै गर्ने हो। यहाँलाई पनि जानकारी नै छ, अब न्युजमा चाहिँ इरान र युएसको फेरि हिजो छ र हामीले चाहिँ पहिला चाहिँ सप्लाई कसरी शिक्षा नभइकन यसरी सौदामा जाँदाखेरि त्यसले बजारमा चाहिँ बजारलाई चाहिँ बिगार्छ भन्ने चाहिँ पहिला चाहिँ बुझ्न जरुरी छ।
0: उपभोक्ता र व्यवसायीहरूको यो गुनासो स्वाभाविक रहेको बताउँदै त्यसको समाधानका उपाय बारे पनि निगमले आवश्यक छलफल गरिरहेको प्रवक्ता ठाकुरले बताउनु भयो।
2: 7.1 हामीलाई समस्या सहज भइरहेछ भने कसैलाई यसमा तपाईँ कुनै उद्योगीलाई अथवा व्यवसायले अप्ठ्यारो परेको छ भने त्यो विषयमा छलफल भइरहेछ। मुख्य कुरा त हामीले सप्लाई हेर्नु पर्यो।
10: वर्षाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरू विरूद्ध आरोप पत्र दायर गरेको हो। अरूकी छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरू विरूद्ध आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। मेयर सिंहले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर 10 की रीता भट्टराईकी छोरी रूबिना श्रेष्ठलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाउनु भएको थियो। यस कार्यका लागि उहाँले स्थानीय जनप्रतिनिधि र कर्मचारीसँग मिलोमतो गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 2071 साल कार्तिक 20 गते वीरगंज महानगरपालिका वडा नम्बर 3 को कार्यालयमा रूबिना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो। सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिश गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट 2075 साल साउन 13 गते रूबिनाको नाममा नागरिकता जारी गरिएको थियो। अख्तियारले मेयर सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी मतियार बनेको आरोप लगाएको छ। त्यसै गरी तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानी जानी गलत सरकारी कागजात जन्मदर्ता र नागरिकता सिफारिश तयार पारेको आरोप छ। गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
9: नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व मन्त्री एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संघका सभाका 3 नेतालाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ। समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संघका सभा जिल्ला कार्य समितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थल कुमार लिङ्खालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको 5 दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ। केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरद्वारा हस्ताक्षरित छुट्टा छुट्टै पत्र मार्फत उनीहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउँदै स्पष्टीकरण सोधिएको हो। उनीहरूमाथि पार्टी उम्मेद्वार विरूद्ध अन्तर्घात गरेको र विपक्षी दलका उम्मेद्वारलाई चुनावमा विजयी गराउन भूमिका खेलेको आरोप छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: स्टेशन खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन सत्ता लामो विदापछि सर्वोच्च अदालतमा फर्कनु भएको छ उहाँ आजदेखि काममा फर्कनु भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ आज उहाँका दुईवटा इजलासको जिम्मेवारी तोकिएको थियो न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएपछि जेठ पाँच गते मल्लले कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफैले आफ्नो 20 दिनको विदा स्वीकृत गर्नुभएको थियो
3: अत्याधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाभित्रका विद्यालय भोलिदेखि 4 दिन बन्द हुने भएका छन् यस्तै कोहलपुर नगरपालिकाले पनि आजदेखि 3 दिनसम्म विद्यालय बन्द गरेको छ राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले हुम्ला र बाजुराको सीमा विवादको कारण उब्जिएको समस्या समाधानका दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ समितिको आजको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासनलाई सम्बन्धित निकायबीच वृहत छलफल गरी दीर्घकालीन उपाय अपनाउन भन्नुभएको हो छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानी सैनमा चर्किएको विवाद अहिले सामान्य भएको जानकारी गराउनु भएको थियो
4: प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले बजेट अभावमा देशभरका 263 स्थायी प्रहरी चौकी पुनर्निर्माण गर्न नसकेको बताउनु भएको छ राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा कार्कीले जीर्ण रहेका प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको बताउनु भएको हो उहाँले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको भन्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न
3: साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नेप्से पुरुष परिसूचक 20.27 अंकले घटेको छ यससँगै नेप्से 2735 बिन्दुमा कायम भएको छ शुक्रबार पनि नेप्से 11.37 अंकले घटेको थियो आज गत शुक्रबारको तुलनामा कारोबार रकम पनि घट्यो शुक्रबार 5.61 अर्ब कारोबार भएको बजारमा आज 4.08 अर्ब मात्रै शेयर किनबेच भयो आज 41 कम्पनीको शेयर मूल्य बढ्दा 223 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार युद्ध विरामको 2 महिनापछि इरान र इजरायल बीच फेरि युद्ध शुरू भएको छ इरान समर्थित हिजबुल्ला लक्षित गरी इजरायलले लेबनानको राजधानी बेरुतमा हमला गरेपछि इरानले इजरायलको तेल अभिवमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्स आईआरजीसीको एरो स्पेस फोर्सले अपरेशन नसर शुरू गरेको भन्दै इजरायलका दुई प्रमुख राजनीतिक सैन्य अखडाहरू नेभा टिम र तेल नोफलाई निशाना बनाएको बताएको छ त्यसको जवाफमा इजरायलले आज दक्षिण पश्चिम इरान स्थित महसहर मेट्रोकेमिकल कम्प्लेक्स तथा अन्य सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ इरानी हमलाको डरका कारण इजरायली नागरिकहरू बंकरमा लुक्न बाध्य बनेका छन् भने इजरायलले एयर लन्च ब्यालिस्टिक मिसाइल प्रहार गरेसँगै इरानले राजधानी तेहरान स्थित इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थल सहित देशको हवाई क्षेत्र बन्द गरेको छ इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध थप सर्किने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 4% भन्दा बढ़ीले बढ़ेको छ आज ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 4.02 डलर अर्थात 4.3% बढ़ेर 97.11 डलर पुगेको छ त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई कच्चा तेलको मूल्य 3.90 अर्थात 4.3% बढ़ेर प्रति ब्यारेल 94.44 डलर पुगेको छ
3: नेपाल परिवेशमा अब खेल समाचार एसियन गेम्स पुरूष क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ आज भएको फाइनलमा हङकङलाई डीएसएल पद्धतिका आधारमा 19 रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपालले 11.3 ओभरमा 2 विकेटको क्षतिमा 114 रन बनाउँदा पानी परेपछि खेल टोकिएको थियो। वर्षाले प्रभावित खेलमा नेपालले डीएलएस पद्धतिका आधारमा जित दर्ता गरेको हो। नेपालका लागि रोहित पौडेल 35 र कप्तान दिपेन्द्र सिंहैरी 9 रनमा अभिजित रहे। कुशल भुटेलले 65 रनको योगदान दिए। सिंगापुर नेशनल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 188 रन बनाएको थियो। हङकङका लागि अंशुमन रथले 80 रन बनाए। साहित बासितले 55 रन थपे। शिव माथुरले 26 रन बनाए। नेपालका लागि शेर मल्लले 4 विकेट लिए। करण केसीले 2 र सन्दीप लामिछानेले 1 विकेट लिएका थिए। यस प्रतियोगिताबाट नेपालसँगै हङकङ, मलेसिया र ओमान यसअघि नै जापानमा हुने विश्व एसियन गेम्सका लागि छनौट भइसकेका छन्।
4: र अफगानिस्तान विरूद्धको एकमात्र टेस्ट क्रिकेटमा भारत फराकिलो अन्तरले विजयी भएको छ। न्यू चण्डीगढमा फलो अनमा परेको अफगानिस्तान दोस्रो इनिङ्समा पनि 112 रनमा अलआउट भएपछि भारत एक इनिङ्स र 300 रनको फराकिलो अन्तरमा विजयी भएको हो। अफगानिस्तान दोस्रो इनिङ्समा मात्र 35.5 ओभरमा 112 रनमा अलआउट भएको हो। उसका लागि सदिकुल्लाह अतले सर्वाधिक 42 रन बनाए। भारतका लागि वाशिङटन सुन्दरले 4 र कुलदीप यादवले 3 विकेट लिएका थिए। यसअघि पहिलो इनिङ्समा अफगानिस्तान 152 रनमा अल आउट भएको थियो। अफगानिस्तानका राहत शाहले 60 रन बनाए। भारतका लागि भानव सुथारले डेब्यू टेस्टमा 6 विकेट लिएका थिए। प्रसिद्ध कृष्णाले 3 विकेट हात पारे। भारतले भने पहिलो इनिङ्स 8 विकेटको क्षतिमा 564 रन हुँदा डिक्लेयर गरेको थियो। कप्तान शुभमन गिलले 126 र केएल राहुलले शतक बनाएको इनिङ्समा साई सुदर्शन र ऋषभ पन्तले समान 81 रन जोड्दा वाशिङटन सुन्दरले 52 रन बनाएका थिए।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अर्थमन्त्रीमाथि संसदीय समिति गठनको माग, प्रधानमन्त्रीको जवाफ बटम लाइन। संसद सञ्चालनमा प्रधानमन्त्री र सभामुखले चासो नदिएपछि रविको अग्रसरता।
3: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन। सुदूरमा कंग्रेसका 5 र लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको इन्ट्री।
4: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको प्रष्टीकरण। अझै भरि सिलिण्डर ग्यास दिन सकिने अवस्थामा नरहेको आयल निगमको जवाफ।
3: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध शुरू। दुई देश बीचको तनाव चर्किदा तेलको मूल्य बढ़्यो।
4: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई। फाइनलमा हङकङ 19 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइज न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपकरणहरू। बाटो बन्छ समयमै भन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: नेपाल सरकार विज्ञापन हो।
8: बाजे के भो किन जाला माहा
9: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
8: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
10: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन
11: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
8: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
10: हजुर हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
12: नदुखाई दाँत निकाल्ने
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने
12: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
12: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
12: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318
8: 9805614652
11: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलितौ रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
8: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
13: देख्नु भयो औषधि हालेको
8: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
13: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
13: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
13: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
8: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
13: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
14: नेपाल सरकार विज्ञापन हो
15: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
16: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पाठ पठिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
15: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
17: तेरो त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
17: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
18: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
17: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
21: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
9: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
15: हजुर, हाम्रा सेवाहरू,
22: दाँत बाँध्ने,
15: दाँत सफा गर्ने,
22: दाँतमा सिमेन्ट भर्ने,
15: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
22: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
15: फिक्स दाँत लगाउने।
23: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
22: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
15: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
23: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
24: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
25: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
24: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
25: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
24: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
25: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
24: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
25: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
24: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
17: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
25: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
17: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
25: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
17: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
0: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्ति बारे सहमति नजुट्दा सदनको अवरोध कायम, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयास बारे र सोपाका एक नेता भन्छन्
1: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद शुरू भएको छ। थप छलफलले नै सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: सत्ता पक्षको प्रस्तीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
2: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अघि सच्याएको भएन र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: सुन्नुहोस्। दुई पक्षबीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लड़ाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको यू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टारमरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्ष भन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमन बारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चीनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
4: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, त्यहाँ अझै केही नक्लिएका कुराहरू छन् भने अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर रोस्टरमा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
1: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। राष्ट्रपति नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
1: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: हर्करराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रस्तीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
2: कमसेकम संवाद शुरू हो, यो खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ। र त्यसको लागि चाहिँ प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद सुरु भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर स्पष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनुपर्छ, अरूले सच्याएर त भएन। उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्या भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
5: तर उहाँको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनैतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
2: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौं, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
5: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त्यसो भए?
2: हामी प्रतिपक्ष दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैन, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो, सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियता विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि सीमा हामी प्रतिपक्ष दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैन, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै

0: अबका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफदेही बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो. त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त.
1: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
0: निश्चय पनि, निश्चय पनि.
2: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन. अब अर्को प्रसंग. सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने. ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्. परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए. बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्. सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनी कुराकानी गरेका छन्।
3: झाडाको होइन, म अक्सिजन सिधेर पसिरो अब अक्सिजन सिध्यो अब अक्सिजन सिध हिँड्नु सकेन रल पनि अब खाने खाने के खालि खाने पेटमा खाना हुँदैन त्यस्तो त्यो खाने मात्र हो अक्सिजन भने बिरुसम्म केही पनि खाएन अनि त्यो म त्यो आइस भने त्यो बरफ बरफ चपाउँदै बस्ने अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो बरफ चपाउनु त्यो बरफ त्यो अनि त्यो ऊ हुन्छ बरफ चाहिँ पुरा चपायो खानेकुरा त त्यही त्यो चकलेटहरू थियो अब भुजी भुजीमा आफ्नो अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खपको त्यो राति दुम त गर्दै थियो अनि खाप खप रहेछ त्यसमा खपमा जाने त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा केही नै त्यो यस्तो हुन्छ खाँदमा त केही पनि छैन अनि अब हिउँमा चढ्ने त्यो त्यसले गरेर खरपत्रको चढेर अलिक माथि चढेर निस्केर हेरेर आउनलाई माथि बाहिर निस्किनु सक्ला सक्लाहरू लागि अनि त्यहाँबाट चाहिँ फेरि नसक्दो रहेछ भने त त्यति त्यति नि डोरी खोजेर गएन डोरी त्यो डोरी हुन्छ खाल्टो खोलेर डाँडा काटेर कता कता डाँडा काटेर अनि त्यहाँबाट तल आयो त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो यो एसबिसी चाहिँ भन्ने एउटा कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नुलाई जाँदो रहेछ त्यहाँबाट भेट्यो अनि उनीहरूले जसलाई गरेर बोकेर ल्यायो बाँधेर भने लाग्दैन थियो अब म यतिकै सिधिनेर
2: दावा शेर्पा बिबिसी नेपालीसँग कुरा गर्दै. तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लड़ाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ. तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ. यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट.
4: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो. उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिलाभन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ. इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए. उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए. उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए. यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ. उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ. इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्। तर उनीहरूबीच के छलफल भयो त्यो प्रश्न छैन. यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो. इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो.
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
5: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो न्यानो रात्रिकालीन अभिवादन टेक्दै आउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। रात छिप्पिँदैछ, रात बढ्दैछ र यो रात बढ्दै गर्दाखेरि कसैको याद पनि बढ्दैछ होला र कसैको याद बढ्दै गर्दाखेरि तपाईँको मनमा साहित्यिक अभाव साहित्यिक नदीका भावहरू पनि बग्दैछ होला होइन। त्यही साहित्यिक नदीहरूको भावलाई हामीसम्म पुर्याउनका लागि एउटा माध्यम सबैसम्म पुर्याउनका लागि एउटा माध्यम कार्यक्रम गुड नाइट हो। आउनुहोस् कार्यक्रम गुड नाइटमा हामी सँगै आज साहित्यिक कुरा गरौं, साहित्यका खोला नदीमा सँगै पौडी खेलौं अनि साहित्य सँगै रमाऊ। कार्यक्रम गुड नाइट यति बेला तपाईँ सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम गुड नाइट सँगै छौ। हामी कार्यक्रममा रहिरहँदा सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा आरएडीआईओ रेडियो जेएएल जेएएलए जलजला एफएम 96.4 मेगाहर्ज सर्च गर्नुभयो भने रेडियो जलजलाको आधिकारिक फेसबुक पेज भेटाउन सक्नुहुन्छ र सोही आधिकारिक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम आज धेरै दिनपछि आयो होइन, बिहिबार पनि आएन, शुक्रबार पनि आएन, शनिबार पनि आएन, अझै भनौँ आइतबार पनि आएन। कति दिन आएन? एक दुई तीन चार चार एपिसोड त कार्यक्रममा आएन। धेरै साथीहरूले यो बीचमा मलाई सम्झिनु भएको थियो, धेरै साथीहरूले फोन गर्नुभएको थियो कार्यक्रम कहाँ गयो, अब कार्यक्रममा आउँदैन कि क्या हो भनेर चिन्ता पनि व्यक्त गर्नुभएको थियो। तर कार्यक्रम आयो होइन त, आज आयो, के गर्ने, कहिलेकाहीँ कारणवश अलिकति बाहिर जानुपर्ने हुन्छ होइन, रातिमा पनि उति बाहिर बस्ने अनि कार्यक्रम चलाउने वातावरण चाहिँ नमिल्ने, कहिले के हुने कहिले के हुने, त्यसले गर्दाखेरि तपाईँसँग म तपाईँको नजिक रहन पाएको थिएन र आज तपाईँको नजिक आएको छु। आउनुहोस् तपाईँ पनि मेरो नजिक आउनुहोस्, म तपाईँको नजिक आएको छु। रातिमा यसो मिठा मिठा बात गरौं, माया प्रेमका बात गरौं, मिठा मिठा कुराकानी गरौं। आउनुहोस् तपाईँ र म मिलेर सँगसँगै रातिको 9 बजेदेखि 10 बजेसम्मको यो रात सँगै बिताउ। आउनुहोस् 98 68 39 40 नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि खुला गरेको छु। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। तपाईँले आज मुक्त गजल भावना शायरी लगायतका साहित्यिक सृजनाहरू सुनाउन पाउनुहुन्छ भन्दै आजको लागि गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ।

0: तपाईलाई फेरि पनि स्वागत छ टाकसम मायालु अक्षलेर यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौ तपाई यतिबेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा तपाई पनि फोन गर्न सक्नुहुन्छ आज मुक्त गजल भावना शायरी सुनाउनको लागि फोन गर्नु होला नम्बर तपाईको लागि खुला गरेका छौ फोन डायल गर्नु भए पनि तपाईसँग कुराकानी हुनेछ के छ साथी हुनुहुन्छ हुनुहुन्छ भने स्वागत गरौँ है यति बेला पहिलो साथी हुनुहुन्छ ए हुनुहुन्न भन्नुभएको छ 9868309040 को नम्बर के भाव ए भाव मलाई के भाव भनेर गीत गाउन नमिल्ने के गर्ने गाह्रो छ एउटा एउटा एउटा कि यो भनौँ न यहीँ बस्दा बस्दै कार्यक्रम चलाउँदा चलाउँदै होइन एउटा मुक्तक मैले फेसबुकमा पोस्ट गरेको छु है फेसबुकमा पोस्ट गरेको छु त्यो मुक्तक मैले एकैछिनपछि बताउँछु तपाईँहरूलाई होइन अब धेरै साथीहरूले त फेसबुकमा गएर प्रेस वीरेन्द्र गिरीमा सर्च गर्नुभयो भने मुक्तक भेटाइहाल्नुहुन्छ होइन अनि त्यसपछि मुक्तक पढिहाल्नुहुन्छ यदि होइन भेटाउनु भएन भने पनि ठिकै छ तपाईँको लागि म मुक्तक भन्दिउँला एकैछिनपछि के छ साथी हुनुहुन्छ प्राविधिक साथी हुनुहुन्छ भने फोन लिन्छौ नमस्कार हजुर हेलो यो मिस कल गर्ने साथीहरूलाई केही नलागेर त लगाउने अब नम्बर पठाउनु होला नम्बर वाचन गर्छु मसँग एउटा एप्लिकेसन छ कि नेपाल टेलिकमले प्रोभाइड गरेको एउटा एप्लिकेसन छ फेरि नेपाल टेलिकमको एप होइन अर्कै एउटा छुट्टै खालको एप्लिकेसन छ जुन एप्लिकेसनबाट तपाईँको नम्बर राख्ने बित्तिकै पुरा विवरण आउँछ मैले साथीहरूको किन गोप्य राख्ने साथीहरूको किन सार्वजनिक गर्ने भनेर मैले गरिरहेको छैन होइन तर मिस कल चाहिँ नगर्नुहोस् है मिस कल गर्नुभयो भने तपाईँको नम्बर मात्र होइन सबै विवरण चाहिँ सार्वजनिक हुन्छ किनभने मिस कल मैले फोन गर्नको लागि नम्बर दिएको हो नि मिस कल गर्नको लागि त होइन नि होइन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर भन्दै थिए नम्बर पठाउनुहोस् त अब यो अति भयो अति गर्नु अत्याचार नगर्नु मलाई मिस कल गर्ने साथीहरूको नम्बर चाहियो प्राइम मिनिस्टर जसरी भए नि तपाईँले मलाई नम्बर उपलब्ध गराउनुहोस् म चाहिँ अब त लगाउनै पर्ने भयो के गर्ने गाह्रो छ मिस कल हान्नुहुन्छ होइन एउटै नम्बरबाट बारम्बार मिस कल आउँछ होइन यदि कुनै कारणवश तपाईँको फोन काटिएको भने मलाई म्यासेज गर्न सक्नुहुन्छ नि मैले अन्तिममा नम्बर दिइराखेको हुन्छु होइन कुनै कारणवश कुनै समस्या पर्यो भने तपाईँले मजाले म्यासेज गर्न सक्नुहुन्छ कि यो समस्याले गर्दा फोन लागेन भनेर तर मिस कल चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गर्छु मिस कल गर्नुभयो भने तपाईँको नम्बर वाचन हुनेछ है यो कुरा म तपाईँलाई जानकारी गराए 9868309040 को नम्बरमा फोन डायल गर्नु होला नम्बर तपाईँको लागि खुला गरेका छौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: हजुर नमस्कार दाई
0: नमस्कार को बोल्नुभयो कहाँबाट
1: हजुर म बोल्दैछु भोजपुरबाट शर्मिला चोखाङ
0: शर्मिला चोखाङ
1: हजुर दाई
0: के छ शर्मिला हालखबर तपाईँको
1: हजुर मेरो खबरहरू एकदम ठिक छ राम्रो छ भन्नुपर्छ दाई
0: ए के गर्दै हुनुहुन्छ यति बेला भोजपुरमा
1: हजुर यतिखेर त प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ दाई
0: प्रोग्राम सुन्दै बसिरहनु भएको छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि आज धेरै दिनपछि कार्यक्रम सुन्न पाउनु भयो ल कस्तो लागिरहेछ कार्यक्रम धेरै दिन पछाडि सुन्न पाउँदा कार्यक्रम नआउँदा राम्रो कि आउँदा राम्रो ला भन्नुहोस्
1: मलाई त आउँदै राम्रो लाग्छ दाई
0: हो र तर मलाई नआउँदा राम्रो लाग्छ
1: तपाईँलाई आफ्नो विचार हो नि
0: दाई ल ठिक छ गाडी तपाईँको मायाले गर्दा त म आज पनि आएँ नि होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ तपाईँ खास के गर्नुहुन्छ घरमा यत्तिकै बस्ने गर्नुहुन्छ कि केही काम पनि गर्नुहुन्छ कि के छ
1: हजुर
0: घरैसी कामहरू गर्ने बस्ने बालबच्चालाई विद्यालय पढाउने होइन
1: हजुर बाबुलाई फुल्लाने ल्याउने गर्छु त्यस्तै भन्नुपर्छ त है
0: ल ठिक छ आज के सुनाउनुहुन्छ आज त मुक्त गजल भावना शायरीहरू त ल्याउनु भयो होला
1: हजुर म गजल सुनाउँछु नि दाई
0: ओके ल गजल सुनाउनुहोस् प्राणी मित्र गजलको टोन बजाइदिनु होला अब गजल तपाईँको लागि लस्टिकार्नुहोस् अब हाम्रो तपाईँको शर्मिला चोखाङजीले गजल सुनाउँदिनुहुन्छ ल सुरु गर्नुहोस्
1: भाग्यलाई झुकाँदै रोएर बाँचेको छु सबैको मनको खुसीहरू धोएर बाँचेको छु सबैको लक्ष्य त धेरै थियो मेरो हत्केलाले कुकुरोमा छोएर बाँचेको छु सदावार तिम्रो माया पर्खेर बसे बसिरहे जन्म जन्म तिम्रो भएर बाँचेको छु यति मात्र दाई
0: मात्रै हो
1: हजुर यति मात्र कार्यक्रमको फर्मेट मात्रै पुरा गरेको भन्नुपर्छ दाई
0: ल ठिक छ कार्यक्रममा आउनुभयो तपाईँको सृजनाको लागि धन्यवाद ल आफ्नो मनका मान्छेहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
1: हजुर हुन्छ भस्न त पहि लगाए हुन्छ तिमीलाई गुड नाइट शुभेच्छा पनि हेर्न चाहन्छु अनि हस्बेन्ड हुनुहुन्छ राजकुमार सखाउ छोरा अनुमति निम्मा छ बच्चनलाई पनि गुड नाइट शुभेच्छा पनि हेर्न चाहेँ अनि चाहिँ साथी गीता राई धनकुँडातिर हुनुहुन्छ रूपा राई शिवकुमार बिना बान्ता हो अनि बहिनी सुहाना बान्ता हो र स्मल एलिसा बान्ता होले सुन्दै होला गुड नाइट शुभेच्छा पनि होला चाहे र दिदी नारायण उष्मा बान्तावालाई पनि गुड नाइट शुभेच्छा पनि भन्दै नमस्ते बाई बाई
0: नमस्ते टेलिफोन सम्पर्कमा शर्मिला चोखाङ आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नु होला 9867039440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार के बोल्नुभयो कहाँबाट सुनसारीबाट जुनमाया विश्वकर्मा होइन के छ जुनमायाजी खबर तपाईँको ठिक छ नि मेरो पनि अनि यति बेला के गर्दै हुनुहुन्छ नि बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन कस्तो लागिराखेको छ कार्यक्रम किन राम्रो लाग्यो नि निन्द्र नलागेको बेलामा कार्यक्रम सुन्दै आफ्ना मनका मान्छेहरूलाई यो के भन्छ सम्झिँदै मनहरू मनहरू यताउता हल्लाउँदै होइन कार्यक्रम सुन्नुको मजा बेग्लै छ क्या अरे नि ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के सुन्न पाउँछौ हामीले ओके ल मुक्तक सुनाउनुहोस् 5 मिनट टर्न चाहिँ बजाउनुहोस् ल
1: तिम्रो छाया बनि दाया बाया रहन मन छ घामको त्यो टापमा त्यस्तो हावा भई बहन मन छ तिम्रो छाया बनि दाया बाया रहन मन छ घामको त्यो ताप पनि तापमा त्यस्तो हावा भई बहन मन छ जिन्दगीका ती दुःख सुखका पलहरू जिन्दगीका ती दुःख सुखका पलहरू सँगसँगै तर्न मन छ घामको त्यो चापमा त्यस्तो हावा भई बहन मन छ तिम्रो छाया पनि दायाँ बायाँ रहन मन छ हजुर यति नै
0: यो तपाईँले मुक्तक भन्दै गर्दाखेरि त परबाट कुकुरले भोक्यो नि के हो खास भोकिरहन्छ होइन तपाईँको मनको मान्छेले तपाईँलाई राति राति भेट्न आउनु हो क्या होइन कुकुर पालेपछि कुकुर त भुक्छ तर अपरिचित मान्छे आयो भने पनि कुकुर भुक्छ हेर्नुहोस् त तपाईँको मनको मान्छे आएको हुन सक्नुहुन्छ है
1: त्यस्तो चाहिँ होइन त्यस्तो होइन मनको मान्छे पनि आउने मान्छे पनि छैन जाने मान्छे पनि छैन
0: आउने आउने मान्छे नि छैन जाने मान्छे नि छैन नि कस्तो कस्तो बिन्दास मान्छे हो त भाइ यस्तो बिन्दास मान्छेको लागि आफ्नो मान्छे बन्न चाहने यदि कोही हुनुहुन्छ भने तुरन्त सम्पर्क गर्नुहोस् होइन हजुर भनेर सहमति जनाइसक्नु भएको छ ल अब सम्पर्क गर्नु होला भन्दै अब अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: हजुरको लागि अनि प्राइभेटमा बस्नुभएको मित्रको लागि अनि यतिखेर जति पनि कार्यक्रम बस्नु भएको छ त्यहाँ सम्पूर्ण सुरुका मित्रहरूमा गुड नाइटको सपन भनिदरी भन्दै छु कि
0: नमस्ते टेलिफोन सम्पर्कमा जुन माया आउनु भएको थियो सुनसहरी रोल्पाबाट पालो तपाईँको अर्को साथी हुनुहुन्छ नमस्ते हजुर नमस्ते हजुर
2: नमस्कार
0: के बोल्नुभयो कहाँबाट भोजपुरबाट सुभाष के भन्नुभयो
2: चौहान
0: ए सुभाष चौहान होइन अनि के छ सुभाषजी खबर के छ तपाईँको हालखबर सुभाषजी के छ तपाईँको हालखबर भने के छ तपाईँको हालखबर भने यो कल हामी लिन सक्दैनौँ यो उहाँ उता कता बोल्नु भएको छ कता बोल्नु भएको छ होइन यो चाहिँ यस्तो चाहिँ नगर्नुहोस् मैले दुई तिनचोटि चार पाँचचोटि सोद्धा पनि कारण के हो भन्दाखेरि उहाँ रेडियो सुनिरहनु भएको छ अब रेडियोसँग बोल्ने कि फोनसँग बोल्ने रेडियो त सुन्नको लागि पो बन्यो होला बोल्नको लागि बन्यो होला फोन पो बोल्नको लागि बन्यो होला होइन त्यही कारणले गर्दाखेरि रेडियोलाई सुन्ने हो फोनसँग बोल्ने हो होइन ल ठिक छ 9868340 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नु होला नम्बर तपाईँको लागि खुला गरेका छौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: नमस्कार हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट लाउड स्पिकर बन्द गर्नु ल कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त
2: हजुर
0: कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त
2: भोजपुरबाट बोल्ने सुभाष प्रधान
0: ल ठिक छ सुभाषजी कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ के सुनाउनुहुन्छ मुक्त गजल भावना शायरी के सुनाउनुहुन्छ भन्नुहोस् त ल के सुनाउनुहुन्छ शायरी मुक्त गजल के सुनाउनुहुन्छ ल सुरु गर्नुहोस्
2: आकाश कसरी थाल्यो पातलको बेला आयो होला आकाश कसरी थाल्यो पातलको बेला आयो होला जीवन मेरो रुन थाल्यो सायद ईश्वरको चेतना भयो होला जीवन मेरो रुन थाल्यो सायद ईश्वरको चेतना भयो होला प्रयोग र उहाँहरूभित्र अब धेरै कुराहरू त नबोलाउँ छोटो मिठो सामान्य हजुरलाई जानकारी गराउँदै अहिलेको विविध कुराहरू धेरै कुरा नबोलाउँ
0: हुन्छ तपाईँको सृजनाको लागि धन्यवाद अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: गुड नाइट त आफ्नै सर्वप्रथम चाहिँ हजुर सञ्चालक र त्यहाँ रहनुहुने प्राविधिक मित्रज्यू र मेरा सम्पूर्ण साथीहरूलाई र सुभाष भन्ने भनेर चिन्नुहुनेहरूलाई यस्तै गुड नाइटको शब्द राख्दै हजुरबाट पनि बिदा हुन्छु हस् नमस्कार
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868340 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी गर्नेछौँ मैले एउटा फोटो पोस्ट गरेको त्यो फोटोमा अहिलेसम्म जम्मा दुईवटा कमेन्ट आएको छ लाइक त जम्मा कति पाँचवटा लाइक दुईवटा कमेन्ट आएको छ आजभोलि के हो मेरो फेसबुक त पुरा भाइरल पहिला एकदमै साथीहरूले कमेन्ट गर्नुहुन्थ्यो माया गर्नुहुन्थ्यो आजभोलि त गयो मेरो फेसबुक पनि गयो सबै गयो गाह्रो छ मलाई होइन प्रेस वीरेन्द्र गिरीमा मैले एउटा मुक्तक पोस्ट गरेको छु मैले लेखेको मुक्तक कस्तो छ भन्ने थाहा पाउनुको चाहनुहुन्छ भने फेसबुकमा जानुहोस् म अहिले एकछिनपछि वाचन पनि गरिदिन्छु यदि अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु भन्दै थिएँ फोन काटिएको छ 9868340 नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग कुराकानी हुनेछ। मुक्त गजल भावना शायरी सुनाउनु पर्यो है। आइसकेपछि फोन सम्पर्कमा आइसकेपछि मुक्त गजल भावना शायरी तपाईले सुनाउनु पर्छ। के छ साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो। कता हराउनु भयो साथीहरू कृपया फोन गर्नु होला भन्दै अब हामी एउटा गीत राख्छौँ क्यारे होइन ब्याकग्राउन्ड टुन अलिक कम गर्नु न हौ। अब एउटा गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि

0: रात किन हुन्छ दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868 39 40 के छ साथी आउनुभएको छ भने स्वागत गरौँ है आउनुभएको छैन भन्नुभएको छ ल अब म एउटा मुक्तक भन्छु मुक्तकको टोन बजाउनु होला है प्रावी मित्र जब जब रात पर्छ अनि आउँछ उनैको सम्झना जब जब रात पर्छ अनि आउँछ उनैको सम्झना त्यसपछि फुर्न थाल्छ साहित्यिक सृजना जब जब रात पर्छ अनि आउँछ उनैको सम्झना अनि फुर्न थाल्छ त्यसपछि फुर्न थाल्छ साहित्यिक सृजना याद आउँदा त सँगै छौ जस्तो लाग्छ हो याद आउँदा त सँगै छौ जस्तो लाग्छ अनि बन्न थाल्छ मनभित्र धेरै योजना अनि बन्न थाल्छ मनभित्र धेरै योजना जब जब रात पर्छ अनि आउँछ उनकै सम्झना जब जब रात पर्छ अनि आउँछ उनैको सम्झना अनि फुर्न थाल्छ साहित्यिक सृजना अनि फुर्न थाल्छ साहित्यिक सृजना तपाईँको लागि मुक्तक वाचन गरिसकेको छु के छ साथी हुनुहुन्छ आउनुहुन्छ स्वागत गरौँ नमस्कार हजुर
1: हजुर सर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
1: हजुर म माथि एक दबाङदेखि कमल बिएम
0: कमल बिएम होइन
1: हजुर घरती मगर बिएम
0: कमल जिएम घरती मगर होइन
1: हजुर
0: अनि के छ कमलजी खबर भाइको
1: हजुर एकदमै भर्खर खाना खाएर अब रेडियो सुन्दै
0: एकदम एकदम भयो नि मेरो खानापिना पनि भयो अनि के छ तपाईँ कमल जिएम भनिसकेपछि हाम्रो शङ्कर घरतीलाई चिन्नुहुन्छ तर तपाईँको आवाज र शङ्कर घरतीको आवाज कसो ठ्याक्कै मिल्ने होइन के छ तपाईँको कोही आफन्त बन्नुहुन्छ कि क्या
1: हजुर आफन्त जस्तै नजिक नजिक हो त्यही भएर आवाज सायद
0: मिल्न सक्छ मिले जस्तो छ होइन
1: हजुर
0: ठिक छ कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनुहुन्छ
1: दिनहरू त आज भोलि मकैहरू गोडमेल गर्ने चलिरहन्छ यसरी नै बितिरहन्छ
0: ल ठिक छ अनि खाना खानुभयो
1: हजुर भर्खर भयो खाना त्यो अनि रेडियो सुन्दै बसिरहेको खाना खाएर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ तपाईँले
1: म एउटा आज ठ्याक्कै कापी हेर्दै जाँदाखेरि 10 वर्ष पहिले लेखेको एउटा मुक्तक थियो यही वाचन गर्न
0: चाहन्छु हो 10 वर्ष पहिले ल ठिक छ तपाईँको 10 वर्ष पहिलेको मुक्तक कस्तो रहेछ त म सुन्न चाहन्छु ल सुनाउनुहोस् मुक्तकको गजलको टोन बजाउनु होला प्रावी मित्र
1: राजनीतिबाटै कतिले विशाल महल बनाए राजनीतिबाटै कतिले विशाल महल बनाए अगाडि पछाडि उनकै चहल पहल बनाए अगाडि पछाडि उनकै चहल पहल बनाए धर्म र जातको नाममा जनता लडाउँदै अनि उठाउँदै धर्म र जातको नाममा जनता लडाउँदै अनि उठाउँदै आखिर नेताहरू उनकै जिन्दगी सफल बनाए अगाडि पछाडि उनकै चहल पहल बनाए हजुर यति हो
0: अगाडि पछाडि उनकै चहल पहल बनाए होइन ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो राम्रो मुक्तक सुनाउनुभयो यस्तै कलमहरू चलाउँदै जानु होला 10 वर्ष पहिला लेखेको मुक्तक आज जतिको राम्रो छ आज लेखेका मुक्तकहरू त्योभन्दा झन राम्रो होस् तपाईँको है कमलजी हेलो ल अहिलेको लागि गुड नाइटको शब्दहरू बोलिहाल्नुहोस् ल
1: हजुरलाई अनि रेडियो सुनेर बसिरहनुहुन्छ पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बिदाउन चाहन्छु नमस्कार
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो कमल उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो म एउटा मुक्तक फेरि भन्छु अब म पनि मुक्तक सुनाउँछु त्यसपछि बल्ल साथीको माहौल भन्छ होइन ल मुक्तक कटन बसाउनु होला प्राविधिक मित्र है मुक्तको टोन बजाउनु होला। तिमी सँगै प्रतिमा हराएको याद आयो, तिमी सँगै प्रतिमा हराएको याद आयो, गाई बाख्रा सँगै कराएको याद आयो, तिमी सँग प्रतिमा हराएको याद आयो, गाई बाख्रा सँगै कराएको याद आयो। कार्यक्रम कति बेला आउँछ अनि फोन गर्न पाइएला भनेर, कार्यक्रम कति बेला आउँछ अनि फोन गर्न पाइएला भनेर, रेडियो सुन्दै गाई बाख्रा चराएको याद आयो, रेडियो सुन्दै गाई बाख्रा चराएको याद आयो, तिमी र म प्रतिमा हराएको याद आयो, गाई बाख्रा सँगसँगै कराएको याद आयो। हो कति बेला कार्यक्रम आउँछ र फोन गरेर मुला भनेर, हो कति बेला कार्यक्रम आउँछ र फोन गरौँला भनेर, रेडियो सुन्दै गाई बाख्रा चराएको याद आयो, रेडियो सुन्दै गाई बाख्रा चराएको याद आयो। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट? रेशमा पाण्डे, भोजपुरबाट। के छ रेशमाजी, हालखबर तपाईँको? फिट एन्ड फाइन, ठिक छ। नि तपाईँको फिट एन्ड फाइन भएपछि त मेरो फिट एन्ड फाइन नहुने त कुरै भएन, होइन? त्यही त नि। ल, कार्यक्रममा आउनु भएको छ, आज के गर्दै हुनुहुन्छ अहिले? अब सुबा तपाईँको सिर्जना सुनाइहाल्नुहोस्, के सुनाउनुहुन्छ?
2: सानो एउटा साइरी भन्छु है, आज भन्दा 10 वर्ष अगाडिको भनौँ न।
0: ओहो, ल ठिक छ, भन्नुहोस्।
2: फुल टिप्नु पाप होइन, कोपिला टिप्नु पाप हो, प्रेम गर्नु पाप होइन, धोका दिनु पाप हो, प्रेम गर्नु पाप होइन, धोका दिनु पाप हो। हस्त, तिमी छिटो।
0: ल, उसो भए मैले तपाईँलाई एउटा कुरा सोध्छु, भन्नुहुन्छ? तपाईँले आजसम्म कतिजनाले धोका दिनुभयो? तपाईँले आजसम्म कतिजनालाई धोका दिनुभयो?
2: धोका त खासै त्यस्तो लाग्दैन, अब उहाँहरूले नै दिनु होला, हल्का दिए जस्तो लाग्छ है, मैले त दिएको छैन।
0: ओहो, उहाँहरूलाई कतिजनाले प्रेम गर्नुभयो होला भन्नुहोस्?
2: स्कुली जीवनमा ठ्याक्कै थाहा भएन,
0: ठ्याक्कै थाहा भएन कति हो कति, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: गुड नाइटको शब्द राख्नु पर्दा चाहिँ फर्स्टमा यति मिठो बोल्ने दादा हजुरलाई, अनि त्यति समयमा रहनुहुनेलाई पनि गुड नाइट पनि भन्न चाहन्छु, अनि छेउमै रहनुहुन्छ माई हस्बेन्ड, उहाँलाई पनि शुभ छ पनि भन्न चाहन्छु। छेउमै थियो सानो नानी, उहाँलाई पनि धेरै धेरै सम्झना, समय मजाले सुत्दै नानी भन्दै, मलाई जति पनि देख्न पाएँ भनेर तिमीले सम्पूर्णलाई गुड नाइट भन्नुहोस् त। बाई
0: दादा। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो रेशमा पाण्डे, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9860607940 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ। के छ, फोन आएको छ? आएको छ भने फोन लिन्छु। नमस्ते हजुर।
3: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
3: म कल्याणपुर वडा नम्बर 6 टेकम बुढामगर बोल्दैछु।
0: टेकम बुढामगर, के छ टेकमजी?
3: हजुर, मेरो एकदम ठिक छ, अनि त्यहाँ के छ सुनाउनुहोस्।
0: ठिक छ, के गर्दै हुनुहुन्छ यति बेला?
3: मैले यो सायरी कोर्दै थिएँ अहिले, कार्यक्रम
0: सायरी कोर्दै हुनुहुन्थ्यो होइन?
3: हजुर,
0: सायरी कोर्दै हुनुहुन्थ्यो कि अर्काको चोर्दै हुनुहुन्थ्यो भन्दा हुनुहोस्, जनता जान्न चाहन्छन् भन्ने अरे के, होइन?
3: हजुर हजुर,
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ? आज तपाईँले लेखेको सायरी कस्तो छ, सुनाउनुहोस् त।
3: हुन्छ, म सुनाइहालेँ है त।
0: ओके, ल सुनाउनुहोस्।
3: हुन्छ, हिमाल हाँस्छ शिरमा हाम्रो तराई बच्चा, काखमा संसार जित्ने आदर्श हामी नेपाली जनतामा वीरको रगत बगेको छ यो देश गौरवको खानी हो यो देश नेपाल हाम्रो प्राण हो नेपाल नेपाली जनताको हो विश्वमै अनौठो छ यो त्रिकोणात्मक झण्डा संसारमा कति छैन यस्तो गौरवको खण्डा रातो रङले देवता पुग्छ निलोले शान्तिको छेरा हिमाल पहाड तरै हामी कहिल्यै छैनौ टाढा एकै छौ हामी नेपाली जनता सारा नेता त्यस्तै पत्रकार त्यस्तै जनता त्यस्तै भए हाम्रा इतिहास गौरव त्यस्तै खेर गए विविधतामा एकता एकता हो शान जहाँ गुन्जन छ भाषा नेपाली अब धीर नेपाल संस्कृति जय नेपाल हजुर यति नै
0: वाउ ला गजब गजब लेख्नुभयो तपाईँले यो लेखकीयलाई अझै मिलाएर अझै राम्रो बनाउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
3: हुन्छ सर्वप्रथम हजुरलाई अनि त्यसपछि प्राविधिक मित्रहरूलाई र यति बेला जस जसले पनि रेडियो कार्यक्रम सुनेर प्रसन्नभएको छ उहाँहरूलाई भन्दै म छुट्टिए नमस्कार
0: नमस्कार अब मैले एउटा मुक्तक सुनाउँछु ल तपाईँहरूलाई ल ठिक छ ल म मुक्तको टुन बजाउनु होला प्राविधिक छ आज पनि तिमी मेरै संसार हो जस्तो लाग्छ आज पनि तिमी मेरो संसार हो जस्तो लाग्छ मेरो मनबाट निस्किने मायाको बहार हो जस्तो लाग्छ आज पनि तिमी मेरो संसार हो जस्तो लाग्छ मेरो मनभित्र निस्किने बहार हो जस्तो लाग्छ तिमी मसँग छैनौ धेरै टाढा छौ तिमी मसँग छैनौ धेरै टाढा छौ उति बेला फोन गर्दा रेडियोमा तिमीलाई सम्झिने आधार जस्तो लाग्छ उति बेला फोन गर्दा रेडियोमा तिमीलाई सम्झिने आधार जस्तो लाग्छ अझै पनि तिमीलाई मेरो संसार जस्तै लाग्छ अझै पनि तिमी नै मेरो संसार जस्तो लाग्छ यो मनभित्र निस्केको मायाको बहार जस्तै लाग्छ यो मनभित्र निस्केको मायाको बहार जस्तै लाग्छ तपाईँको माझमा यो मुक्तक राखे कस्तो लाग्छ भन्नु होला है यो मेरो सृजना हो काल्पनिक सृजना हो होइन काल्पनिक सृजना नै तपाईँको मुक्तक सुन्दा सुन्दै तपाईँको साहित्यिक सृजना सुन्दा सुन्दै मलाई कहाँबाट जोस जाग्छ र मैले पनि मनमनै सृजना गर्छु र मनमनै गरेको सृजना तपाईँलाई सुनाउँछु यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर हेलो खै त प्राय मित्र हेलो हेलो भनिरहेको छु कोही त कोही पनि बोल्नु हुँदैन के भयो यस्तो गाह्रो छ मलाई 9862 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ तपाईँका तपाईँसँग साहित्यिक सृजना मुक्त गजल भावना शायरी छ भने आजको कार्यक्रममा तपाईँले आउन सक्नुहुन्छ भन्दै अब के छ आउनु भएको छ साथी आउनु भएको छैन अब एउटा गीत राख्छ तपाईँको लागि गीत बसेर बाइक माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

यो गीत प्रसिद्ध वाला फेरि स्वागत छ। लाई लाई लाई यो मुटुमा पाल पारेर गई भन्न चाहिँ भनेको छैन है गीतले, यो मैले आफैले भने हो फेरि होइन। 49 मिनट गइसकेको छ, यदि बेला साथी हुनुहुन्छ नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन, आउनु भएको छैन भने ब्याकग्राउन्ड टोन हाल्नु क्या बजाउनु क्या, आउनु भयो भने फोन आएको संकेत दिनलाई मात्रै ब्याकग्राउन्ड टोन हल्का बन्द गर्नु, म फोन लिइसकेपछि अनि ब्याकग्राउन्ड टोन यसरी नै बजाउनुहोस् भन्छु क्यारे मैले। 9868604040 को नम्बरमा खै त साथीहरू कता हराउनु भयो, म त हराथे होइन आफ्नै कामले गर्दा हराथे, अब हुँदा हुँदै साथीहरू पनि हराउन थाल्नु भएछ, गाह्रो छ मलाई होइन साथीहरूलाई टिकाउन पनि गाह्रो छ। यति बेला साथी हुनुहुन्छ, साथी हुनुहुन्छ भने स्वागत गर्छौ, के छ नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, भोजपुरबाट, के राई भन्नुभयो, के राई अलिक बुझेन, पिङसन राई, ल ठिक छ पिङसन जी, के छ हल्केबर, के गर्दै हुनुहुन्छ, कुन विषयको गृहकारी गर्नुभयो, ल कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ ल भन्नुहोस्, ल सुनाउनुहोस्, सायरी खोइ त सुनाउनु न, यति नै हो हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरिका बसाइमा आउनु होला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते भन्दा पनि गुड नाइटको शब्द राख्नुहोस्, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, पालो तपाईँको हो फोन गर्नुहोला 9868604040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, के छ साथी हुनुहुन्छ, हुनुहुन्छ नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, पूर्णिमा मगर, ब्याकग्राउन्ड अलिक कम गर्नु ल प्राइभेट, अनि पूर्णिमा जी के छ हल्केबर, फोनको आवाज अलिक टाटो बनाउनु, अनि यति बेला के गर्दै हुनुहुन्छ नि, ल बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रमको अन्तिम मित्र हुनुहुन्छ तपाईँ होइन, हुन्छ कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई, ओके ल मुक्तक सुनाउनुहोस्, प्राइभेट मित्रले टोन बजाउँदै हुनुहुन्छ, ल सुरु गर्नुहोस्, ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरिका बसाइमा आउनु होला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्, हुन्छ अहिलेको लागि बिदा गर्छौ, तपाईँको आवाज आएन बिदा गर्छौ, ल त अब हामी पनि कार्यक्रमबाट बिदा भएर जानुपर्छ, इटिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु, हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रिता मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु, र एउटा कुरा जाँदा जाँदै, तपाईँ विद्यार्थी हुनुहुन्छ, तपाईँ अङ्ग्रेजी भाषामा कमजोर हुनुहुन्छ, तपाईँलाई अङ्ग्रेजी सजिलो तरिकाले सिक्ने मन छ, नेपाली भाषामा पनि होस् त्यसको अर्थ र अङ्ग्रेजी भाषामा पनि होस् तपाईँलाई सिक्ने मन छ भने मसँग अङ्ग्रेजी भाषाको
अंग्रेजी इंग्लिश लैंग्वेज फर अल भन्ने एउटा किताब छ, भोपाल सिंह रुकायले लेख्नु भएको किताब छ। त्यो किताब तपाईलाई उपयोगी हुन सक्छ, सबैका लागि उपयोगी हो। जीरो लेभलदेखि टप लेभलसम्मका अंग्रेजीका विद्यार्थीहरूलाई, भाषा सिक्न चाहनेहरूको लागि सबै कुराहरू दिएको छ, नेपालीमा र अंग्रेजीमा दुईटै माध्यममा। त अझै भनौं, गीत गजल मुक्तक बाट पनि मजाले सिकाएछ कि, मुक्तकको शैलीमा, गीतको शैलीमा, गजलको शैलीमा सिकाएछ, जसले गर्दा तपाईँहरूलाई सिक्नका लागि एकदमै उपयोगी हुन्छ। होइन, यो किताबहरू मैले लिबाङमा लाँदै गर्दाखेरि होली भिजन इङ्ग्लिस बोर्डिङ स्कूल मा पनि यो भनौँ न किताबहरू राख्नुभयो र एकदमै राम्रो किताब छ भन्ने रेस्पोन्स आएको छ। अनि यता तुलसी आवासीय बोर्डिङ स्कूलमा पनि उस्तै डिबी टिहुरो सरले उस्तै सकारात्मक प्रतिक्रिया दिनुभएको छ भने, बाल कल्याणमा पनि तीनवटा पुस्तकहरू भनौँ न उहाँले चाहिँ हाम्रो विद्यार्थी आएको छ, जसले गर्दा तपाईँहरूलाई सिक्नका लागि एकदमै उपयोगी हुन्छ। होइन, यो किताबहरू मैले लिबाङमा लाँदै गर्दाखेरि होली भिजन इङ्ग्लिस बोर्डिङ स्कूल मा पनि

समता स्कूलले पनि उस्तै राम्रो प्रतिक्रिया देखाएको छ भने तपाई किन यो पुस्तकबाट अछुतो रहने त्यसैले यदि तपाई पुस्तक किन्न चाहनुहुन्छ भने रोल्पा लिबाङको आसपासमा हुनुहुन्छ अथवा रोल्पा जिल्ला भित्र हुनुहुन्छ भने मलाई फोन गर्नु होला 9864417298 मा फोन गर्नु होला म तपाईलाई उपलब्ध गराउनेछु भन्दै एथेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु घर बाहिर कपडा लुगा कपडाहरू सिकाउनु भएको थियो होला कुनै सामान भित्र ल्याउन बिर्सनुभयो भयो कि घर बाहिरबाट ल्याउनु होला अनि भान्सा कोठामा आगोलाई राम्रोसँग निभाउनु भयो नि खाना पकाइसकेपछि अनि पानीको मुहानहरू बन्द गर्नुभयो विद्युतीय उपकरणहरू बन्द गर्नुभयो बिरामी मान्छे औषधि त खानुभयो नि कि बिर्सनुभयो बिर्सनु भएको छैन भने बिर्सनु भयो भने मैले सम्झाएको छु औषधि खानुहोला झालडुकाको चिकन राम्रोसँग लगाउनुहोला ल त आजको लागि धन्यवाद दिन्छौ प्राविधिक मित्र लगायतका सम्पूर्णलाई आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु नमस्कार गुड नाइट शुभ सपनी शुभ निदरी।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, भगवान गौतम बुद्धले भन्नुभएको छ धम्मपद, यथा अकारम दुच्छन्नम बुद्धि समति विज्जति एवं अभावितम चित्तम रागो शमति विच्छति। यथा अगारम सुच्छन्नम बुट्टीना समति विच्छति एवं सुभावितम चित्तम रागो न समति विच्छति। जसरी राम्ररी नछाइएको घरमा वर्षाको पानी प्रवेश गर्दछ, त्यसै गरी असंस्कृत चित्तमा राग प्रवेश गर्दछ। त्यस्तै जसरी राम्ररी छाइएको घरमा वर्षाको पानी चुहँदैन, त्यसै गरी सुसंस्कृत चित्तमा राग प्रवेश गर्न सक्दैन। प्रिय सज्जन, भगवान गौतम बुद्धले धम्म पदमा व्यक्त गर्नुभएका यी दुई वचनहरू अत्यन्त चिन्तनीय वचनहरू छन्, मननीय वचनहरू छन्। यी वचनमा भगवान गौतम बुद्धले एउटा शब्दको प्रयोग गर्नुभएको छ, सुसंस्कृत शब्द। सुसंस्कृत शब्दको अर्थ हुन्छ जो राम्रोसँग निर्माण गरिएको छ, बनाइएको छ। सम्यक रूपेण कृत इति संस्कृत, सुसम्यक रूपेण कृत इति सुसंस्कृत। संस्कृत भनेको बनाइएको। सुसंस्कृत शब्दको अर्थ अत्यन्त सुन्दर तरिकाले निर्माण गरिएको। अब सुसंस्कृत चित्त भनेर केलाई भन्न खोजिएको त भन्दाखेरिमा, व्यवस्थित तरिकाले, अनुशासित तरिकाले, अत्यन्त मर्यादित तरिकाले विकसित भएको चित्तको दशा, त्यसैलाई सुसंस्कृत चित्त भनेर भनिएको। जुन चित्त असंस्कृत छ, व्यवस्थित छैन, नियन्त्रित छैन, त्यस्तो किसिमको चित्तमा राग प्रवेश गर्दछ। राग भनेको के त भन्दा, कुनै पनि भौतिक विषयप्रतिको सम्मोहन, आकर्षण, आसक्ति, यसैलाई राग भनेर भनिन्छ। भगवान गौतम बुद्धले दुईवटा शब्दहरू अत्यन्त महत्त्वका साथ प्रयोग गर्नुहुन्छ, एउटा द्वेष, अर्को राग। राग सँगसँगै द्वेष आइरहेको हुन्छ, द्वेष सँगसँगै राग आइरहेको हुन्छ भगवान गौतम बुद्धको शिक्षाका क्रममा। भगवान गौतम बुद्धले विपस्यना ध्यान विधिको विकास गर्नुभएको छ। भगवान गौतम बुद्धले जुन ध्यान विधि प्रयोग गरेर ज्ञान प्राप्त गर्नुभयो, बोधि प्राप्त गर्नुभयो, जागृति प्राप्त गर्नुभयो, अर्थात् बुद्धत्व प्राप्त गर्नुभयो, त्यो ध्यान विधिलाई विपस्यना भनेर भनिन्छ। पछिल्लो चरणमा सत्यनारायण गोयन्काले यो विपस्यना विधिको विश्वमा प्रचार गर्नुभयो।
हालै उहाँ दिवंगत पनि हुनुभयो भौतिक रूपमा। त्यो विपस्यना जुन ध्यानविधि छ, त्यो ध्यानविधिमा राग र द्वेषलाई महत्त्वका साथ उठाइन्छ। अर्थात् हामीले हाम्रो चित्तलाई हाम्रो मनमा, हाम्रो शरीरमा, हाम्रो तनमा विभिन्न किसिमका वृत्तिहरू भइरहन्छन्, संवेदनाहरू प्रकट भइरहेका हुन्छन्। शरीरमा कतै चिलाइरहेको हुन्छ, कतै पीडा भइरहेको हुन्छ, कतै एउटा हर्षानुभूति भइरहेको हुन्छ, मनमा पनि विभिन्न किसिमका भावहरू आइरहेका हुन्छन्, तरङ्गहरू आइरहेका हुन्छन्। शरीरमा हुने हलचललाई, शरीरभित्रका क्रिया प्रतिक्रियाहरूलाई साक्षी भावले हेर्ने जुन काम हो, विशेष तरिकाले हेर्ने जुन काम हो, त्यसैलाई विपस्यना भनेर भनिन्छ। विपस्यनामा बारम्बार के सिकाइन्छ त भन्दा, शरीरमा मनमा जे जस्ता घटनाहरू प्रतिघटनाहरू भइरहेका छन्, उहापोहहरू चलिरहेका छन्, तिनलाई एउटा किनारमा साक्षी भएर हेर्ने, शरीरमा उत्पन्न हुने, शरीरमा हलचल हुने जति पनि घटनाहरू छन्, जति पनि संवेदनाहरू छन्, ती संवेदनाहरूप्रति न त राग प्रकट गर्ने, न त द्वेष प्रकट गर्ने, साक्षी भएर हेरिरहनु पर्दछ। जुन दिन हामी पूर्णत साक्षी भावमा आफूलाई स्थापित गर्न सफल हुन्छौँ, हाम्रो जीवनमा आउने घटनाक्रमहरू, सुखद घटनाक्रमहरू, दुःखद घटनाक्रमहरू, ती सबै सुखद दुःखद घटनाक्रमहरूबाट हामी अप्रभावित रहने जुन अवस्था छ, जुन अवस्था सिर्जना हुन्छ, त्यो अवस्थालाई नै बोधी भनेर भनिएको छ, बुद्धत्व भनेर भनिएको छ, विपस्यनाको विकसित अवस्था भनेर भनिएको छ। प्रिय सज्जन, त्यसैले भगवान् गौतम बुद्धका वचनहरूसँगै, शिक्षाहरूसँगै यो राग भन्ने शब्द र द्वेष भन्ने शब्दसँगै हेरिएका हुन्छन्। धम्मपदका यी वचनहरूमा भगवान् गौतम बुद्धले के भन्नुभएको छ त भन्दा, असंस्कृत मनमा, असंस्कृत चित्तमा राग प्रवेश गर्दछ। जसरी राम्ररी नछाइएको घरमा वर्षाको पानी पस्दछ, घरलाई राम्रोसँग छाइएन भने एकातिर खरको मात्रा बढी, अर्कोतिर कम, अर्थात् कतैतिर खरको मात्रा कति पनि रहेन भने घरको माथि छानो पातलो हुन्छ, त्यहाँबाट पानी प्रवेश गर्ने सम्भावना हुन्छ र पुरै घरभित्र बस्ने मानिसहरूलाई त्यसले असर पुर्याउँदछ। त्यसैले